प्रहरीले केही थान मोबाइल पानीले भरिएको ड्रममा खसाल्दै गरेको देखिन्छ। सिराहा जिल्लाबाट एसईईमा नियन्त्रणमा लिएका मोबाइल जिल्ला प्रहरीद्वारा नष्ट शीर्षकमा अपलोड गरिएको उक्त भिडियो यो सामग्री तयार पार्दासम्म 5,60,000 भन्दा धेरैले हेरिसकेका छन्। भिडियोमा देखिएको उक्त दृश्य सिराहाकै हो। जिल्ला प्रहरी कार्यालय सिराहाको परिसरमा बिहान 496 थान मोबाइल र 5 स्मार्ट वाच अर्थात घड़ी नष्ट गरिएको हो। ती मोबाइलहरूलाई 24 घण्टासम्म पानीमा डुबाएर राखिएको र त्यसपछि फुटाएर नष्ट गरिएको हो। यसरी नष्ट गरिएका मोबाइलहरू मध्ये 7 थान आइफोन र 489 थान एन्ड्रोइड मोबाइल थिए। ती मोबाइल तथा घड़ीहरू करिब 1 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका हुन्। यी मोबाइल र घड़ीहरू कुनै आधिकारिक मुद्दासँग सम्बन्धित नभई आपराधिक मुद्दासँग सम्बन्धित नभई एसईई र कक्षा 12 परीक्षा सञ्चालनका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका थिए। परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा प्रवेश गर्दै गरेको र परीक्षा दिइरहेको अवस्थामा विद्यार्थीहरूबाट ती सामग्री खोसिएको थियो। मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गरिने बताएकी थिइन्। सोही भनाईका आधारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला परीक्षा समन्वय समितिले मोबाइल नष्ट गर्नका लागि एउटा उपसमिति नै गठन गरेको थियो। शिक्षा विकास तथा समन्वय इकाई सिराहाका शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन जिल्ला प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहितको 5 सदस्यीय समिति गठन गरिएको थियो। यसरी मोबाइल नष्ट गरिँदा त्यससँगै आफ्ना धेरै सम्झनाहरू महत्वपूर्ण कागजात तथा विभिन्न कुराका प्रमाणहरू पनि नष्ट भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली सड़क खण्डमा रात्रिकालीन बन्दलाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले यात्रुहरूको माग र दिन लामो भएको अवस्थालाई ध्यानमा राख्दै बन्दको समय दुई घण्टा खटाएर साँझ छ बजेदेखि बिहान चार बजेसम्म कायम गरेको छ। रोशी खोलामा आउने बाढ़ीका कारण सड़क डाइभर्सन बगाउने जोखिम रहेकाले प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण सात घण्टा प्रहरीको केरकारमा परि चर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सरूवा गरी जगेडामा राखिएको छ। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगडामा राखेको हो। जगडामा कामको जिम्मेवारी दिइँदैन, अब उनी जिम्मेवारी विहीन अवस्थामै अवकाशमा जाने सम्भावना देखिएको छ।
1: सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बँदेल, निलगाई, दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको छ। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला केवालीले किसान, पालिका, सरकारवाला, निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो।
2: नेपालमा तीन साता यता क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरूको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकहरूबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। औषधि मगाउन पत्र तयार भइसकेको र छिट्टै सम्बन्धित कम्पनीहरूलाई पठाइने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जानकारी दिएकी छिन्।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको शर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पछि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि 50, पूर्वाञ्चल विश्वविद्यालय 38, पोखरा विश्वविद्यालय 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 गरी 218 जनाको आवेदन परेको थियो।
2: सरकारले आर्थिक वर्ष 2083-84 बजेट जेठ 15 गते सार्वजनिक गरेपछि बजारको गति लिने अपेक्षा गरिएको थियो। शक्तिशाली सरकारले ल्याउने बजेट पछि आम नागरिकदेखि निजी क्षेत्रसम्मको अपेक्षा पनि धेरै थियो, तर जेएनजी आन्दोलनपछि बजारमा आम नागरिकको चहलपहल देखिएको छैन। बजेटपछि पनि हरेक वर्ष नागरिकले मूल्यवृद्धि बेहोर्दै आइरहेका छन्। बजेटसँगै सरकारी कर्मचारीको तलब बढ्ने तर निजी संस्था लगायतका लागत बढ़ेको भन्दै तलब बढ़ाउने भन्दा कर्मचारी कटौती गर्नेतर्फ केन्द्रित गरेको देखिएका छन्। त्यसैले बजार अहिले सुनसान छ भने न लगानी देखिएको छ न व्यापार बढ़ेको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गरेका छन्। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र लेखेका छन्। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख गरेका छन्। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उनको तर्क रहेको जनाइएको छ।
2: अब खेल र खेलाड़ीका प्रसंग, बागमती प्रदेशको टीम घरेलु मैदानमा सम्पन्न 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगिता अन्तर्गत टीम च्याम्पियन बन्न सफल भएको छ। यस्तै 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय शुरूआत गरेका छन्।
1: अब विचार तथा विश्लेषण, समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच शीर्षकमा नागरिक दैनिकमा दीपक जीएमको विचार छापिएको छ। पश्चिमी राष्ट्रका पत्रकार, साहसिक पर्यटक र अनुसन्धानकर्ता नेपाल आउन थाले। उनीहरूको एउटा अनौठो अनुभव गरे, देश गरीब थियो, सड़क थिएन, बिजुली थिएन, सुविधा थिएन, तर मानिसहरूको अनुहारमा मुस्कान थियो, ठाउँघरमा आत्मीयता थियो, इमानदारीता थियो।
2: काठमाडौँमा रेडियो एनआरएन 90.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुशीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230 9767564429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 23 गते शनिबार जुन 6 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजदूत बन्न 3000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
1: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने। स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा।
0: धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
1: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति बीच प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह। द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई।
0: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन, टी20 महिला क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकीको विजयी शुरूआत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आयुक्तहरूको संख्या घटाउनको लागि निर्वाचन आयोगले नै प्रस्ताव गरेको प्रसंग।
1: निर्वाचन आयोगले प्रमुख आयुक्त सहित 5 सदस्यीय आयोगको संख्यालाई 3 घटाउने प्रस्ताव गरेको छ। सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो। संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र चारजना आयुक्त रहने प्रावधान रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ। प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो। आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ। विगत 1 वर्षभन्दा बढ़ी समयदेखि आयोगमा 1 कार्यवाहक प्रमुख र 2 आयुक्त रहेका छन्। प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ। त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ। काम कर्तव्य अधिकारमा निर्वाचन संचालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो। यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ। अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ। त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ। प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट 1-1 जनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्यीय मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ। निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैर दलीय गर्न पनि सुझाव दिएको छ। यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गराउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो। रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ।
0: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका समेत
1: रेग्मीली संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन

0: स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनु परेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेटेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले थमेलमा होटेल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा शेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
1: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका रासोपाका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमा भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाडौँ फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरू कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोराउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडियाको चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौं, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
0: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको 3 सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिमजामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थलगत पश्चात अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडी बारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ।

0: ले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढ़ेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका
2: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौ चलाउँछौ। हामीले चाहिँ कृषि तालिमहरू यताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
0: मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3,000 आवेदन, धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनु पर्नेछ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि दुई साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाघेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्द्वको असर, बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्द्वका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल र धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालोपत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्यविनायक सांगा र सांगा धुलीखेल 7.5 किलोमिटर, सूर्यविनायक सांगा खण्डको ठेक्का आशिष कुमार श्रेष्ठ बन्धन भगवती जेबीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
3: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नुभएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ, राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षक गोल्डेन बुढाले जुम्लाबाट लेख्नुभएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ, आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला ईपीजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नु भएको छ। ईपीजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साताएता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य, कूटनीतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्यूचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नुभएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्यूचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको मुद्दा नम्बर 56 ङमा भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर, धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्ट राज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3,000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3,000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्दले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधिक गणनाले क्यारेबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
3: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण, 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण, 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण, 7 रजत र 17 काँस्य कोशी प्रदेश पाँचौं भएको छ। र 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
0: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता। रिपोर्ट, कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब किसान महिलाका कुरा। खेतबारी खन्ने, बिउ रोप्ने, गोलमेट गर्ने, उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश महिला अझै आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्।
6: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
7: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
6: तिनाउ गाउँपालिका छकी सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोहेर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरुष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरुषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
8: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूले कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नु पर्छ, श्रीमानतिरै सल्लाह गरेर गरिन्छ। अब
6: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माथि अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
6: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
7: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौ, चलाउँछौ। हामीले चाहिँ कृषि तालिममा यताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
6: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले थाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
0: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने। स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
9: धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
0: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह। द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाइ।
9: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ। वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नु हुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्। एकजना व्यक्ति फोहोर डढाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकडी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औंलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
0: हवस् त प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्तै महत्वपूर्ण छ खेत जोत्नेदेखि बिउ रोप्ने गोडमेल गर्ने बाली भित्र्याउने र पशुपालनसम्मका अधिकांश काममा महिलाको सक्रिय भूमिका देखिन्छ तर एउटा महत्वपूर्ण प्रश्न अझै उठिरहेको छ उत्पादन गर्ने महिलाको आमदानीमाथि नियन्त्रण कति छ
0: आजको साझा आवाजमा हामी यही विषयमा कुरा गर्दैछौ कृषि क्षेत्रमा महिलाको श्रम आमदानी र निर्णय प्रक्रियामा उनीहरूको पहुँच र अधिकार बारे
2: नाम्नुमा बस्ने त हो तुलसीपुर 11 नम्बर वडा बेलटागुरामा बस्छु म हामीले मकै खेती गरेका छौँ मकै खेती घर सल्लाह गरेर मकै भाँचेर कहाँ लग्ने कसरी बेच्ने भनेर घर सल्लाह गर्छौँ अब अन्त त कहाँ लग्ने हो र बसारको लगेर मकै बेच्छौँ
3: मेरो नाम राम प्यारी चौधरी हो म तरकारी खेती गर्छु तरकारी खेती गरेर घर सल्लाह गरेर टिपेर कसरी व्यवस्थापन गर्ने भनेर अनि बेच्न लग्छु बजारमा त्यही पैसाले घर खर्च पार्छु
4: मेरो नाम सुमित्रा चौधरी हो तुलसीपुर 11 बेलटौरामा बस्छु मका खेती गरेका छु अनि मका भाँचिन घर सल्लाह गरिन तुलसीपुर घोराई रोडमा बेच्न जान्छु अनि घर खर्च यसैबाट हुन्छ केटाकेटी पढाउने अनि
1: भर्खरै तपाईँले सुन्नुभएको यी आवाजहरू तपाईँलाई आफ्नै भोगाई जस्तो लाग्यो कि यी आवाज प्रतिनिधि आवाजहरू हुन् महिला किसानको भोगाईको
0: अधिकांश महिला किसानका अनुभव के छ खेतीपाती बेच्ने निर्णय कसले गर्छ कमाएको पैसा कसले चलाउँछ यसमा महिला किसानका अनुभव फरक फरक भए पनि एउटा साझा विषय भने स्पष्ट देखिन्छ आर्थिक निर्णयमा महिलाको भूमिका अझै सीमित छ
1: कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन्
5: पाल्पाको तानसेन 8 मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
5: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा समूहमा 27 वटा गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहे र डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
6: पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्न परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, मान्छेतै सल्लाह गरेर गरिन्छ, अब त्यही अब घर खर्च अब व्यवहार मिलाउनै पर्यो, यसो व्यवहार घर खर्च परिवार छोराछोरी पढाउन ओर्न खर्च त्यसैबाट चलाइन्छ।
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउनु पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
7: तरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउति गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले जाने बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने उर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ, अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला पहिला त अब थाहा नभएर जस्तो पनि छर्यो, आजभोलि अब केसी तालले मैले यताउति लिँदा लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने उर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ। बिउहरू ल्याउँदाखेरि हामीले एग्रिबेटहरूबाट लिएर आउँछौँ, अनि एग्रिबेटमा श्रीमानले आफै गएर लिएर आउनुहुन्छ।
5: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: तपाईले रिपोर्टमा सुन्नुभयो, कृषि उत्पादनमा महिलाको श्रम धेरै भए पनि आमदानी र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अझै पर्याप्त हुन सकेको छैन। तर केही महिला किसान र उद्यमीहरू भने आफ्नै उत्पादन, आफ्नै बजार र आफ्नै आमदानीमाथि नियन्त्रण स्थापित गर्न सफल भएका छन्। अब भेटौं यस्तै एउटा सफल महिला किसानलाई।
8: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर भनेको छु। हेर्नुहोस् त, 2 वटाबाट सुरु गरे मेरो फर्म, 2062 साल फागुनबाट सुरु गरे फर्म हो। खासमा के गर्ने त भनेर दुईजनाले सोध्दै सोचेर विचार गरेर गर्दा ब्रोइलर पाल्यौँ। ब्रोइलरबाट त्यति सकेनौँ, हामी सक्षम हुन सकेनौँ, अनि ब्रोइलरबाट बङ्गुरमा लाग्यौँ। 2069 सालमा दर्तै गरियो बङ्गुर फर्म। 69 सालदेखि दर्ता गरेपछि ठुलो गराइयो एकपटक, धेरै पालियो लगभग 45 वटा माउ थिए 100-150-200 सम्म बङ्गुर थिए बीचमा अलिक घाटा भयो अनि छोड्न त हामीले चटक्कै छोडेनौ अलिक कम गराइयो अहिले पनि छ बङ्गुर 45 वटा जति छ खोरमा 40-45 वटा छ वार्षिक रूपमा ठ्याक्कै प्रत्येक महिना हुँदैन सर हाम्रो अनि सरदर मिलाउँदाखेरि कुनै बेला 1-1.5 लाख नि कमाइयो कुनै बेला सबै खर्च पर्च कटाएर जे 40-45 हजार 50 हजार सम्म वर्षमा 6-7 लाख रुपियाँ चोखो आमदानी बसालिन्छ घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
9: आफैले कमाएको पैसा चलाउँदाखेरि
8: असाध्यै खुसी लाग्छ नि असाध्यै खुसी लाग्छ हामी खुसी छौँ खुसी छु म पनि अहिले रोजेर खोजेर गरेको हो बिचमा अलिक गाह्रो त हुन्छ नै अब गाह्रो त व्यवसाय गर्दा भइ त हाल्छ नि व्यवसाय गर्दा कहिले घाटा हुन्छ कहिले नाफा हुन्छ यही व्यवसायले ठुल्छरी नर्स पढिन् नर्स पढेर अस्ट्रेलिया पठाइयो यो व्यवसाय नभइदिएको भए बाहिर पठाउन जान देखाउने स्रोतै हुन्थेन हाम्रो ठुलो भूमिका छ फर्महरूमा एउटा म कहिले बेसरी फाइदा हुँदा खुसी लाग्छ घाटा हुँदा दुःख लाग्छ दुःख लाएर रुँदै हिँड्नु नि भएन खुसी भएर नाच्दै हिँड्नु नि भएन निरन्तरता चलाएका छौँ हामीले धेरै माउ पाल्थेँ मैले अहिले मैले बदिया धेरै पालेछु बदिया छन् हाम्रो खोरमा लगभग 20-25 वटा बदिया मासुको लागि पालिन्छ हजुरहरूलाई त्यो थाहा हुँदैन बङ्गुरको माउ पाल्दा बच्चाको लागि बच्चा हामीले बङ्गुर वर्षमा 2-3 पटक ब्याउँछ अनि 2-3 पटक ब्याउँदाखेरि 2 पटकको खर्च भयो भने 1 पटकको चोखो भन्छ तपाईँले खानुहुन्न के र त्यही फिल्टरबाट खानुहोस् है फिल्टरमा त केही हुन्न के भन्छु अनि फिल्टरमा थापेर खाने मान्छे नि हुन्छन् कि त्यो बङ्गुर पालन भनेपछि त्यस्तो घृणित हो तर छैन घृणा चाहिँ छैन बङ्गुरमा त्यस्तो घिर्नै पर्ने छैन भन्छु मैले अझै पनि 1000 पटक भन्छु अनि बिमा कम्पनीलाई नि मैले यहीँबाट अनुरोध गरेँ अरू 18 वटालाई नि सुत्केरी भत्ता दिन अनि अनुदानका कुरा गर्दाखेरि किसानलाई नगद हात लगाइदिएर होइन दानामा केही पर्सेन्ट अनुदान दिए पुग्छ अनि प्रयोग गर्ने साधनहरूमा केही पर्सेन्ट अनुदान दिए पुग्छ सबै सरकारले गरिदियो भने भन्दैनौँ हामीले सरकारले गर्नै पर्छ भन्ने त छैन व्यवसाय त हामीले गरे हो 40-50 दिनको बिचमा बेचिरहेको छु मैले कहिले काहीँ पाल्न पर्दा 2-2.5 महिनासम्म 3 महिनासम्म पाल्न पर्छ त्यसरी पाल्न पर्यो भने बल्ल घाटा लाग्ने हो अहिले मैले 2 वर्षको बङ्गुर अहिले 1,10,000 दिँदा दिएको छैन बदिया हजुर 2 वर्षको फागुनमा पुग्यो 1,10,000 रुपियाँ देखान् तर मैले 1,12,000 पाएपछि दिन्छु भनेको छु
9: 1 लाख
8: पर्छ राम्रो राम्रो उत्पादन दियो राम्ररी सरक्क बढ्यो भने बङ्गुरहरू राम्रो छ लगानी गर्न दाना खुवाउँदाखेरि अब प्लेट दाना मात्रै खुवायो भने 6 महिनामा 100 केजी हुन्छ बङ्गुर अब मैले नेचुरल दाना खुवाउँछु धान मकै गहुँ जौँ खरिद्छु अनि आफै पिस्छु 5 बजी उठेर दाना पिस्ने बङ्गुरको स्याहार सम्हार आर्थिक कारोबार सबै म गर्छु अरू सबै साथ सपोर्ट उहाँकै छ बङ्गुर के खिसी गर्छन् कि भन्ने सोचमा नि गयौँ तर जेसुकै होस् पैसा कमाउनलाई केही पनि हुँदैन गरम भनेर टोयलेटको सेफ्टी ट्याङ्की माथि 2 वटा पालियो त्यसपछि तिनी 2 वटा कटाइसक्दा फाइदा भयो 1 वर्षमै कटाइयो फाइदा भयो बदियो अनि हामीले पाठा पाठी खरिदेर पाल्दाखेरि अलि पाठै पाठी पाउने माउ पालम भनेर एउटा माउबाट सुरु गरेको मैले 45 वटासम्म माउ पाले अहिले मेरो खोरमा 12 वटा माउ छ 15 वटा बदिया छ ठुला भएका बेच्ने भएका 3 वटा छन् 2टा भालेलाई बिर भन्छ बङ्गुरको बिर छन् अनि पाठा पाठी भर्खर एउटाका सके अरू सबै ब्याउने छ जेठदेखि लगातार छ 4 वर्ष नियमित गर्नलाई 4 वर्ष भयो हामी दुईजनाले मात्रै गर्छौँ कहिले काहीँ नसक्दा यसो भारी सारी बोक्ने दाना साना बोकाउनु पर्ने भयो भने टुप्पा मान्छे लगाउँछौँ हामीले नसक्ने भयो भने सक्ने जति आफै गर्छौँ
9: जस्तो किन्न जस्तो यही आउँछन् कि अथवा तपाईँ बेच्न जानु
8: अहिले त यही आउनुहुन्छ म बेच्न जानु परेको छैन अहिले अलि नबिगेर त्यो ठुलो बङ्गुरहरू अलि कटाइदिन सकेन यहाँ उठाइदिएको छैन अहिले बाहिरबाट चितवनबाट सम्पर्क गर्नुभएको छ अब पठाउँछु होला बाहिर पठाउँदाखेरि पाठा पाठी पठाउन नि अहिले गाह्रो छैन प्युठान बुटोल भैरवा रुकुम खोला गाउँ भन्ने ठाउँसम्मबाट आउनुहुन्छ रोल्पा जान्छ दाङमा भयो
10: गइरहन्छन् पाठापाठी। अहिले म 50 वर्ष पुगेर 51 मा लाए, दुईजनाले चाहिँ खट्टरै काम गरे हामी सक्छौँ। व्यवसाय रोजी चाहिँ सबै गर्न तयार भयो। प्रसुति गराउनु पर्ने हुन्छ, बच्चालाई सुई लाउनु पर्ने हुन्छ, आइरन दिन पर्ने हुन्छ, खुइरोको भ्याक्सिन दिन सुई दिन पर्ने हुन्छ, अनि अब वर्षेनी स्वाइन फिभरको भ्याक्सिन दिन पर्ने हुन्छ। यो सबै हामी दुईजनाले चाहिँ गर्छौँ। बुढोले पिक्याचरले समात दिनुहुन्छ, मैले दिन्छु, आफै लाउँछु। बङ्गुर सुत्केरी भत्ता दिनुहुन्छ मलाई। 19 वटा वडामा मध्ये 18 नम्बर वडामा मात्रै छ यो कार्यक्रम। यस्तै 18मा जस्तै 19 वटै वडाका पशुपालन दर्ता गरेका व्यवसायिक किसानहरूलाई सुत्केरी भत्ता र त्यही एक बोरा दाना दिए नि किसानलाई धेरै ठुलो राहत हुन्छ। वडा नम्बर 18 को अरूले सिकुन् भन्न पनि चाहन्छु यहीँबाट।
9: भनेपछि एउटा तपाईँ उदाहरण एउटा यस्तो हो, हामी साँच्चीकै वास्तविक रूपमा किसान गर्नेहरूले एउटा सरकारबाट पनि त्यो किसिम
10: अब सबै सरकारलाई दियो भन्न त हामीले व्यवसाय रोजेर गरिसकेपछि मिलेन सर। सबै सरकारले त लिँदैन। मानव किसान असाध्यै जोखिमपूर्ण छ अहिले। दाना असाध्यै महँगो छ, उत्पादन गरेको समयमा जाँदिन। त्यति बेला अब यही सुत्केरी भत्ताले नै हामीले कर तिर्न पुग्छ। सुत्केरी भत्ता दियो भने एक ट्र्याक्टर दाना झार्दा यस्तो फिल हुन्छ, यति खुसी लाग्छ हामीलाई के सबै सरकारले गर्दै जस्तो लाग्छ क्या। त्यही भएर तर निरन्तरता दिन र काम गर्न चाहिँ हिचकिच गर्नुहुन्न भन्छु मैले अझै पनि। खासमा महिला उद्यमी दिदी बहिनीहरूले हामीले के गर्ने र के गरेर पैसा कमाउने नभन्नुहोस् भन्न चाहन्छु मैले यहाँबाट। किनभने पैसा कमाउन घरै छोडेर डिग्री पास गरेर मात्रै होइन, आखिर हामीले कति नै पढेछ र सामान्य एउटा पढ लेख भएका मान्छेले महिनामा सबै खर्च कटाएर 30,000 कमायौँ भने हामीलाई भविष्यसम्म पुग्छ।
1: उहाँको अनुभवले देखाउँछ कि अवसर, सिप, जानकारी र बजारसँगको पहुँच भएमा महिलाले आफ्नै आमदानीमा निर्णय गर्न सक्छन्। यसले उनीहरूको आत्मविश्वास मात्रै होइन परिवारको आर्थिक अवस्था र सामाजिक हैसियतमा समेत सकारात्मक प्रभाव पार्छ।
0: अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ कृषि अधिकारको विषयमा जानकार कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरी। आमदानीमा महिला अधिकार भन्नाले के बुझिन्छ? महिलाले आफ्नै कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? यसले परिवार र समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ? नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन्? यसै विषयमा अब गरौं आजको विशेष कुराकानी।
11: हिसाबको कुरा गर्दा अब कृषिमा भनौ अब ठिकै छ, आफ्नो वर्षको आमदानी खर्च घरको लागि भइहाल्छ भनौ, त्यही घर खर्च भाउन ठिक हुन्छ, स्कुलको बच्चाको पढाइ अनि सबै यताउति गर्न भ्याउँछ।
0: महिनामा यति जति वर्षमा यति भन्ने केही हुन्छ कि हुँदैन?
11: तरकारी बिक्री गर्दा चाहिँ महिनामा भइहाल्छ 15,000-16,000 जति। अब त्यो धान गहुँको सिजनमा त्यो त लगै भयो होइन उसको।
0: महिलाको लागि, आत्मनिर्भरको लागि, स्वाभिमानको लागि यो आमदानीको महत्व कस्तो किन रहेछ भन्ने तपाईँलाई लाग्छ?
11: महिलाको लागि त्यो आमदानीको महत्व त हुनु पर्ने रहेछ होइन। अब महिलाका सबै कृषिमा सबैभन्दा काम गर्ने बढी भनेको महिला नै होइन, त्यो अधिकारमा भन्दाखेरि अब आमदानीहरू सबै फेरि उता पुरुषहरूलाई नै बढी सबै देखाउनु पर्ने होइन, महिलाहरूले काम चाहिँ महिलाहरूको बढी हुने।
0: अनि यो आमदानीमा महिलाको अधिकार भन्नाले चाहिँ तपाईँले के बुझ्नुहुन्छ?
11: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्छ, महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
0: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै?
11: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाए भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्, पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
0: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
11: झै झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै
12: खर्चहरू चलिरहेछ त्यही नै होला।
13: अनि तपाईँले यो सबै निर्णय प्रक्रियामा आफ्नो अधिकार के कारणले प्रयोग गर्न पाउनुभयो? तपाईँलाई अरूले प्रोत्साहन गर्नु भयो कि अथवा तपाईँले थाहा पाउनु भयो कि कसरी यो सम्भव भयो?
12: प्रोत्साहन गर्दाखेरि म अलिअलि यस्तै तालिमहरू जाँदा होइन कृषिको तालिमहरू गर्दाखेरि कृषिको काम गर्दाखेरि अलिअलि मैले सिकेको यसरी हामी महिलाहरू पनि अलि सचेत हुनुपर्छ अनि हामीहरू पनि आफै केही गर्नुपर्छ केही कमाउनु पर्छ घरको लागि गाउँ समाजको लागि केही गर्नुपर्ने र केही अलिअलि सिक्दै भन सिक्दै सिक्दै कृषि गर्दै केही तरकारीहरू लगाउँदै बिक्री गर्दै खर्चहरू चलाउँदै यसरी नै गुजारा गरिरहेको छौँ भनौँ।
13: तपाईँले सिकेको कुरा चाहिँ अरूलाई पनि भन्नुहुन्छ अरू दिदी बहिनीहरूसँग पनि?
12: हजुर भनिरहेको छौँ।
13: के भन्नुहुन्छ तपाईँले?
12: पहिला यता हाम्रो मन आउँदासम्म होइन मेरो यता गाउँतिर भनौँ मेरो आफ्नै टोलमा उहाँहरूलाई तरकारी लगाउन आउँदैन थियो होइन तरकारी बेर्न कसरी छर्ने अनि तरकारीहरू कसरी कसरी बिक्री गर्ने अनि म आउँदाखेरि चाहिँ म उत्तर माइतैदेखि नै अलिअलि मम्मीहरूसँग तरकारीहरू लगाउँथे मम्मीहरूसँग बिक्री गर्नु नै जान्थे त्यसै धनगढीतिर यतातिर पछि मलाई देख्दा देख्दा कि उहाँहरूले यदि सिक्नु हो तरकारीको बेर्न छर्न अनि तरकारी लगाउनबाटै नै यताबाट बेर्न लिएर जानुहुन्छ मेरो घरबाट त्यसरी लगाउँदा लगाउँदा बिक्री गर्न पनि नआउने पछि मसँगै बिक्री गर्न जानुहुन्थ्यो रातिर अनि त्यसरी गर्दा गर्दा म नभए पनि उहाँहरू आफै तरकारी लगाउनुहुन्छ बिक्री नै आफै पनि जानुहुन्छ बेच्न।
13: ए भनेको तपाईँले गरेको सिकेर देखेर चाहिँ अरूले पनि गर्नुभयो?
12: हजुर गर्नुभयो। अब पहिला त म मात्रै गर्थेँ नि तरकारी पनि अब उहाँहरूको नहुँदा दिनु पर्थ्यो होइन आजकल कहिले काहीँ मेरो जिम्मा नभएपछि उहाँहरूले नि दिनुहुन्छ त्यो पर्याप्त राम्रो भइरहेको।
13: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
12: नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएको अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ अब थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ हाम्रो मेहनत खेर जान्छ। यो सरकारले पनि केही पाइलाहरूको लागि खेलले बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। अब यति मेहनत गरेर अनि लगाएको तरकारी खेर गएपछि फेरि त्यही भएर अलिक कम कम नै लगाउँछ। हाम्रो यता बजार कम छ राजकोटतिर कतै एक क्रेप मात्र बिक्री हुन्छ साइकलमा जानु पर्ने बिक्री गर्न अनि त्यसरी हाट बजारहरूको सुविधा पनि छैन अनि अब यतातिर बस्ती पनि कम छ बजार पनि कम छ भनौँ एक क्रेप मात्रै बिक्री हुन्छ त्योभन्दा बढी बिक्री गर्न सकिन्न बढी तरकारी लगायो भने यतै घरतिरै फाल्नु पर्ने हुन्छ। बिउ बिजन किन्दा पनि महँगो छ हाई रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
13: अब सरकारले यो विभिन्न बिउ बिजनमा अथवा उत्पादनमा बजारमा पुर्याउनको लागि महिलाहरूको लागि अथवा विपन्न समुदायको लागि भनेर पनि विभिन्न कार्यक्रमहरू हिजो आज चलिराखेका छन् यसले कति पुग्छ कति पुग्दैन? यसले
12: हुन त पुगिरहेको छ तर अब सबै ठाउँमा पहुँच छैन भनौँ अब कहीँ कहीँ चाहिँ अब भर्खर सुरुवात भइरहेको छ अब सबै ठाउँमा पहुँच पुगेपछि अनि राम्रो हामीलाई पनि अलि आफ्नो उत्पादन गरेको तरकारीहरू अलिक टाढासम्म पुर्याउन सके अलि बिक्री गर्न सकिन्थ्यो कि भन्ने छ। अब कान्द अहिले काम त्यस्तो खास छैन सूचना चाहिँ अब पाइरहेछ र अब भर्खर भर्खर सुरु हुँदै त्यसरी सबै ठाउँमा अलि लागू गरिदिएपछि उनीहरू तरकारी बेच्ने महिलालाई अलि सहज हुन्छ।
14: कृषिमा महिलाको योगदान केवल श्रममा मात्रै सीमित छैन
1: त्यो परिवारको खाद्य सुरक्षा स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोड़िएको विषय हो तर उत्पादन गर्ने महिलाको आफ्नो आमदानीमाथि निर्णय गर्न नसक्नु भनेको आर्थिक सशक्तिकरणको यात्रामा अझै धेरै काम गर्न बाँकी रहेको संकेत पनि हो
0: महिलालाई बजारसँग जोड्ने वित्तीय पहुँच बढ़ाउने निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्ने र नीतिगत रूपमा महिला किसानको अधिकारलाई बलियो बनाउने प्रयास आवश्यक देखिन्छ
1: आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँका मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ यसका लागि हाम्रो इमेल saajakhabar@gmail.com आईभीआर नम्बर 01-5268-646 मा फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन टिकटक सीआईएन साझा खबर र युट्यूब सीआईएन च्यानलमा पनि लेख्न सक्नुहुनेछ
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौ नमस्कार

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेश थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441390 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761663033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849730479 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9967471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9967000972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864611355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9940949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9969113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9940262072 वडा नम्बर 9 प्रेरणा सारु सम्पर्क नम्बर 9865233353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9961938068 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9961064175 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 97 67 65 24
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
8: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
12: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
13: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
14: सम्पर्क नम्बर 0475 90 4 66, 98 692 65 99 8।

0: बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 9767564429
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 9151216 9843-36194-94
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
5: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
5: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
7: नगर कार्यपालिकाको कार्यालय बन्थली राम साथको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सर्चकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441309। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। ओडा नम्बर छ सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864 11 36 55, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840 94 96 19, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869 11 33 45, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840 26 20 72, ओडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865 20 33 53, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944 21 48 03, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869 35 05, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861 59 38 68, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861 64 106 100, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97 031 30 8 27, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97 62 87 18 73, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

0: निहाल्नु। लेट्स गो। 6.9 इन्चको डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाफ्रे,
5: अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यात्रामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। स्वराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको विभिन्न देशका राजदूतका लागि झण्डै 3000 जनाको आवेदन, अवैध रूपमा नामका अघि डाक्टर लेख्नलाई कार्यवाही हुने नेपाल मेडिकल काउन्सिलको चेतावनी। बेमौसमी वर्षासँगै बढ़दै गएको पहिरो र बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै पीपी राजमार्गमा रातिको समयमा लागू गरिएको अनिश्चितकालीन आवागमन बन्दलाई निरन्तरता, रामेछापका प्रजिया श्यामकृष्ण थापाको सप्तरीमा सरुवा। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने र राष्ट्रपति रनिङ सुलमा बागमती टीम च्याम्पियन।

0: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही
1: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
2: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
4: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
6: र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर

0: अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारको लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475946698
3: हजुरको रेडियो 102.1 MHz
4: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिज भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरूले लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकलाई स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाई थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी पनि गर्नुभएको छ। यसपटकको भ्रमण अघिल्ला कूटनैतिक भेटघाट भन्दा फरक रहेको उहाँले बताउनु भएको छ। भारतीय अधिकारीहरूसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको र यसले वार्तालाई अझ खुल्ला र स्पष्ट बनाइएको उहाँले दावी गर्नुभएको छ। भारतसँग कनेक्टिभिटी, धार्मिक, पर्यटन, लगानी र विकास सहकार्य बारे छलफल भएको उहाँले जानकारी दिनुभएको छ। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्याधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन आह्वान गरेको तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूतहरू फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रुजु तथा प्रमाणीकरण पछि मन्त्रालयले योग्य उम्मेद्वारहरूको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामका अघि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। एम विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरण सहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बँदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उप सचिव एवं कार्यदलका सदस्य शीला ग्यावालीले किसान, पालिका, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb

.org.np/ मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गते भित्र राष्ट्र ब्याङ्कले मौद्रिक नीति सार्वजन गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रभाव, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाडौँमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डा प्रति पेटी अर्थात 6 क्रेटको 3,000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनु भएको छ। बेमौसमी वर्षासँगै बढ़दै गएको पहिरो र बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा लागू गरिएको अनिश्चितकालीन आवागमन बन्दलाई निरन्तरता दिएको छ। यद्यपि यात्रु तथा व्यवसायको मागलाई ध्यानमा राख्दै बन्दको समय भने दुई घण्टा घटाइएको छ। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोको शुक्रबार बसेको बैठकले हालसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म लागू हुँदै आएको रात्रिकालीन बन्दलाई परिमार्जन गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म कायम गर्ने निर्णय गरेको हो। समितिले अर्को सूचना जारी नभएसम्म उक्त व्यवस्था लागू रहने जनाएको छ। समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार दिन लामो हुने मौसम शुरू भइसकेकाले यात्रु र व्यावसायिक क्षेत्रबाट आएको सुझावलाई ध्यानमा राख्दै बन्दको समय केही छोटाइएको हो। तर बर्खायाम नजिकै जाँदा राजमार्गमा बढ़दो प्राकृतिक जोखिमका कारण रात्रिकालीन आवागमन पूर्ण रूपमा खुल्ला गर्ने अवस्था नरहेको उहाँले बताउनु भएको छ। नयाँ व्यवस्था अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका अन्तर्गत कटुञ्जे स्थित चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्मको सड़क खण्डमा राति सवारी सञ्चालन गर्न पाइने छैन। उक्त क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको बहाव तीव्र हुने, खोलाको सतह बढ़ने तथा अस्थायी डाइभर्सन बगाउने उच्च जोखिम रहेकाले यस्तो निर्णय गरिएको समितिको भनाइ छ। रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्यामकृष्ण थापाको सप्तरी जिल्लामा सरूवा भएको छ। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको व्यापक सरूवा तथा पदस्थापन गरेसँगै थापाको सरूवा भएको। मन्त्रालयले जेठ 22 र 13 गतेको निर्णय अनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तहका गरी विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। यसै क्रममा रामेछाप सहित 15 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरिएको हो। नयाँ निर्णय अनुसार अब रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हाल पाल्पा जिल्लाकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले सम्हाल्नुहुने भएको छ। थापा 2082 वैशाख 21 गतेदेखि रामेछापको सीडीओको रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले 13 महिनाभन्दा बढ़ी समय रामेछापको प्रशासनिक नेतृत्व सम्हाल्नु भएको छ। रामेछापको माकुण्ड गाउँपालिकामा विश्व प्रसिद्ध कृत्रिम बुद्धिमत्ता एआई प्रविधिको प्रयोग गरी क्षयरोग टीबी परीक्षण गरिएको छ। क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत सञ्चालन गरिएको विशेष स्वास्थ्य शिविर मार्फत 227 जनाको स्वास्थ्य परीक्षण गर्दा 1 जनामा क्षयरोग पुष्टि भएको छ भने केही शंकास्पद बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ। गाउँपालिका स्वास्थ्य शाखाका अनुसार बुधबार माकुण्ड गाउँपालिका 4 स्थित प्रीति अस्पतालमा आयोजित शिविरमा 93 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये 1 जनामा क्षयरोग पुष्टि भएको। त्यसै गरी बिहिबार वडा नम्बर 2 स्थित बान्ती स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा 134 जनाको स्वास्थ्य परीक्षण गर्दा 2 जना शंकास्पद बिरामी फेला परेका छन् जसलाई थप जाँच तथा उपचारका लागि रिफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा 2 दिनसम्म सञ्चालन गरिएको एआई आधारित डिजिटल एक्सरे परीक्षण मार्फत सम्भावित संक्रमितहरूको छिटो पहिचान गर्न सफल भएको जनाइएको छ। पुष्टि भएका बिरामीको उपचार प्रक्रिया शुरू गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
तपाईं बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम विगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। विश्व वातावरण दिवस 2026 अवसरमा सिन्धुलीमा वृक्षारोपण सफाई तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै दिवस मनाइएको छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ जिल्लाभर सञ्चालन गरिएका कार्यक्रम मार्फत वातावरण संरक्षण, जैविक विविधताको सम्वर्धन तथा हरित विकासप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो। डिभिजन वन कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका र कमला माध्यमिक विद्यालय ढुङ्ग्रेवासको समन्वयमा सदरमुकाम स्थित कमला माविको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा आँप, लिची, कल्की, रातकी रानी लगायत विभिन्न प्रजातिका कुल 84 बिरूवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। सिन्धुलीको हरियारपुरगढ़ी गाउँपालिकामा खोरेत रोग रोकथाम तथा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएको छ। पालिकाले बिहिबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा खोरेत रोग रोकथाम तथा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जानकारी दिएको। कार्यक्रममा खोरेत रोगको पहिचान, रोग सर्ने माध्यम, रोकथामका उपायहरू, खोप कार्यक्रमको महत्व, रोग देखिएमा अप्नाउनु पर्ने सावधानी तथा नियन्त्रणका रणनीतिबारे जानकारी गराइनेछ भने कार्यक्रममा सहभागीहरूको जिज्ञासा र अनुभव आदान प्रदानको अवसर समेत व्यवस्था गरिएको छ। पालिकाको अनुसार खोरेत रोग नियन्त्रणका लागि आवश्यक औषधि समेत वितरण गरिनेछ। ओखलढुङ्गाका प्रमुख जिल्लाधिकारी प्रजिया मेघ बहादुर मगरातीको सरूवा भएको छ। गृह मन्त्रालयले उहाँलाई उदयपुर जिल्लामा सरूवा गरेको। ओखलढुङ्गामा नयाँ प्रमुख जिल्लाधिकारीका रूपमा टुभराज पोखरेल आउनुहुने भएको छ। करिब 10 महिनादेखि ओखलढुङ्गामा प्रजियाको जिम्मेवारी सम्हाल्नुभएका मगरातीले आफ्नो कार्यकालमा सेवाग्राही मैत्री प्रशासन सञ्चालनमा जोड़ दिनुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ। समृद्ध भविष्यको आधार जलवायु मैत्री एवं प्रकृति मैत्री विकास भन्ने नारासहित हरियाली प्रवर्धन र वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको। सिद्धिचरण नगरपालिका 11 स्थित कालिका देवी महिला सामुदायिक वनमा 50 भन्दा बढ़ी धुपी तथा विभिन्न प्रजातिका फूलका बिरूवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ। यस्तै मानेभञ्जाङ गाउँपालिकाको महादेवी स्थान माविमा 40 बोट कल्की तथा चम्पादेवी गाउँपालिकाको सुनकेश्वरी माविमा कल्की र तेजपातका बिरूवा रोपिएका छन्। कार्यक्रममा प्रमुख जिल्लाधिकारी मेघबहादुर मगरातीले जलवायु परिवर्तन विश्वकै साझा चुनौती भएकाले वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यकता रहेको बताउनुभयो। खैरो हिरोइन कारोबारमा संलग्न दोलखाका 110 जना काठमाण्डुमा पक्राउ परेका छन्। उनीहरूलाई काठमाण्डु उपत्यकाको विभिन्न क्षेत्रबाट खैरो हिरोइन सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दोलखाको कालिन्सो गाउँपालिका 7 का 21 वर्षीय सागर शिवाकोटे, काठमाण्डु महानगरपालिका 16 का 30 वर्षीय आयुष श्रेष्ठ, 40 वर्षीय शनि श्रेष्ठ र 35 वर्षीय किबा श्रेष्ठ छन्। वडा नम्बर 19 का 37 वर्षीय सुरेश साई खड्की तथा भक्तपुरको नयाँ ठिमी नगरपालिका 2 का 35 वर्षीय भगवान थापा मगर लगायत रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध खैरो हिरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो। काठमाडौँको तारकेश्वर नगरपालिका छ लोलाङ पयुटारमा घर आएसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पयुटार बस्ने नेपाली ब्रो भनिने 42 वर्षीय कुमार थापा छन्। उनले आफ्नी श्रीमती 42 वर्षीय ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति 10:10 समयमा रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिविशेषण अस्पताल महाराजगंजमा मृत्यु भएको कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी लुम्बिनी कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रिन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्नेछ। 3-4 दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। मौसमविदहरूका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिटै भित्रिने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जुन 13 तारीखमा मनसून भित्रिने मिति हो। आज जुन 6 भएको छ। भारतमा तोकिएको औसत मिति जुन 1मा मनसून भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने मौसमविदहरूको अनुमान छ। यसपालि मनसूनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदहरूले अनुमान गरेका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पीपल्स पार्टीले शिक्षा मन्त्री विरूद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। पार्टीका संस्थापक अभिजित डिपके अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको छ। अमेरिकाको बोस्टन विश्वविद्यालयका 30 वर्षीय स्नातक डिपकेले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ। उहाँ यस अघि राजनीतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। उहाँले मे 16 व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी स्थापना गर्नुभएको यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ। डिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनुभएको छ। दिल्लीमा भीड़ नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ। र समाचारको अन्त्यमा खेल समाचार। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती टीम च्याम्पियन बनेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश 2 भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश 3 बनेको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्यका साथ गण्डकी प्रदेश 4 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश 5, 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मधेश प्रदेश 6 अनि 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश 7 भयो। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाड़ीले एथलेटिक्स भलिबल कबड्डी तेक्वान्डो कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको विभिन्न देशका राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन अवैध रूपमा नामका अघि डाक्टर लेख्नलाई कारवाही हुने नेपाल मेडिकल काउन्सिलको चेतावनी। बेमौसमी वर्षासँगै बढ़दै गएको पहिरो र बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा लागू गरिएको अनिश्चितकालीन आवागमन बन्दलाई निरन्तरता। रामेछापका प्रजीव श्याम कृष्ण थापाको सप्तरीमा सरुवा। विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने र राष्ट्रपति रनिङ सिलमा बागमती टीम च्याम्पियन। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767-65-24-29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर बनाउनु को लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क नम्बर 98-44-021-3-69, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
3: हुर्केकै गिरिराज चल्ला 150मा
4: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
4: विराज किसानको साथी
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
4: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540420439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
6: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
6: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485403305 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
8: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
6: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि
8: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
6: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453
8: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली
9: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
7: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: हजुरको रेडियो 102.1 मेगा
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: दाँत दुखेर मर्न लागे, हेर्दै त मेरो दाँतमा के भएछ।
7: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो?
1: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
8: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0848-45-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: अहिले बिहानको 10 बज्यो।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशीले लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समीचरणबाट मलाई साथ दिनुभएको छ श्री राज महत भने। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र ताभकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। फरक बार फरक प्रस्तुतिको साथमा हामी उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई, आजको बसाईमा तपाईँलाई मनपर्ने लोकभाका गाएर सुनाउनु पर्ने हुन्छ। तपाईँले सुनिरहनु भएको गुनगुनाउने तपाईँलाई जुन इच्छा लाग्छ लोकगीत चाहिँ गाउनु पर्ने हुन्छ आजको बसाईमा। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको तपाईले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। र साथै तपाईँले सामाजिक तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई, आजको बसाईमा तपाईँलाई मनपर्ने लोकभाका गाएर सुनाउनु पर्ने हुन्छ।

0: रहेछु। टु मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ। र तपाईँले यो हाम्रो यो सूर्यज्योति लाइफ इन्सुरेन्स हाम्रो यो कार्यक्रमलाई चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ। जीवन बीमा गरेर ढुक्कसँग आनन्दसँग बस्न सक्नुहुनेछ। तपाईँलाई मैले जानकारी गराइसकेको छु। कार्यक्रम अवधिभरि मिठा रमाइला लोकगीत संगीतहरू नै बज्नेछ र तपाईँले पनि लोकगीत गाएर सुनाउनु पर्ने हुन्छ। र तपाईँले यो कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नु भन्दै हामीले आजको बसाइमा चाहिँ कार्यक्रमको शुरूआतमै गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब चाहिँ पनि हामी तपाईँसँग फटाफट कुराकानीको साथमा र तपाईँले मिठो गीत सुनाउन सक्नुहुनेछ तपाईँसँगै हामी जोडिने प्रयास गर्दैछौ। यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, धनुजी आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशलै छु। भन्नुपर्छ खाना लिनुभयो?
1: खाना भएको छैन दिदी, एकछिनमा हुन्छ। अनि हजुरको त भयो होला होइन?
0: मेरो पनि आज बाँकी नै छ, अब केही समय पछि हुन्छ। यही त सँगसँगै खानुपर्छ है धनुजी?
1: हुन्छ, सँगसँगै खानुपर्छ। यतैतिर आउनु होला भन्दा पनि अब भ्याउनुहुन्न, अब त्यतै पनि त्यता म त्यता तपाईँसँगै बसेर खाउँला है दिदी।
0: ल पक्कै पनि भइहाल्छ नि, अब होइन दुरीले पो टाढा छ त मनले त हामी नजिकै छौँ नि होइन?
1: हजुर एकदमै हो
0: नि। अनि मौसम कस्तो छ, पानी पर्यो कि परेन बेलुका?
1: मौसम पानी मजाले परिरहेको थियो, अघि बिहान 8 बजेसम्म पानी पर्यो, अहिले चाहिँ अब अघि 9 बजेदेखि चाहिँ एकदम बिग्रेको छ पानी पर्नलाई, अलिक बिसाएको छ
0: भनौँ न। त्यही छ, हाम्रो पनि यता अब धेरै ठुलो त नभनौँ होइन, बेलुकादेखि चाहिँ हल्का अघि बिहानसम्म यसरी पानी परिरहेको थियो होइन, सिमसिम परिरहेको थियो, अहिले चाहिँ छैन। हाम्रो पनि 9 बजेदेखि चाहिँ अब पानी रह्यो, अहिले चाहिँ मजाले छर्को काम लागिरहेको छ। यताको मौसम भन्नुपर्दा है तनुजी, समग्रमा सबै ठिक शीतल त बिहानसम्म त शीतलै थियो, अब अहिले चाहिँ चरकको घाम लागेको छ, अब गर्मी त बढिहाल्छ नि होइन? ल हामी कार्यक्रमतर्फ लागौ। आजको बसाइमा एकदमै मिठो गीत सुनाउनुहुन्छ भने आशामा चाहिँ म उपस्थित भएको छु है त।
1: हजुर म एकदमै पुरानी भाका अनि बिमल डाङ्गी अनि बिमा कुमारी दुराले गाउनु भएको
0: आवाज यति मिठो आवाज छ, अब चेन्ज गर्नु मिल्यो भने म गर्थेँ, के गर्ने
1: गरिहाल्नु न भन्दा पनि नमिल्ने
0: है दिदी। त्यही त सुरु गर्नुहोस् है त।
1: हुन्छ।

0: यति नै
1: दानुजी, एकदमै मिठो गीत गाउनुभयो, मनसुने गीत हजुरलाई विशेष धन्यवाद होइन। आगामी दिवसमा त अब सधैँ नियमित फुर्सद भयो भने त आउनुहुन्छ, र पनि हामीलाई सम्झना नछोड्नु होला भन्दै आजको बसाईबाट छुट्टा है त। हवस् त नमस्ते। हामीले त अनु गजमेर ओखलढुङ्गादेखि एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ पानसमा बत्ती बालेको। तपाईँले पनि आफूलाई इच्छा लागेको लोकगीत संगीतहरू धेरै मनपर्छ भने गुनगुनाउन जुन आउँछ त्यो गीत आजको बसाईमा चाहिँ तपाईँले गुनगुनाउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
0: दिदी। नमस्ते।
1: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? ल, सपनाजीको खबर के छ?
0: मेरो एकदम ठिक छ, राम्रो छ, रमाइलो छ। धेरै समय पछाडि आज पानी पर्छ, खबर केही छ? अरू त सबै ठिकै छ भन्नुपर्छ।
1: धेरै समय पछि पानी पर्यो
0: हजुर? एकदमै
1: एकदम शीतल भएको छ आज?
0: शीतल त अब पानी शीतल भयो दिदी, अलि भनौँ न धेरै पानी परेन, हल्का मात्रै पर्यो, अनि त्यही भएर अहिले मजाले घाम लागिरहेको छ एकदम।
1: ल, त्यताले ताको मौसम उस्तै छ होइन, अब धेरै ठुलो पानी परेन, पानी परेन जस्तो हल्का शीतल भएको जस्तो, अब यो घाम चर्किसकेपछि गर्मी नै भएको महसुस भइरहेको छ। अनि खाना लिनु भयो कि बाँकी छ त सपनाजी?
0: हजुर, मेरो बाँकी नै छ दिदी, एकछिन पछाडि हुन्छ, हजुरको पनि बाँकी नै रहेछ, यतैतिर आउनु
1: ल। पक्कै पनि अब हामी आउन नसके तापनि हाम्रो साथीहरूले हामीलाई सम्झनु भएको छ होइन भनेर, अब सँगै बसेर खानुपर्छ भने सोच्दै हामी खाउन नि है त।
0: हुन्छ हुन्छ, कार्यक्रम हजुरले काम सघाउनुहुन्छ एउटा, म यता खाना बनाएर सघाउँछु अनि सँगै
1: भयो। ल, ठिक समय हुन्छ त्यतिखेर अनि मजाले बसेर खानुपर्छ है त। ल, अरू सबै ठिकठाक छ नि है?
0: हजुर, एकदम ठिकै छ।
1: ल, त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ।
0: हुन्छ दिदी, मलाई खासै गाउँ आउँदैन, म छोटो प्रयास गर्छु।
1: ल, प्रयास नै सबैभन्दा ठुलो कुरा हो, प्रयास गर्नुहोस् न है त।
0: हुन्छ।

0: कतिले जस्तो लाग्ने यो मिठो आवाजमा होइन समाजको बन्धनलाई तोड्नु पर्यो सानो एकदमै माया प्रीति भनेको यस्तो कुरा है मायाले हाँस्न सिकाउँछ रुन सिकाउँछ अनि बाँच्न सिकाउँछ है मायाको यो दुई अक्षरकोले चाहिँ अब अक्षरको चाहिँ वर्णन गरेर हामी सकिँदैन है माया भन्ने शब्द नै प्यारो छ एकदमै मिठो गीत गाउनुभयो सपनाजी हजुरलाई विशेष धन्यवाद फेरि पनि अब फुर्सदी मिले पनि अरू अरू समयमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटाउँ है त हवस् त नमस्ते हुनुहुन्थ्यो सपना तामाङ उहाँले पनि एकदमै मिठो गीत गुनगुनाएर छुटिसक्नु भएको छ यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौं त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ विश्रामपछि फेरि आउनेछौ र त्यसपछि तपाईँको मिठो आवाजमा गीत सुन्ने नै छौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला अनि फोन एसएमएस पनि गर्दै गर्नुहोला
1: मान्छे जम्मा गर्न पनि कठिन छ हराउँदै गएको संस्कार अधुरो कुलपूजा र विस्थापनको पीड़ाबीच पनि मायाको कथा भने अझै जीवित छ यही पवित्र गाउँमा हुर्किएको सोझो लोके र चार गाउँ पारी बैंसले ढकमक्क फुलेकी चमेलीको प्रेम कथा यही गाउँको सुवास र सम्झनासँगै हामी प्रस्तुत गर्दैछौ लोके र चमेली

हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने. यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली. सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली.
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो. सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो. उफ, हैरान भए म त.
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो. मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर. तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली. यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ.
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर. सम्पर्क नम्बर 98 69 22 45 44,
8: 98 40 37 78 93. ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली.

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना पड़ी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज मह, साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। आज शनिबारको बसाई, आजको बसाईमा तपाईँले गीत गाएर सुनाउनु पर्ने हुन्छ। तपाईँलाई जुन लोकगीत संगीत आउँछ त्यो गीत चाहिँ गुनगुनाउनु पर्ने हुन्छ। आउनुहोला 0440 40 26 को माध्यम भएर। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो जस्तो लागेको थियो, छुटिसक्नु भएको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। आउन सक्नुहुनेछ र तपाईँलाई सजिलै लाग्छ लोकगीत संगीतहरू धेरै जस्तो साथी संगीहरूले सुन्नुहुन्छ कार्यक्रमबाट पनि बजिराखेकै छ, सुन्नुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हाम्रो फेसबुक पेजबाट चाहिँ केही समस्याको कारण फेसबुक पेज चाहिँ कटेको छ र जति साथीले सन्देश पठाउनु भएको छ उहाँहरूले पठाउनु भएका सन्देशहरूलाई हामी स्थान दिनेछौ र यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु। नमस्कार, हेलो साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ उहाँलाई विशेष धन्यवाद। के टेलिफोनमा पनि समस्या आएको कि जस्तो पनि लागिरहेको छ, साथीहरू आउने जाने क्रम जारी नै रहेको छ, उहाँको आवाज हामीले सुन्न सकेका छैनौ र यो क्रम पनि जारी नै रहनेछ। तपाईँले प्रयास गर्नुहोस्, प्रयास गर्न चाहिँ नछोड्नुहोला, जतिसम्म प्रयास गरेर हामीसँग जोडिने प्रयास गर्नुहोला अनि मिठा गीत संगीतहरू तपाईँले गुनगुनाउन सक्नुहुनेछ। यो बिहानको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, उकाली उराली भन्स्याङ चौतारी मिलाबादमा हुनुहुन्छ होला, सरसफाईतिर ध्यान दिँदै हुनुहुन्छ होला। आज शनिबारको बसाई होइन, हप्ता दिनदेखिको फुर्सद नभएको समयमा आज फुर्सदले समय मिलाएर काम गर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र त्यस्तो लोकगीत संगीतहरू तपाईँलाई अप्ठ्यारो छैन, तपाईँले दैनिक सुन्दै आइराख्नु भएको छ। धेरै जस्तो हाम्रो कार्यक्रमबाट पनि लोकगीत संगीतहरू नै धेरै बजिराखेका हुन्छौं र तपाईँले नियमित सुन्नुहुन्छ भने त्यस्तो अप्ठ्यारो नपर्ला होइन, तपाईँले धेरै गाएर सुनाउनुपर्छ भन्ने छैन, तपाईँलाई जति आउँछ त्यति गुनगुनाउन सक्नुहुनेछ र तपाईँसँग हामी मिठा कुराकानी पनि गर्नेछौ। मिठा कुराकानीको साथमा मिठा रमाइला लोकगीत संगीतहरू राखेर तपाईँलाई पनि मनोरञ्जन दिने प्रयास गर्नेछौ र आउनुहोला पनि भन्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला हामीलाई रामजी घिमिरेजी भन्दा पनि हाम्रो विनोद बरुवालजी हुनुहुन्छ, उहाँले पनि हेलो हजुर नमस्ते गुड मर्निङ है, म पनि सुन्दैछु सालुबाट हो विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र अर्को साथी हुनुहुन्छ यति बेला तनु गजमेरजी हुनुहुन्छ, नमस्ते दिदी है भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार है, हजुरसँग हामी कुराकानी गरिसकेका छौँ र मिठो गीत पनि हामीलाई गाएर छुटिसक्नु भएको छ कार्यक्रमको शुरूआतीमै, हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ बिर्जा हाङले बुझी हुनुहुन्छ, हेलो हजुर सेवा र नमस्ते है, केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा विनोद देखेन्द्र सुवन आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै विदा हुन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र आउनुहोला तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ, आउनुहोला पनि भन्न चाहन्छु। र हाम्रो यो कार्यक्रमलाई चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ, यदि तपाईँ पनि जीवन बिमा गरेर ढुक्कसँग बस्न चाहनुहुन्छ भने जीवन सूर्यज्योति लाइफलाई नै तपाईँले सम्झन सक्नुहुनेछ भन्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फ लाग्नेछौ, गीतपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
11: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
12: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
14: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
15: ल हजुरबाले के चिन्ता गर्नुभएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
16: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
17: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: कार्यक्रममा फेरि पनि अर्को एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा लोकगीत संगीतबाट आजको समयमा तपाईँलाई हामीले मनोरञ्जन दिने प्रयास गरिराखेका छौं र साथमा तपाईँको आवाजमा पनि हामी गीत सुन्नेछौं। हामीलाई साथीहरूले गीत सुनाउनु पर्ने भएको छ र पालो तपाईँको रहेको छ। जो साथीलाई गीत संगीत प्रति इच्छा चाहना छ, गीत गाउनलाई रुचि छ भने चाहिँ उहाँ साथीले चाहिँ फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले 0848 40 0026 फोन गरेर तपाईँ सहभागिता हुनुहोस्। आफूलाई मनपर्ने गीत गाएर सुनाउन सक्नुहुनेछ। गीत संगीत भनेको एकदमै हाम्रो होइन दुःख पीड़ा वेदनालाई चाहिँ समेट्दै होइन गाइन्छ। यसै विषयमा चाहिँ लिएर गीत संगीतहरू होइन गाइरहेका हुन्छन् र त्यसै गरी हाम्रो लोकगीत संगीत भनेको चाहिँ अब समाज समुदाय क्षेत्रको संस्कृति परम्परा रहनसहन भाव भावना र जीवनशैलीलाई झल्काउने गीत संगीत रहेका हुन्छन्। यी गीतहरूले पुस्ताउँदेखि पुस्तासम्म चाहिँ मौखिक रूपान्तरण हस्तान्तरण गर्दै आएको छ होइन र तपाईँले चाहिँ अब लोकगीत संगीतको धेरै विशेषताहरू पनि रहेको छ। जनजीवन र लोक संस्कृतिसँग चाहिँ सम्बन्धित रहेर चाहिँ गीत संगीतहरू गाइन्छ। सरल र मिठो भाषामा गाइन्छन् र परम्परा अनुसार प्रेम दुःख सुख खेतीपाती होइन चाडपर्व तथा सामाजिक विषयवस्तुहरूमा पनि समेटेर गाएका हुन्छन् र स्थानीय भाका र लयमा आधारित रहेका हुन्छन्। लोकगीत संगीतको एकदमै धेरै महत्व पनि रहेको छ। हामीले चाहिँ जुनसुकै कार्यक्रम हुँदाखेरि पनि अब संस्कृति परम्पराको संरक्षण गर्नको लागि पनि एकदमै आवश्यक हुन्छ, महत्वपूर्ण रहेको छ। मनोरञ्जन प्रदान गर्न अनि समाजमा मूल्य मान्यता र इतिहासलाई चाहिँ जीवित राख्न पनि एकदमै महत्व रहेको छ र समुदाय बीच एकता भाव र बढ़ाउन सद्भाव बढ़ाउन पनि एकदमै हामीलाई मदद पुगेको छ होइन। नेपालका लोकगीत संगीतहरू एकदमै महत्वपूर्ण रहेको छ होइन। लोकगीत संगीत र लोक हाम्रो मौलिक पहिचान हुन् होइन। यिनले चाहिँ नेपाली समाजको संस्कृति भाषा र जीवनशैलीलाई जीवनको रूपमा रूपान्तरण गर्दै प्रस्तुत गर्दै चाहिँ पुस्ता पुस्तादेखि चाहिँ हाम्रो सम्पदाको संरक्षण गर्दै आएका छन्। त्यसैले हामीले लोकगीत संगीतलाई एकदमै माया गर्नुपर्छ र यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: दिदी।
0: नमस्कार हजुर, रमिलाजी बोल्नुभयो। के छ हजुरको खबर, आराम हुनुहुन्छ? म पनि एकदम सन्चै छु भन्नुपर्छ रमिलाजी। अनि खाना लिनुभयो कि बाँकी छ होला त? मेरो चाहिँ बाँकी नै छ, अब केही समयपछि हुन्छ प्रोग्राम सकिसकेपछि हामी खाना लिन्छौँ नि त। अनि अरू सुनाउनुहोस् के छ त्यताको खबर? मन्द मन्द काम लागेको छ। पानी परेको छ कि छैन त त्यता?
1: पानी अघि राति चाहिँ परेको थियो, अहिले त छैन।
0: अहिले चाहिँ छैन है? ठिक छ, कार्यक्रममा आउनु भएको छ, अब सबै ठिकठाक छ भनिसकेपछि हामी कार्यक्रमतर्फ लागौँ त। थोरै भए पनि यति मिठो आवाज गीत सुन्न पाउँदा त हामी झन् कस्तो खुसी हुन्छ। थोरै भए पनि गाउनुहोस् है रमिलाजी।

0: ल कति मिठो गीत गाउँदै हुनुहुन्छ अब आएन भन्नुहुन्छ गाउनुहोस् गाउनुहोस् लाज मान्ने हो त म ल्याइदिन्छु ल मेरो अब प्यारी मान्छेलाई कालो चस्मा लाउँदा कस्तो देखिँदो रहेछ यता आउनु भएको बेलामा पक्कै पनि यताबाट आउनुहोस् है अनि म कालो चस्मा किनेर राखिदिन्छु ल हुन्छ कि हुँदैन होला त
1: ए हुन्छ ल किनेर राख्नु म
0: ल पक्कै पनि अब मेरो प्यारी मान्छेलाई चाहिँ म कालो चस्मा होइन किनेर राख्नेछु आउनुपर्छ है ल अरू सबै ठिक छ है रमिलाजी ल यति मिठो कुराकानी भयो होइन गीत पनि गाएर सुनाउनु भयो हजुरलाई विशेष धन्यवाद फेरि पनि अब फोन लागेछ भने समय मिल्यो भने आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्ते हुनुहुन्थ्यो रमिला तामाङ शङ्ख सभाबाट हुनुहुन्थ्यो एकदमै मिठो गीत गाउने प्रयास गर्दै हुनुहुन्थ्यो र उहाँलाई गीत गाउने प्रयास पनि गर्नुभएको छ मिठो छ होइन आवाज पनि मिठो गीत गाउनु भएको छ उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ थोरै समय बाँकी छ जो साथीहरूलाई चाहिँ गीत गाउनमा होइन इच्छा चाहना छ रुचि छ उहाँ साथीलाई चाहिँ फोन गर्नुहोला 0840 40 0026 को माध्यम भएर र यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो
2: गरेको तर मलाई साह्रै मन परेको चल्यो बतास जाडै टिपालुमा चल्यो बतास मनै चोरी लाने माया कता छ
0: हाम्रो साथी हुनुहुन्थ्यो पक्कै पनि उहाँको नाम चाहिँ हामीले भन्न पाएनौ होइन सुन्न भन्दा पनि एकदमै मिठो गीत चाहिँ गाउनु भयो होइन डाँडै पिपलु सली बतास मनै चोरी लाने मायालु कता छ भने चाहिँ समथिङ गीत थियो होइन एकदम मिठो गीत सुनिरहँ जस्तो लागेको थियो उहाँको आवाज सुन्यौं होइन गीत पनि सुन्यौं तर नाम चाहिँ हामीले चिन्न सकेनौं भन्दा पनि हाम्रो जानुका मगर्जी जस्तो लागेको छ पक्कै पनि उहाँ हुनुहुन्छ जस्तो लाग्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र जो साथी हुनुहुन्छ उहाँले जानुका होइन भने अन्य साथी जो हुनुहुन्छ उहाँलाई चाहिँ एकदमै मिठो गीत शुरूआतीमा गाउनु भएको छ उहाँलाई विशेष धन्यवाद अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय कम छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ दिदी हजुर नमस्ते नमस्कार है म चाहिँ बाबुराम मगर हो कलडुङ्गा पोकली घर भइहाल चाहिँ रियादबाट सुन्दैछु सबैमा धेरै माया सम्झना छ मेरो घर परिवार साथी संगीमा पनि र विशेष गरी मेरो प्यारो साथी रंजित कालेलाई चाहिँ धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी नवराज मर्स्याङ्गी मगरजी हुनुहुन्छ उहाँले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ एकमिष्टमा सम्झना सन्देश छाड्नु भएको छ सम्पूर्ण साथीलाई चाहिँ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ धर्मराजी हुनुहुन्छ नमस्ते शुभ दिन नमस्ते म ढकाल धर्मराज बिर्ताबोट चापा घर भई आज दुबईबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 23 गते जन्मदिन मनाउने इलामकी बहिनी कमला ढकाल पौडेल र दिदी निता बस्नेतलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु र उहाँलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ दुवैजना साथीहरूलाई चाहिँ मेरो तर्फबाट अनि हाम्रो हजुरको रेडियोको तर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना र उहाँले भन्नुभएको छ मेरो आफन्त घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई चाहिँ मिठो माया सम्झनाको साथमा शुभ दिनको कामना गर्दै अब बस्ने भाका समर्पण गर्न चाहन्छु भन्नुभएको छ ढकाल धर्मराजजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी सत्यकला इसाराजी हुनुहुन्छ उहाँले पनि मिस यु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ रिमाजीलाई पनि सम्झना गर्नुभएको छ र सम्पूर्ण साथीले एकमिष्टमा सम्झना छ है भन्दै हुनुहुन्छ जनक रजाली मगर्जी हुनुहुन्छ गुड मर्निङ मिस यु अल फ्रेण्ड भन्नुभएको छ सम्पूर्ण साथीलाई सम्झना गर्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी गोलियापाको छोरी हुनुहुन्छ गुड मर्निङ नमस्ते नमस्कार है सञ्चय हुनुहुन्छ दिदी हजुर म पनि सुन्दैछु प्रोग्राम राम्रो लाग्छ म चाहिँ दोलखाबाट संगीता लामा हो मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ संगीताजीलाई पनि विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ सौरभ केसी हुनुहुन्छ हेलो सिस गुड मर्निङ म बागसो नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने श्रीमती छोरा र आफन्तजनहरूलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ सौरभजीलाई पनि विशेष धन्यवाद त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार है सम्पूर्ण मित्रमा चितवनदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ आजको बसाईमा हामीले एकदमै मिठो गीत संगीतहरू सुन्यौं हाम्रो साथीहरूको आवाजमा धनु कजमेर सपना तामाङ रमिला तामाङ र त्यसै गरी जानुका मगरजी हुनुहुन्थ्यो हाम्रो चारैजनालाई चाहिँ धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु होइन यो महत्वपूर्ण समयमा पनि कार्यक्रममा उपस्थित भएर मिठो गीत गुनगुनाउनु भएकोमा उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यसै गरी तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो सुनेर साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेज हाम्रो पात्र नेपाली पात्र अनि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज साथमा तामाको सिफएम 95 मेगाहर्जबाट पनि कार्यक्रम सुनेर साथ दिनुभयो एसएमएस गर्नुभयो तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि बर बजेका मिठा र माइला लोकगीत संगीतका सर्जक श्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र यतिन्जेलसम्म मलाई प्रविधि समिसनबाट साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत छोड्दै आजको बसाई लोककोशलीबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते शुभ दिन।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुताज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप र तामाकुसी एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि देशभर जिल्ला अधिवेशन हुँदैछन्। आज देशका विभिन्न 36 जिल्लामा अधिवेशन हुन गइरहेको महामन्त्री कविन्द्र बुढाकोटीले जानकारी दिनुभएको छ। कोशी प्रदेशका 8 जिल्लाहरू चापा, मोरङ, तेह्रथुम, तापेजुङ, भोजपुर, संखुवा सभा, ओखलढुङ्गा र सुनसरी, मधेसका 2 जिल्ला महोत्तरी र रौतहट, बागमती प्रदेशका 8 जिल्ला दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, रामेछाप, गण्डकी प्रदेशका 5 जिल्लाहरू स्याङ्जा, कास्की पर्वत, बागलुङ र म्याग्दीमा आज अधिवेशन हुने भएको छ। त्यस्तै लुम्बिनी प्रदेशका 8 जिल्ला गुल्मी, अल्परासी र पाल्पा, कपिलवस्ती, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका 2 जिल्ला कालीकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका 3 जिल्ला बैतडी, बझाङ र दार्चुलामा पनि आज अधिवेशन हुनेछ। भोलि कोशी प्रदेशका 4 जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेस प्रदेशका 4 जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका 2 जिल्ला चितवन र ललितपुर, गण्डकी प्रदेशका 4 जिल्ला तनहुँ, नवलपुर, गोर्खा र लमजुङ, लुम्बिनी प्रदेशका 3 जिल्ला अर्घाखाँची, रूपन्देही र प्युठान, कर्णाली प्रदेशका 6 जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला, सुदूरपश्चिम प्रदेशका 6 जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने भएको छ। संगठनको विशेष परिस्थितिका कारण 12 जिल्ला अधिवेशन जेठ 26 गते हुँदैछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने पार्टीको तयारी छ। योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ। बाँकी 11 जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गर्नेछ। जेठ 26 गतेदेखि 7 प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ 26 गते पहिलो प्रदेश अधिवेशनको रूपमा बागमती प्रदेशबाट शुरू हुने बुढाकोटीले जानकारी दिनुभएको छ। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको बताउनु भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै बनाए पनि ती आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार हाल रहेका 24-25 राष्ट्रिय गौरवका आयोजनामा थोरै बजेट छर्दा कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेको छैन। उहाँले सरकारसँग बहुमतको शक्ति रहेकाले आयोजनाहरूलाई स्पष्ट रूपमा प्राथमिकतामा राखी सीमित संख्यामा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। अधिकांश मन्त्रालयको बजेट विगतकै निरन्तरतामा रहेको उल्लेख गर्दै उहाँले उच्च प्रतिफल दिने योजनामा बढ़ी स्रोत केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। पाण्डेका अनुसार कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न सके, त्यसबाट अर्थतन्त्रले ठूलो लाभ लिन सक्छ। उदाहरणका रूपमा उहाँले द्रुत मार्ग परियोजना पूरा भए वीरगंज काठमाडौँ यात्रामा लाग्ने समय उल्लेखनीय रूपमा घटे र त्यसले ढुवानी, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। आज काठमाडौँ र ललितपुरका झण्डै 100 ठाउँमा 4 घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। सुचाटार र टेकु सब स्टेशन अन्तर्गत कुलेश्वर, किर्तिपुर, रत्न पार्क र फुल्चो केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा अहिले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणको 132 केवी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्न पार्क वितरण केन्द्रका 20 र पुलचोक वितरण केन्द्रका 14 ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केबी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केबी सुचाटार सब स्टेशनको मर्मत, सम्भार तथा स्तर उन्नति समेतका काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ। सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सब स्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ। सुनसरी कोशी गाउँपालिका 8 भान्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।
उदयपुरको त्रिउगा नगरपालिका दुई घर भएका प्रहरी जवान 32 वर्षीय रणदीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायक परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। प्रहरी जवान पौडेलले चलाएको S11P2500 नम्बरका मोटरसाइकल र प्रदेश 10-52 नम्बरको सिटी सफारीसँग ठोकिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। पौडेल प्रहरी चौकी कोष्टी ब्यारेजमा कार्यरत थिए। दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिकाका 44 वर्षीय पुणे खान भनिने रजाक मियाँ फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। कक्रोच जनता पार्टी CJP का संस्थापक अभिजित दीपकले दिल्ली पुग्ने बित्तिकै भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्नुभएको छ। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै दीपकले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्छ, पाँचजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् भन्नुभएको छ। दीपकले नीट परीक्षा प्रश्नपत्र चुहाव प्रकरणसँग जोड़िएका ती विद्यार्थीहरूलाई सम्झँदै केले आत्महत्या गरेको दावी गरेका हुन्। यसैबीच दीपकले सामाजिक सञ्जाल एक्स मार्फत दिल्ली प्रहरीले जन्तर मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जानकारी दिनुभएको छ। उहाँले समर्थकहरूलाई सिधै जन्तर मन्तर पुग्न आह्वान गर्नुभएको छ। शान्तिपूर्ण प्रदर्शन हुने उहाँले बताउनु भएको छ। CJPले पनि एक्समा पोस्ट गर्दै जन्तर मन्तरमा प्रदर्शनको अनुमति प्राप्त भएको पुष्टि गरेको छ। पार्टीले आफ्ना समर्थकहरूलाई प्रदर्शन स्थलमा भेला हुन आग्रह गरेको छ। खबरको अन्त्यमा खेल खबर। मलेसियामा चलिरहेको एससीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङमा आग्रह गरेको छ। खबरको अन्त्यमा खेल खबर। मलेसियामा चलिरहेको एससीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग

समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एससीसी प्रिमियर कप र शीर्ष चार टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: नगर कार्यपालिकाको कार्यालय बन्थली रामे छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98444431, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97163633, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 98493704780, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97667411848, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98660097772, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98661136555, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98404996, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98691133445, र सृजना थापा मगर, सम्पर्क नम्बर 98406220272, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 98652033553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 98441148003, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98693530509, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98169638068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 98160064106, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97031330।

आठ सय सत्ताइस र वडा नम्बर चौध केदार सिंह तामाङ, सम्पर्क नम्बर 97 62 87 18 73। नगर कार्यपालिकाको कार्यालय मन्थली।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस धरामे छापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767652429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9551216 9043361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगा।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43398, 0485-43398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43255, 0485-43106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 0485-43385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
12: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
13: के जिस्के कि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
12: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
14: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
12: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
15: सम्पर्क नम्बर 0475904662 98692695998।
17: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
14: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
17: सम्पर्क नम्बर 9841443165 9841443190।
14: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
13: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
18: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
13: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841482610।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
4: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
5: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदै धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: सम्पर्क नम्बर 9841443165, 9841443190। यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
5: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 5214।
10: सुन्नुहोस् है सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 98143451 65 98 41 43 14 90।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
3: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोराला नाकामा पुगेर अनुसन्धान गर्ने राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन विभिन्न विषयगत 9 वटा सत्र सञ्चालन गरिने भारतको ककरू जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै नेपाल खबरमा अब पूरा खबर सशस्त्र प्रहरीले कोराला नाकाबाट भित्रिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको थियो कोराला नाकाबाट पैठारी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोम सड़क मार्ग हुँदै मुस्ताङको जोमसोम थियो आज कोराला नाका पुग्ने भन्सार कार्यालय प्रमुख मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाड़ीको अनुगमन गरेको थियो चीनबाट नेपाल भित्रिएका ती गाड़ीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोराला नाकाबाट भित्रिएका 775 वटा विद्युतीय गाड़ीलाई नियन्त्रणमा लिएको थियो नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैंकले जनाएको छ इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको छ पछिल्लो समय न्यून कर्जा प्रवाह बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन शुरू हुँदैछ लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो उहाँका अनुसार सम्मेलनमा विभिन्न विषय गत 9 वटा सत्र सञ्चालन हुनेछन् विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिएको बताउनुभयो विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ सम्मेलनमा वक्ता विषय विज्ञ अनुसन्धानकर्ता तथा विद्यार्थी गरी झण्डै 250 जनाको सहभागिता रहनेछ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको तारकेश्वरका कुमार थापा पक्राउ काभ्रे धुलीखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माण लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
5: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका छ लोलाङ पैयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा संचालित वृहत खानेपानी आयोजना पुननिर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जीआईजेडको 40% आर्थिक सहयोगमा पुननिर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जंगमले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइप लाइन समेत बगाएको थियो। त्यति बेला धुलीखेलमा 3 महिना खानेपानी अवरूद्ध भएको थियो। यो आयोजना 3,51,00,000 रूपियाँ लागतमा पुननिर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण भूषण खोजुले जानकारी दिनुभयो। बाढ़ीले आयोजनामा क्षति पुग्दा वड़ा नम्बर 3, 4, 5, 6 र 8का 3,600 परिवार खानेपानीको सुविधाबाट वंचित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन शुरू भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ यसअघि राजनैतिक संचार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोड़िनु भएको थियो। प्रदर्शन शुरू भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भीड़भाड़ नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल

सीजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि शुरू भएको थियो। कक्रोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिपकेले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज घरेलु टोली भारत र बंगलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भूटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बंगलादेशले सन् 2022 र 2024 नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारत सहित नेपाल, बंगलादेश, भूटान, श्रीलंका र मालदिव सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगंजमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 वटा सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा। र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै साफ महिला च्याम्पियनशीपको उपाधिका लागि आज भारत र बंगलादेश खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230 9767065249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
0: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क

0: छौं कलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रम सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता हुनको लागि 048-40-0026 को माध्यम भएर तपाईँ आउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रममा साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक पार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज शनिबारको बसाई, आजको बसाईमा तपाईँले मनपर्ने चलचित्र गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि मैले फोन नम्बर भनिसकेको छु, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। यदि नयाँ साथीको लागि पनि जानकारी भइसकेको छ, यो मध्याह समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि कार्यक्रम सुनेर साथ दिनु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छौ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाको एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता हुनुहोला र फेसबुक पेजबाट पनि तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्नेछौ र कार्यक्रम अवधिभरि एकदमै मिठा र मायाला चलचित्र गीतहरू पनि राख्नेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट चाहिँ शुरूआत भइसकेको छ कार्यक्रमको। अब पनि पालो तपाईँको रहेको छ 0848 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, तर थोरै समय भए पनि निकालेर हाम्रो कार्यक्रमलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ कालीब्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। यो व्यस्तताको समय छ होइन, तर पनि हामीलाई सुन्ने प्रयास गर्नुभएकोमा धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र तर हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या देखिएको जस्तो लागिरहेको छ, जो साथीहरूले प्रयास गर्नुहोस् फोन लाग्छ भने आज तपाईँको आवाजमा हामी मिठो गीतहरू सुन्नेछौ। यदि फोन लागेन भने पनि मन नदुखाउनु होला। कार्यक्रममा वरिपरि एकदमै मिठा रमाइला चलचित्र गीत राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। सुनेर चाहिँ साथ दिनुपर्ने हुन्छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी भाषण गर्नेछौ र तपाईँले प्रयास गर्नुहोस् फोनमा पनि होइन, फोन लाग्छ भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। मिठो आवाजमा मिठो गीत पनि सुन्नेछौ। यति बेला हामीलाई तपाईँले संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँले हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज लगइन गरेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? साथी हुनुहुन्थ्यो, उहाँको फोन पनि डिस्कनेक्ट भइसकेको छ। यस्तै समस्याहरू दिइराखेका छन्, तर पनि यो समस्याको बावजुद पनि तपाईँले फोन मार्फत सहभागिता हुन सक्नुहुनेछ। प्रयास गर्नुहोला, सकेसम्म हामी तपाईँसँग कुराकानी गर्छौ, आवाज तपाईँको आवाजमा मिठो गीत सुन्नेछौ। यति बेला हामीलाई धेरै साथीहरूले फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना राख्नु भएको छ। हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ। दिदी हजुर नमस्ते। नमस्कार, म बाबुराम मगर हो, खलुगा भोकलीकर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दै कार्यक्रम एकदमै मनपर्छ अनि सबै साथीहरूलाई धेरै माया सम्झना छ र मेरो घर परिवारलाई पनि धेरै माया सम्झना छ र विशेष गरी मेरो प्यारो साथी रञ्जित कार्यलाई चाहिँ धेरै धेरै सम्झना माया छ है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी जुन कला राईजी हुनुहुन्छ, मिस यू अल फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सम्झना सहित सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ। हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन खायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेण्डको लागि फ्रम दोहा कतारबाट सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केसीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सेस गुड आफ्टरनुन, म भक्तपुर नगरपालिका आजको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोरा र आफन्तजनहरूलाई धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। सौरभजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ, सबैलाई सम्झना माया सहाय भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ सञ्जु शेर्पा, सञ्जुजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दर्शन नमस्कार ब्युटिफुल सिस्टर, के छ खबर? सञ्जय हुनुहुन्छ, म सञ्जय शेर्पा ताप्लेजुङबाट। साथीहरूलाई अब बस्ने गीत मार्फत सुनाउनु पर्दा हुनुहुन्छ साथीहरूको नाम अनिसा छेत्री, रोसा भोटिया, प्यारी मान्छे तिलसा राई, एमपी विभस, लिम्बोल देवान, देवान घायल अभिमान सुनवार, रञ्जित राई, त्यसै गरी हुनुहुन्छ वर्षा फिनासा, तीर्थ राई, सन्देश गुलुङ, लिम्बुनी एक्ली छोरी, छिरिङ युन्जान, समीर सगी किराती, मुनाको जीवी, विमला गुरूङ, लिम्बुनी साझा, सन्ध्या ठोमा शेर्पा, थन कुमार खापी, त्यसै गरी सरोवणे माया पोया हुनुहुन्छ, सरगम शर्मिला सापकोटा, पासाङ डिग्री करम पाङकर्मा शेर्पा भन्नुभएको छ, त्यसै गरी जानुका चुम्बाङ भन्नुभएको छ, जानुका चपागाई भण्डारी, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने नाम छुटेका साथीसँगलाई पनि धेरै माया सम्झना छ है भन्नुहुन्छ। सञ्जु शेर्पाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ रामजी घिमिरेजीले पनि चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, नमस्कार सेस, म पनि बाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति दिनसम्म तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ स्ने सौगात होइन, हामी साताको सातै दिन तपाईँको माझमा उपस्थित भइराखेका छौं, फरक बार फरक प्रस्तुतिको साथमा। आज चाहिँ शनिबारको बसाई तपाईँले चलचित्र गीत गाउनु पर्ने हुन्छ। जो साथीलाई इच्छा चाहना छ, रुचि छ भने तपाईँले फोन मार्फत सम्पर्क गरेर आउन सक्नुहुनेछ, हामीलाई मिठो गीत सुनाउन सक्नुहुनेछ, प्रयास गर्नुहोला। र हाम्रो टेलिफोन सम्पर्कमा पनि केही
समस्या देखिएको छ, यो समस्याको फाज पनि तपाईँले प्रयास गर्दा फोन लागेछ भने पक्कै पनि तपाईँको आवाजमा मिठो गीत सुनेछौ। यदि लागेन भने पनि केही छैन, अन्य व्यवसायमा पक्कै पनि लाग्नेछ, प्रयास गर्न नछोड्नुहोला। कार्यक्रम अवधि भरि मिठा गीत संगीतहरू नै राख्नेछौ र तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुज्रिरहेको छ भने हाम्रो आवाजलाई सुन्दै हुनुहुन्छ, निहाल्दै हुनुहुन्छ होला। तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यम अप्नाउँदै कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ होला। यो मध्याह समय छ होइन, चर्को चर्को काम छ कतिपय ठाउँमा होइन, के कस्तो छ मौसम तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुनेछ फेसबुक मार्फत पनि, र सकेसम्म फोन मार्फत पनि, फोन लागेछ भने तपाईँले त्यस मार्फत पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ। भन्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
4: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
5: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
4: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
5: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
7: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रूम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
7: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453
7: सनराइज होटल एन्ड रिसोर्ट गोलन्दर 7 खुरकोट सिन्धुली
8: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउ त लिएर आऊ
7: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
8: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
6: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
12: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: रामेछापवासीहरूको लागि खुसीको खबर। अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

कार्यक्रम एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज मह साथमा तपाईँ हामीलाई कार्यक्रम सुनेर साथ दिनु भएको छ भने आशा लिएका छौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। आज चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या देखिएको छ, साथीहरूसँग हामी कुराकानी गर्न सकिरहेका छैनौं र तपाईँलाई यो समयमा पनि एकदमै मिठा गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयत्न गरिराखेका छौं। एकदमै चर्को चर्को काम छ, गर्मी छ, होइन, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्न चाहे। र यति बेला हामीलाई टेक बहादुर कुमारजीले पनि गुड आफ्टरनून नेपाली नमस्ते नमस्कार छ है प्रस्तुताज्यू। म चाहिँ उदयपुर चौधरीगढ़ी नगरपालिका 8 बेल्टा राई टोल चोकबाट चाहिँ फेसबुक लाइभ मार्फत चाहिँ प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ टेक बहादुर कुमारजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। र यस्तै साथीसँगलाई तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ आजको बसाइमा सन्देश राख्नुहोला भन्दै फेरि पनि हामी अर्को मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा फेरि पनि अर्को एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा गीत संगीतबाट आजको बसाईमा तपाईँलाई हामीले मनोरञ्जन दिने प्रयत्न गरिराखेका छौं। लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँ माझबाट हामी उजेल पर्ने समय भइसकेको छ र सुनेर साथ दिनुभयो यतिन्जेलसम्म तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यतिन्जेलसम्म तपाईँले कार्यक्रम अवधिभर सुनेर साथ दिनुभयो, फोन नलागे तापनि धेरै साथीहरूले फोन लागेन लागेन भनी पनि राख्नु भएको छ। यो बसाईमा फोन नलागे तापनि हामी अर्को बसाईमा पक्कै पनि होइन यसलाई समाधान गर्ने, यो समस्याहरू चाहिँ समाधान गर्ने प्रयत्न गर्नेछौ र त्यसपछि हामी तपाईँसँग मिठो कुराकानीको साथमा होइन कार्यक्रमको साथमा उपस्थित हुनेछौ र सुनेर साथ दिनुहोला। कार्यक्रममा आजको बसाईमा यस्तै भयो त के भयो, अर्को बसाईमा हामी अझ रमाइलो राम्रो हुने गरी हामी उपस्थित हुनेछौ र कार्यक्रममा वरिपरि पनि केही मिठा गीतहरू छोड्दै अब चाहिँ बिदा लिनुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यममा अपनाएर चाहिँ हामीलाई सुन्ने प्रयास गर्नुभयो, कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुभयो र कार्यक्रमलाई पनि सुनेर साथ दिनुभयो, उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले विभिन्न माध्यम हाम्रो पात्र नेपाली पात्र फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै अर्को मिठो गीत छोड्दै आजको बसाई सिनेजो सौगातबाट चाहिँ म कार्यक्रम प्रस्तुत सम्झना खड्गे पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
4: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
3: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
4: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
3: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहे कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
4: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भ जाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्
6: जिल्ला अस्पताल रामेछाप
8: अहिले दिउँसोको 1 बज्यो

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 048 45 1106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त

0: एक्जर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
4: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
5: 9840-3778-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
6: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
7: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854-0145 9841-96069 9864-1488
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
10: के जिस्के किनी शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
8: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
9: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
9: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475-94-66 9-96-92-65-99-8
11: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
10: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि
14: मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
16: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
8: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
8: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
9: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
8: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

नमस्कार बिहान नमस्कार दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा सभामुख डोल प्रसाद आर्यले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो। सम्मेलनमा बोल्दै उहाँले संघीयता कार्यान्वयनता संघीय संसद र प्रदेशसभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको छ। कानून निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख आर्यले जोड़ दिनुभएको छ। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गर्नुपर्ने बताउनु भएको छ। सभामुख आर्यले संहिताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भने पनि यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनु भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटवार्ताका दुई देशबीचको विपक्षी सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतीय स्थित नेपाली दूतावासले जनाएको छ। यससाथै दुवै नेताहरूबीच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तरकार्यलाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिक बीच रहेको जनस्तरको सम्बन्धलाई झन बलियो बनाउने विषयमा कानूनी कुराकानी भएको बताउनु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री खनालले हिजो भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने इण्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनमा गोली कसले चलायो भन्ने कुरा यकिन गर्न नसकेको बताएको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित भदौ 23 र 24 गतेको आन्दोलनमा जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डालिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो भन्ने यकिन गर्न नसकेको स्पष्ट पार्नुभएको छ। आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको उहाँले स्पष्ट पार्नुभएको छ। आयोगले ब्लास्टिङ र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले आफ्नै विशेषज्ञ डाक्टर हरिहर बस्ती मार्फत विश्लेषण गराएको थियो। उहाँका अनुसार प्रदर्शनकारीलाई लागेको अधिकांश गोली छाती र पेटमा माथिल्लो भागमा रहेको पाइएको छ। विशेष कार्यदल एसटीएफ अग्रपंक्तिमा तैनात रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको उहाँको भनाइ छ। यद्यपि गोली प्रदर्शनकारीको घेराभित्रबाटै चलेको निष्कर्षमा आयोग पुगेको छ। प्रतिवेदनले सुरक्षा निकायबाट गम्भीर त्रुटि भएको औल्याएको छ। कुनै पनि विशेष परिस्थितिमा बल प्रयोग गर्नुभन्दा घुँडामुढी गोली चलाउनुपर्ने सुरक्षा मन्त्रालयको विश्वव्यापी मान्यता र प्रचलित कानूनको सिद्धान्त पालन नगरिएको आएको ठहर छ। प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक 1,00,000 जनामा 53 जनाको मृत्यु हुने गरेको पाएको छ। विश्व स्वास्थ्य संगठन अनुसार सन् 2024 नेपालमा अनुमानित
67,000 नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति 1,00,000 जना संख्यामा 227 रहेको छ। साथै हरेक वर्ष करिब 16,000 जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति 1,00,000 53 जना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। केन्द्रका उपसचिव कपिल प्रसाद तिमल सिन्हाले क्षयरोग बिरामी अरू कुनै कारणले मृत्यु भए पनि क्षयरोगकै कारण मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेकाले पनि मृतकको संख्या धेरै देखाएको हुन सक्ने बताउनु भएको छ। यस्तो अवस्थाको रोकथामको उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्षमा थप 107 स्थानीय तहका क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो सँगै हाल सञ्चालित 149 बढ़ेर अब 256 स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम पुग्ने केन्द्रले जनाएको छ। क्षयरोग मुक्त नेपाल अभियानले 2050 सम्ममा क्षयरोग निवारण लक्ष्य हासिल गर्ने गरी कार्यक्रम गर्ने केन्द्रले जनाएको छ। हाल एआई जडित डिजिटल एक्सरे मार्फत समुदाय स्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रूपमा भइरहेको छ। केन्द्रका उपसचिव तिमल सिन्हाले क्षयरोगका लागि आगामी आर्थिक वर्ष 1,50,000,000,000 बजेट विनियोजन भएको जानकारी दिनुभएको छ। संघका 82 करोड़, प्रदेशमा 17 करोड़ र स्थानीय तहमा 51 करोड़ बजेट विनियोजन भएको छ। आर्थिक वर्ष 2081-82 राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधि संवेदनशील क्षयरोगका बिरामी 39,151 जना पहिचान गरी उपचार गरिएको थियो। तीमध्ये 40% महिला, 61% पुरूष र 5.6% 15 वर्ष मुनिका बालबालिका रहेको थियो। सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साखेको नेतृत्वमा समिति गठन गरिएको थियो। कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाड़ीको अनुसन्धानका लागि साखे नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जुमसुम सड़क मार्ग हुँदै मुस्ताङको जुमसुम पुगेको थियो। आज कोरला नाका पुग्ने भन्सार कार्यालय मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभएको छ। छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाड़ीको अनुगमन गरेको थियो। चीनबाट नेपाल भित्रिएका ती गाड़ीको आयात कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालको मुस्ताङको कोरला नाकाबाट भित्रिएका 775 विद्युतीय गाड़ीलाई नियन्त्रणमा लिएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्किँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेजिरा सीमा नाका असामाका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेको थियो। अत्याधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कयौं दिन रोकिए ट्रक मार्फत मर्मत खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर

कारण ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्रु थिए। उनीहरूले ती मध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडेपछि पानी भेटेका थिए। पानी पिएर आसामाका पुगेर प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली गएको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनेर वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बचेकालाई लिएर फर्कदा टोलीले 60 जना भन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिए पनि दिनदेखि रोकिएको भेटाएको। उहाँहरूलाई पनि टोलीले उद्धार गरेको थियो। हवस् त, दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165, 9841443190।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767-65-24-29,
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।

0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागे अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँ खाने कथा लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना कर्के भने प्रविधि संयोजकमा हुनुहुन्छ श्री राजमोहन। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रम सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.nbको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हप्ताको एकचोटि सुन्दै आइराख्नु भएको छ, हामी साथको साथै दिन उपस्थित हुने गर्दछौं र एक दिन चाहिँ गाउँ खाने कथा लिएर तपाईँको माझमा उपस्थित भएका छौं र यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँले सुनेर साथ दिनुहोला। अनि आज चाहिँ हामीले गाउँ खाने कथाको प्रश्नहरू चाहिँ लिएर आएका छौं। तपाईँले सहभागिता जनाउनुहोस्, यदि तपाईँले गाउँ खाने कथा कथाको प्रश्नहरूको उत्तर मिलाउनु भयो भने चाहिँ तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रम अवधि भरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राख्नेछौ र यो समय अवधिभरि तपाईँसँग मिठा कुराकानी गर्दै सहयात्रा गर्नेछौ। तपाईँले फोन गर्नुपर्ने हुन्छ 0848 40 40 00 26 को माध्यमबाट तपाईँ सहभागिता हुनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुर, कार्यक्रममा एकदमै मिठो गीतबाट गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ। 0848 40 00 26 को बाध्य भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा हामीले एकदमै रमाइला प्रश्नहरू लिएर आएका छौं। तपाईँले प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ। 0848 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार विभवसे, आराम हुनुहुन्छ?
1: हजुर हजुर, एकदम ठिकै छ हजुर।
0: के छ अरू खबर सुनाउनुहोस् न।
1: हजुर ठिकै, एकदम हिजोबाट चाहिँ एकदम रात मिलेको छ, एकदम राम्रो पानी छिटछाट परेकोले होला, एकदम शीतल छ हजुर, मौसम एकदम राम्रो छ यतातिर। हजुरहरूकोतिर कस्तो छ?
0: यता पनि अब हिजो चाहिँ हल्का यता पनि वर्षा भएको थियो होइन, अहिले चाहिँ मजाले घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। हिजोको तुलनामा अलि हल्का गर्मी कम हो कि जस्तो छ है त। अनि खाजा लिनुभयो त?
1: खाजा हजुर अब एकछिनपछि। हजुर
0: एकछिनपछि लिनुहुन्छ है। हामी कार्यक्रमतर्फ लाग्यो त्यसो भए है।
1: हुन्छ हजुर।
0: एकदमै सजिलो छ, पहिले पहिले हामीले सुनेकै प्रश्नहरू रहेको छ, भन्नुहुन्छ होला सायद है त। वनतिर जाँदा घरतिर मुख, घरतिर जाँदा वनतिर मुख, यसको उत्तर के हुन्छ? सजिलो छ है। ल हजुरलाई आजको बसाइमा एकदमै सजिलो पर्यो होइन, ठिक छ। आफ्नो साथीसँगले सम्झना राख्नुहोस् है त।
1: हुन्छ हजुर, साथीहरू सम्झिनु पर्दा पुष्प च्यामलिङ, राजपालवार, अमिना सुनवार, हरपल रोशनी, दिलसा राई, सुनिल लिम्बू, शमशेर लिम्बू, इतराम चौधरी, उत्तम एकान्त प्रेमी श्रेष्ठ, रोशन फुलाङ, शेखर प्रसाद श्रेष्ठ, आकाशै सम्पूर्ण सबै साथीहरूमा सम्झना भन्दै विदा भयो हजुर। नमस्कार।
0: हस् त नमस्ते। हाम्रो त्यो विवश कुल पृथक तरानदेखि हुनुहुन्थ्यो, उहाँले पनि प्रश्नको उत्तर दिनुभयो र मिलाउनु पनि भयो। आफ्नो साथीसँगलाई पनि सम्झना गरेर छुटिसक्नु भएको छ। अब भने पालो तपाईँको फटाफट फोन गर्नुहोस्। एकदमै सजिला प्रश्नहरू छ आजको बसाइमा, तपाईँले ठ्याक्कै होइन प्रश्न सोध्नु बित्तिकै उत्तर दिनुहुन्छ, मलाई पक्कै पनि थाहा छ। आउनुहोला 0848 40 00 26 को माध्यम भएर। यति बेला अर्को साथी पनि हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते
0: लासो फ्याफुल्ला। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: काफ्रे पलाङको देखि दुधारा तामाङ।
0: के राज भन्नुभयो?
2: दुधारा तामाङ।
0: दुधा दुधराज तामाङ भन्नुभयो। के छ नि हजुरको खबर?
2: एकदम ठिक छ,
0: ठिक छ है। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुनिरहेको।
0: हजुरसँग कुराकानी मेरो पहिलोचोटि जस्तो लाग्यो है। ल अनि बसाइमा कतिको प्रोग्रामहरू सुन्नुहुन्थ्यो हजुरको? रेडियो कतिको सुन्नुहुन्थ्यो? अलिअलि फुर्सद भएसम्म सुन्नुहुन्छ है। ल ठिकै छ, आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ है? थाहा त छ। अनि के भयो त? एकदमै सजिलो छ है, आज चाहिँ गाउँ खाने कथाको प्रश्न लिएर आएका छौँ। हजुरले ठ्याक्कै दिनुहुन्छ, यो पहिला सोधिरहेकै प्रश्न हो होइन, हामीले प्राय जस्तो गाउँघरमा पनि सुनिराखेकै हो, पुरानो प्रश्न रहेको छ। हामी प्रश्नतर्फ लागौ।
2: हुन्छ।
0: हिँड्दैछ पाइला भेट्दैछ, के हो?
2: यो त ढुङ्गा भन्नु चाहन्छु।
0: ढुङ्गा भन्नुहुन्छ? ल मिलेको छ, हजुरले पनि आफ्नो आफन्तजनलाई चाहिँ सम्झन सक्नुहुनेछ है त।
2: सर्वप्रथम दिदी हजुरको लागि, अनि मेरो घर परिवारको लागि, काभ्रे सिन्धु बारे जानथाप बारे सबैको लागि भन्नु सोधिन्छ।
0: हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो दुतराज तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि मिलाउनु भयो, उहाँलाई पनि विशेष धन्यवाद। फटाफट फोन गर्नुहोस् है, पालो तपाईँको रहेको छ, आउनुहोला 0848 40 00 26 को माध्यम भएर। बिर्जा हाङलिम्बुजी हुनुहुन्छ, हेलो हजुरले सेवा, नमस्ते। केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दादेखि सुमन आसन लिम्बु, तारा शङ्कर, अभिषेक मगरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, देवजी बोल्नुभयो?
3: हजुर हजुर।
0: के छ, आरामै हुनुहुन्छ?
3: हजुर म आरामै छु, भन्नुपर्छ है त।
0: के गर्दै हुनुहुन्छ यो समय?
3: म भर्खरै चर्चबाट आएर खाना खाएर बसिरहेको छु, साथमा रेडियो सुन्दैछु भन्नुभयो
0: है। भर्खरै मात्रै आउनुभयो घरमा अनि कार्यक्रम भर्खरै सुन्न लाग्नु भयो है।
3: हजुर हजुर
0: ल ठिक छ। अनि अरू के छ नयाँ खबर, सबै ठिकै छ?
3: ठिकै घाम लागिरहेको छ भन्नुपर्छ, यस्तो चाहिँ गर्मी नै छ अब भन्नुपर्छ है।
0: ल एकदम गर्मी नै छ है, हिजो पानी परेन त्यता?
3: परेन भन्नुपर्छ है।
0: ल त्यता चाहिँ पानी परेनछ, यता चाहिँ हल्का हल्का धेरै ठुलो त होइन, अझै होस् अलिकति शीतल चाहिँ भएको छ।
3: हजुर
0: ल हामी कार्यक्रमतर्फ लागौँ है।
3: हजुर हुन्छ।
0: ल तीन जनाको एउटै पकडी के हो? तीन जनाको एउटै पगडी के हो?
3: तीन भाइको एउटै पगडी भनेपछि
0: याद गर्नुहोस् त,
3: तीन भाइको एउटै थियो है, ओदान भन्नुपर्छ है त।
0: ओदान भन्नुभयो?
3: हजुर
0: ल मिलेको छ। हजुरलाई पनि विशेष धन्यवाद, आफ्नो साथी सङ्गीलाई सम्झना राख्नु छ है त।
3: ओके छ त दिदी, विशेष गरी हजुरको लागि भन्न चाहन्छु अनि प्राविधिकमा रहनुहुने दाई श्रीराज मत धेरै समयपछि आउनु भएको, उहाँको लागि पनि मिठो सम्झना छ है दाई, सम्झिरहेको छु भन्नुपर्छ अनि भन्छु र अनि हजुरको रेडियो होली उनीको लागि भन्न चाहन्छु। अनि त्यसै गरी हिजो मलाई जन्मदिनको शुभकामना दिनुहुने जति पनि बहिनीहरू रमिना तामाङी अनि त्यसै गरी बहिनी पासाङ डोल्मा तामाङको लागि अनि मेनका परिवार अनि त्यसै गरी बहिनीहरू त्यही छ यता सङ्गीता रम्तेलको लागि मन्जु परिवार अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि अनि त्यसै गरी जति पनि साथीहरूले मेरो साथीहरूले मेरो
0: हवस् त नमस्ते भन्नुहुन्थ्यो देवजी, उहाँले पनि दिनु भइसकेको छ आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। पालो तपाईँको शून्य वर्ष 40 40 26 फोन गरेर आउन सक्नुहुनेछ। अब एकजना साथीसँग हामी कुराकानी गर्छौँ र एकदमै मिठो गीततर्फ पनि जानुपर्ने हुन्छ। मिलन घायल बटुसी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपमिसङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद, यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: नमस्ते दिदी हजुर। नमस्ते।
0: नमस्ते हजुर, हाम्रो सन्देशजी बोल्नु भयो कि नवीनजी बोल्नु भयो?
4: नवीनजी भन्नुभएको है दिदी हजुर।
0: के छ नवीनजीको खबर?
4: मेरो एकदम ठिकै छ दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो?
4: खाजा भर्खर लिएको दिदी हजुरले लिनुभयो त नि।
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ है त।
4: हजुर।
0: मौसम कस्तो छ त?
4: मौसम ठिकै छ, बिहान चाहिँ अलिअलि पानी पर्यो दिदी हजुर, अहिले त ठिकै छ, घाम लागिरहेको छ।
0: एकदम हिजो अस्तिको तुलनामा अलि गर्मी चाहिँ कम छ है?
4: हजुर अलि गर्मी कम छ भन्नाले, तर उस्तै छ दिदी हजुर,
0: उस्तै हो र। ठिकै छ, हाम्रो ख्याल गर्नु होला। हामी कार्यक्रमतर्फै लागौँ।
4: कार्यक्रम तर्फै लाग्न त लाग्ने दिदी, हलुका यसो सजिलै राखिदिनु होला है।
0: ल एकदम सजिलो छ, यो चाहिँ हामीले आज चाहिँ पुरानो पुरानो हाम्रो गाउँघरमै सुनेको प्रश्नहरू होइन कथाहरू चाहिँ रहेको छ, एकदमै सजिलो छ है त। आज हामीले तीनजना साथीसँग कुराकानी गरी दुईजना साथीसँग होइन उहाँहरू सबैले मिलाउनु भइसकेको छ, तीनजना साथीले अब चौथोमा तपाईँ पढ्नु भएको छ, एकदमै सजिलो छ मिलाउनुहुन्छ है त। नौतले घरको झ्याल न ढोका के हो?
4: ए बाँस हो दिदी हजुर।
0: बाँस भन्नुहुन्छ, सजिलो परेछ कि क्या हो है? ल ठिक छ, तपाईँले पनि आफ्नो साथीसँगलाई सम्झना पाउनु भयो है त, सम्झना गर्नुहोस्।
4: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि, सुनिरहेको सन्देशको लागिको लागि, घर फ्यामिलीको लागि भन्न चाहन्छु, अनि जसले नवीन भनेर चिन्नुहुन्छ सम्पूर्णलाई भन्दैछु दिदी।
0: हवस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो नवीनजी हुनुहुन्थ्यो, उहाँले पनि मिलाउनु भयो, आफ्नो साथीसँगलाई सम्झना गर्नु भइसकेको छ। यति बेला भने हामीले धेरै साथीसँग कुराकानी गरिसकेका छौँ, फेरि अरू प्रश्न लिएर आउने नै छौँ। यति बेला भने हामी एकदमै मिठो गीततर्फ जान्छौँ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: कार्यक्रम में एकदम मिठो गीत त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना गर्गे पनि प्रविधि संयोजनमा हुनुहुन्छ, श्री राजमह साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई साथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार अभिलाषे। नमस्कार, के छ खबर?
1: मेरो ठिकै छ, तपाईँ सन्ची हुनुहुन्छ?
0: म सन्ची छु त। अनि खाजा लिएर भयो कि बाँकी छ?
1: मेरो त बाँकी छ, तपाईँ?
0: मेरो पनि बाँकी नै छ। अब केही समय पछि हुन्छ, के गर्दै हुनुहुन्छ यो समय?
1: म यता गोठतिर आएको नि दिदी, पानी पर्यो त्यही भएर बाख्रा हाल्नलाई आएको कि। बाख्रा हाल्नलाई आएको, बाख्राले तिनवटा बच्चा पाइरहेछ। म त
0: ओहो, खुसीको खबर पो सुनाउनु भयो त है। ठिक छ, अब तिनवटा भएपछि सानो सानो भयो, पछि बढिहाल्छ नि। त्यो चाहिँ राम्रोसँग गर्नुपर्छ है त्यसलाई।
1: त्यो त हो कि, आमालाई म त गर्दिन, मम्मीहरू घरमा हुनुहुन्थ्यो त्यही भएर गोठमा पानी परेर आएको, बाछा हाल्नलाई त्यतिखेर मात्र हो।
0: ल ठिकै छ, अब तपाईँले नै सेयर गर्नु भनेको रहेछ अनि तपाईँले नै परेछ त, अब गर्नु परिहाल्यो, त्यतिकै छोड्न त मिलेन होइन। हो त्यस्तो घिन भाड्नुहुन्न नि त।
1: म त के अरे भैँसीको बाख्राको गोरु के अरे
0: हो र
1: के, म त अलिअलि त्यो चार पाँच महिना भएपछि मात्र खान्छु, अनि दुध अलिअलि दुध खान्छु न मात्र खान्छु।
0: ल ठिकै छ, अब रमिलाजी एकदम सुकुली मान्छे हुनुहुँदो रहेछ। हो कहिले कति कहिले कोहीको चाहिँ त्यस्तै हुन्छ, आत्मादेखि नै मान्दैन होइन, खान मन गर्दैन, त्यो सबैको आफ्नो आफ्नो त्यो ऊ हुन्छ। ठिकै छ, अब कार्यक्रम पनि अब पानी परिरहेको छ भन्दै हुनुहुन्छ होइन, सुन्दै हुनुहुन्छ नि।
1: होइन कि दिदी, के अरे उसका घरमा त वाइफाई थियो, अब गोठमा छैन, मैले सुनेको छैन, देवदाईले फोन लगाइदिनु भएको
0: र। ल ठिक छ, देवजीलाई चाहिँ विशेष धन्यवाद, हाम्रो प्यारी मान्छेलाई फोन लगाएर सहयोग गर्नुभएको छ है। ल ठिक छ, पानी ठुलो पर्ला, अब होइन चाँडो चाँडो गाई कस्तो अब के बाख्राहरू चाहिँ भित्र ओलेर जानु होला, फेरि नै एक्लै पर्नु होला नि त। बोल्न त बोलिहाल्छु नि, धेरै कुरा म त दिनभरि पनि बोल भने पनि बोल्न चाहन्थे नि, तर के गर्ने समय कम हुन्छ होइन।
1: हो
0: र, कसले भनेको र?
1: हो क्या, तपाईँ कस्तो हुनुहुन्छ मलाई पनि थाहा छ, मलाई साथीहरूले पनि त्यस्तो भन्नुभएको थियो, हो क्या बोल्नुहुन्छ राम्रो हुनुहुन्छ भनेर।
0: ओहो है, म त साँच्चै बोलिदिन्छु हो, तर कसैले सम्झिँदैन त्यही भएर न्यास्रो लाग्छ।
1: होइन, यो पहाडी मान्छेहरूले नसम्झिने भने चाहिँ तपाईँ मेरो छेउमा भन्नुभएको होला, नत्र कति बोल्नुभएको होला।
0: ओहो, म त्यस्तो खासै बोल्दिनँ हो, त्यस्तो धेरै त कहाँ बोल्छु र त, हजुरहरूसँग मात्रै हो यसरी बोल्ने भनेको।
1: त्यो त हो दिदी, मैले तपाईँहरूसँग हो क्या, यसैमा मात्र हो यसरी बोले, नत्र त म अरूको छेउमा बोल्दैन रे।
0: मलाई थाहा छ, त्यो पनि मलाई थाहा छ, तपाईँले मलाई अरूले कसैले नभने पनि मलाई ठ्याक्कै थाहा छ, रमिलाजीको बानी कस्तो हुनुहुन्छ, कहाँ मात्र बोल्नुहुन्छ भन्ने कुरा।
1: क्या मलाई के अरे साथीहरूले नि त्यस्तो भन्नुहुन्थ्यो क्या, के अरे एफएममा मात्र बोल्नुहुन्छ नत्र बोल्नुहुन्न, एफएममा कति साह्रो गफाडी भएको भन्नुभएको थियो क्या मेरो साथीहरूले।
0: त्यही त नि, कति साह्रो गफाडी हुनुहुन्छ एफएममा चाहिँ, अरू बेला एकचोटि पनि सम्झिने होइन होइन।
1: तपाईँहरूसँग त बोल्न कम त धेरै हुन्छ त नि।
0: हो नि त, मलाई पनि हामीलाई पनि अब एकदमै धेरै बोल्न मन लाग्छ होइन, हामी अब देखेको त छैनौँ होइन, तर पनि यति मिठो आवाज सुन्न पाउँछ एकदमै खुसी लाग्छ। अब प्रथम चाहिँ कहिले भेट्ने उयो हो भन्ने कुरा चाहिँ मलाई पनि जुन लाग्छ क्या, मनमा भेट्न पाए पनि हुन्थ्यो भने चाहिँ एकदम मनमा उत्सुकता जागिरहन्छ क्या
1: दिदी।
0: ल ठिक छ, हामी कार्यक्रम तपाईँ लाग्यौँ है त।
1: हुन्छ हुन्छ,
0: एकदमै सजिलो छ, गोठतिर पनि हुनुहुन्छ, लगभग त्यसैमा मेल खान जान्छ है। ल, आफू भने कोदाको केरा जत्रो, यसलाई पाए पनि खान्छु उसलाई पाए पनि खान्छु भन्छ, अब त्यो चाहिँ के हो? आफू भने कोदा, आफू भने कोदाको केरा जत्रो होइन, यसलाई पाए पनि खान्छु उसलाई पाए पनि खान्छु भन्छ, यो चाहिँ के हो उत्तर यसको चाहिँ? यसलाई पाए पनि खान्छु उसलाई पाए पनि खान्छु भन्छ। अब त्यसो हुने बेलामा चाहिँ एउटा सानो हुन्छ होइन,
1: त्यो उस हो कि खुर्सानी हो कि
0: खुर्सानीले नि खान्छ र मान्छेलाई खान्छ जेलाई पनि खान्छ त्यसले
1: ए मान्छेलाई भन्नुभयो
0: अब खाना त जेलाई पनि खान्छ नि आफू भने चाहिँ सानो हुन्छ क्या तर भेटाउन मुस्किल पर्छ त्यसलाई
1: मलाई त आउँदैन जस्तो
0: ल गोठतिरै हुनुहुन्छ अनि अहिले त्यो कुनै कुनै बेला त तपाईँले नै खाइदिरह होला जुगा होइन क्या जुगा त देखिहाल्छ नि सानो हुन्छ त्यो अनि भेटाउन गाह्रो पर्छ अनि फुत्रुङ फुत्रुङ गर्छ है अनि हे भगवान् यत्रो भन्दा पनि नबुझ्ने त के होला है गोठमै हुनुहुन्छ त्यो उफ्रिन्छ अर्कालाई टोक्दै ल हो है ल त्यसो भए मै भनिदिन्छु हजुर
1: हो
0: दिदी होइन त्यो त ठुलै भइहाल्छ नि त्यसो भए मै भन्छु तपाईँ पेट मेची बिची हाँस्नुहोस् है त हो के भन्नु त कति सानो हुन्छ अब उसलाई पाए पनि खाइदिन्छु भन्छ उसलाई पनि खाइदिन्छु तर कहाँ त्यसलाई भेटाउन सकिँदैन अनि अझै पनि तपाईँ गोठमा हुनुहुन्छ गोठमा त झन्
1: पुरा
0: होइन ठिकै छ मैले हिन्स पनि दिएको तपाईँलाई गाह्रो हुन्छ भनेर अब तपाईँको भागमा यस्तै प्रश्न परेछ होइन अब तपाईँले चाहिँ मैले यति धेरै भनिसकेपछि त्यो उफ्रिन्छ होइन गोठमा नि हुनुहुन्छ अब गोठमा त गाई बस्तुको बडीहरू के अरे शरीरहरूमा पनि त्यो छापछाप हुन्छ नि त त्यस्तो गोठहरूमा त धेरै हुन्छ नि त अनि होइन त्यस्तो पनि हुन्छ त्यो गाई बस्तुको मैले पनि देखेको छु के सानो सानो पाख्रा फाटाहरूको जिउ भरि पनि फुत्रुङ फुत्रुङ उफ्रेर हिँड्छ त त्यही भएर चाहिँ मैले गोठमा पनि अब हुनुहुन्छ त्यसमा चाहिँ त्यहाँ पनि पाउँछ है त्यस्तो भनेर भनेको छु अनि उफ्रिन्छ पनि भनेको थिएँ सानो हुन्छ भनेको छु त्यसलाई पनि टोक्न जान्छ भनेको छु जसलाई पनि खान्छ ठिक छ रमिनाजी एकदमै मैले भनेको नि त एकचोटि अब लाइभ जी गरेर सुन्नुहोस् त घरमा गएर मैले भनेको छु कि छैन उफ्रिन्छ पनि त्यो भनेर हो ल ठिकै छ अब त्यति भन्दा पनि आएन भन्नुभयो अनि त्यही भएर चाहिँ मैले भनिदिएको ठिकै छ आजको बसाइमा चाहिँ साथी सम्झाउनु पाउनु भएन है त
1: मलाई
0: पनि थाहा छ हुन्छ दिदी नमस्कार हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो रमिला तामाङ शङ्खसभादेखि हुनुहुन्थ्यो उहाँले पनि प्रयास गर्नुभएको छ छुटेर जानु भइसकेको छ उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ 048 40 40 26 को माध्यम भएर तपाईँ आउन सक्नुहुनेछ अब थोरै समय बाँकी छ के साथीहरूसँग हामी कुराकानी गर्छौँ भन्दा पनि एकजना साथीसँग चाहिँ कुराकानी गर्नेछौ त्यसपछि तपाईँले पठाउनुभएका कमेन्टहरू वाचन गर्दै हामी बिदा लिनेछौ यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्कार हजुर शुभ नाम रेणुका भन्नुभयो के छ रेणुकाजीको खबर ठिकै छ है खाजा लिनुभयो मेरो पनि बाँकी नै छ केही समयपछि हुन्छ हजुर कुन ठाउँदेखि भन्नुभयो सिन्धुली तिन कन्यादेखि हुनुहुन्छ है कार्यक्रम सुन्दै हुनुहुन्छ ल हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौ हामी प्रश्नतर्फै लागौ है त ल छाना छ घर होइन बोक्न सकिन्छ भारी होइन के हो छाना छ घर होइन बोक्न सकिन्छ भारी होइन यसको उत्तर के हुन्छ हामीलाई जाडो गर्मी पानी परेको बेलामा आवश्यक पर्छ जाडोमा चाहिँ भन्दा पनि गर्मीमा चाहिँ होइन घाम र पानीमा चाहिँ अति आवश्यक पर्छ खै अब त्यो चाहिँ मलाई थाहा भएन, ठ्याक्कै भन्नुहोस् त अनि म हो होइन त्यसो भन्छु, यो चाहिँ भन्न चाहन्छु भन्नुहोस् अनि म भन्छु है त। छातै भन्नुहुन्छ ल, मलाई कसरी भन्नुहोस् त बताउनुहोस् न। ठिक छ रेणुकाजी, खुसी लाग्यो तपाईँले भन्नुभएको उत्तर मिल्नु मिलेको छ। हजुरलाई विशेष धन्यवाद। आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त। हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो रेणुका तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि छुटिनेछौ। धेरै साथीले प्रयास गरिराख्नु भएको छ, आजको विषयमा अब समय धेरै साथीहरूसँग कुराकानी गर्न मन छ होइन, अब सुख दुःख होइन कुराहरू चाहिँ छोटो मिठोमा गर्न मन थियो, तर पनि के गर्ने समयले नेटो काटिसकेको छ। त्यही भएर चाहिँ तपाईँसँग हामी आजको विषयमा अब यति मात्रै साथीहरूसँग कुराकानी गर्न सफल भयो, किनभने धेरै साथीहरूसँग बोल्ने मन हुँदा हुँदै पनि समयले नेटो काटिसकेको छ। हुनुहुन्छ अभागी सिर्जनाजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते। मसी सिर्जना विश्वकर्मा, सयपत्री मीडिया ग्रुपको प्रवास धनकुटा घर भई हाल चाहिँ कुवेतबाट, यसै गरी साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ प्यारो मान्छे आयुष साशंकर, त्यसै गरी हुनुहुन्छ काजीलाई चाहिँ धेरै धेरै सम्झना छ, मिठो माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कालिकमलाई निम्जिम्बुनी हुनुहुन्छ, सन्देश गुरूङ निर्देश सेम, त्यसै गरी हुनुहुन्छ चामलिङ निजुनिता राई, कुमार प्रजा, अमृत गुरूङबाङ, डबर लाबी छाने, छत्रायाम्पो, डकाल धर्मराज, त्यसै गरी सम्झना खाती, शुक्रराज रसाली, निर्देश देवन भावेन, त्यसै गरी बारेहाङ शैलेन देवार, खुसी लिम्बू, अतितञ्जन राई लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी चन्द्र राई हुनुहुन्छ, उहाँले पनि हेलो शिवा हजुर नमस्ते नाना, म चाहिँ खोटाङबाट चन्द्र राई हो, सुन्दैछु है मिस यु अल लाई भन्दै छुटिन्छु भन्नुभएको छ, चन्द्रजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुस्मिता मोक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, लासो फ्याफुला सिस्टर खाजा खानुभयो त भन्नुभएको छ, मेरो खाजा बाँकी नै छ, हजुरको भाग्य बाँकी छ। म चाहिँ खाडादेवीबाट चाहिँ हो सुस्मिता मोक्तान, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र प्रोग्राम सुनेर बस्ने सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सपना तामाङजी हुनुहुन्छ, हजुर दिदी नमस्ते नमस्कार है, सुन्दैछु सिन्दुरी बाट चाहिँ सपना तामाङ हो, राम्रो लाग्छ कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट, शर्मिला हायु मिस यु अल फ्रेन्ड भन्नुभएको छ, गोले आपाको छोरी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते नाना, सञ्जय हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, राम्रो लाग्छ, दोलखाबाट हो संगीता लामा, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा हजुर, म यता शङ्कु सौ धर्मदेवी दुई थापा फोकबाट अर्जुन याखा हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ कर्ण प्रियकेशी संगीत मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म चाहिँ भारतको हिंचालबाट चाहिँ कर्ण प्रियकेशी संगीत लुम्बिनी प्रदेश सुदूर उपत्यकाबाट चाहिँ कार्यक्रम सुन्दैछु, एकदमै राम्रो लाग्छ कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको समयमा हामीले पाँचजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयौं, हुनुहुन्थ्यो विवश गुलुङ पृथक, दुजराज तामाङ, त्यसै गरी नवीन तोलाङ्गी, देव माझी, रेणुका तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो देश तथा विदेशमा रहनुभएका साथीसँगले पनि कार्यक्रम सुन्नुभयो, आफ्नो आफन्तजनलाई सम्झना सन्देश पठाउनुभयो, उहाँ साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधि बजेका मिठा आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिमा यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै आजको बसाई गाउँ खाने कथाको बसाईबाट चाहिँ म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिताउन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बाल बालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिका दिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर व्यवस्थापिका संसद चल्दै कानून निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख परियालको जोड। नाइजरको सहारामा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ। कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपाको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाई छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल बालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सभामुख डोलप्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढ़ाउनु पर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 वटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। दार्चुलाको अति हिमाल गाउँपालिका सड़क सञ्जालमा जोड़िएको छ। खलंगाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौड़िया खोलासम्म सड़क पुगेको हो। सड़कको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सड़क काफलधारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाड़ी सञ्चालन गर्ने लक्ष्य छ। पारीबगर मकरीगार्ड सड़क दुई वर्षभित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीतिगत कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सड़क सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ। विदेशको खबर, नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर असामाका पुगेपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बाँचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जनाभन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर, एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछि आएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारले 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सत्तारूढ़ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति छैछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भूटानलाई 14 रनले हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश

0: मा देखिएका 54 जना व्यक्तिको पहिचान कैलालीमा अन्तर व्यवस्थापिका सम्मेलन चल्दै कानून निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: साली नदीको शिर
3: मणिचूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
7: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ कृतिपुर नगरपालिका नम्बर 6 रहेको टौदह पौराणिक ऐतिहासिक र वैज्ञानिक महत्व बोकेको एक विशेष गन्तव्यको रूपमा चर्चामा आउन थालेको छ पौराणिक मान्यता अनुसार महामञ्जुश्रीले चोभारको पहाड़ काटेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाउँदा नागराज कर्कटका लागि बाँकी राखेको जलाशय टौदह हो दहको पिँडमा नागराजको जलमग्न दरबार रहेको स्थानीय को विश्वास छ भने यसको इतिहास रातो मसिनाथको भोटो जात्रासँग पनि जोडिन्छ वैज्ञानिक अध्ययनले पनि टौदहलाई काठमाडौँ उपत्यकाको प्राचीन तालको अवशेषका रूपमा पुष्टि गरेको छ धार्मिक महत्वका साथै यहाँ विभिन्न प्रजातिका माछा र हिउँदमा साइबेरियाबाट आउने घुमन्ती चराहरू समेत देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ प्रभु शमशेर तथा राजी राणाको श्री ललितपुरको झ्यावला खेलमा रहेको सदर चिडियाखानामा राखेको चिम्पाञ्जीलाई भरण पोषणका लागि 10 लाख रूपियाँ प्रदान गरेको छ विगत 4 वर्षदेखि कोषले हरेक वर्ष रकम प्रदान गर्दै आएको सदर चिडियाखानाले जनाएको छ यस्तै कोषले चिडियाखानामा

हिस्टोरिकल 3D लायन केज म्युजियम सञ्चालन गर्न 15 लाख रुपियाँ प्रदान गरेको छ। कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसको अवसरमा रकम चिडियाखानाका प्रमुख सत्यनारायण शाहलाई हस्तान्तरण गर्नुभएको हो। पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयन विरूद्ध तिलगंगा क्षेत्रका बासिन्दाले विरोध जारी राखेका छन्। आफूहरूसँग लाल पूर्जा भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेको प्रमाण भएको भन्दै स्थानीय बासिन्दाले आफूहरूलाई सुकुम्बासी भनेर गरिएको व्यवहारप्रति कड़ा आपत्ति जनाएका छन्। स्थानीयवासी सुदर्शन गौतमका अनुसार 2053 सालदेखि नै घर जग्गा रोका राखेको र बेचबिखनमा बन्दी लगाएको छ। आफ्ना मागहरू सम्बोधन नभए आउँदा दिनमा सशक्त विरोध कार्यक्रम गर्ने स्थानीय बासिन्दाको चेतावनी छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले नेपालमा सञ्चालित स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ललितपुरमा परामर्श कार्यशाला आयोजना गरेको छ। कार्यशालामा साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारी र कोरियाली स्वयंसेवक सहित 47 जनाको सहभागिता थियो। कोइका नेपालका क्षेत्रीय निर्देशक मोहन कोङले स्वयंसेवक कार्यक्रमको प्रभावकारिता बढ़ाउन साझेदार संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। र पछिल्लो 24 घण्टामा 2,511 गाडीका चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,84,000 रूपियाँ राशि दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, संकेत बत्ती उल्लंघनकर्ता 129 र तीव्र गतिमा गाडी चलाएका 167 जना कार्यवाहीमा परेका छन्। 1,325 जना अन्य विभिन्न किसिमको कार्यवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा बाल बालिकालाई मानव ढाल बनाएको मानव अधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखाएका 54 जना व्यक्तिको पहिचान। कीर्तिपुरको टौदह विशेष गन्तव्यका रूपमा विकास हुँदै माछा र आगन्तुक चरा पर्यटकको रोजाइमा। र झावलाखेलको चिडियाखानामा राखेका चिम्पान्जीका लागि 10 लाख रूपियाँ सहयोग प्राप्त। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 मेगा।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-9900।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
3: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: सम्पर्क नम्बर 9841443165, 9841443190।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-0310, 0142-62-332, 9851-20-16-16, 9843-36-91-94।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761-63-30-33। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849-73-0480। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766-47-11-48। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866-00-97-72। ओडा नम्बर छ सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869113345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214803, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335059, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
5: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-05, 0848-543-05। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 0 48 5 40 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: हे माता, मेरो छोरो

नमस्कार हजुरको रेडियो 102.3 एक मेगाहर्जको अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ।

दुर्गम गाउँका बिरामीले सामान्य उपचारका लागि समेत घण्टौं हिँड्नुपर्ने, डाक्टर भेट्न काठमाडौँ वा जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अब क्रमशः अन्त्य हुने संकेत देखिएको छ। रामेछापको उमाकुण्ड गाउँपालिका स्थित प्रति अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएसँगै गाउँमै बसेर देश विदेशका वरिष्ठ चिकित्सकहरूको परामर्श र उपचार सेवा प्राप्त गर्ने बाटो खुलेको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा आवश्यक उपकरण उपलब्ध गराइएपछि प्रति अस्पतालमा टेलिमेडिसिन सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। यस सेवा मार्फत बिरामीले अस्पतालमा

भएर भिडियो प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्। बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले मेडिकल अस्पताल लगायत विभिन्न विशेषज्ञ स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी गराउनु भएको छ। उहाँका अनुसार टेलिमेडिसिन सेवाले दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउने र उपचार सेवामा देखिएको दूरी घटाउनेछ। यस सेवा मार्फत देशका प्रतिष्ठित अस्पतालहरूको विशेषज्ञ चिकित्सकसँग आवश्यक परामर्श लिन सकिने भएकोले गाउँका नागरिकले समय, श्रम र खर्च तीनै कुराहरूमा राहत पाउने अपेक्षा गरिएको छ। उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले टेलिमेडिसिन सेवा गाउँपालिकाका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। नेकपा एमाले रामिछापको स्थानीय तह विकास विभागको बैठक जिल्ला कमिटी सदस्य तथा विभाग प्रमुख रमा घिसिङको अध्यक्षतामा सम्पन्न भएको छ। पार्टी केन्द्रीय कमिटी सदस्य माधव कुमार ढुङ्गेलको प्रमुख अध्यक्षतामा सम्पन्न बैठकमा रामिछापका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। बैठकको सञ्चालन विभागका सचिव शिव नेपालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रेम लामाले राख्नुभएको थियो। बैठकमा बागमती प्रदेश सभा, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, पार्टीका पदाधिकारीहरू, एमालेबाट निर्वाचित जिल्लाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। बैठकमा स्थानीय तहहरूको विकास निर्माण, जनप्रतिनिधिहरूको भूमिका, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषय तथा पार्टीको आगामी कार्य क्षेत्र कार्यक्रमका बारेमा विस्तृत छलफल गरिएको बताइएको छ। सहभागीहरूले स्थानीय सरकार मार्फत जनअपेक्षा सम्बोधन गर्ने, विकासको कामलाई प्रभावकारी रूपमा अघि बढ़ाउने तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफ्नो धारणा राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा रामिछापको आज प्रथम ऐतिहासिक जिल्ला अधिवेशन भइरहेको छ। पहिलो जिल्ला अधिवेशनबाटै नयाँ नेतृत्व लिन नेताहरूबीच रसाकसी हुँदा निर्वाचन हुने सम्भावना बढ़ेको बताइएको छ। आज मन्थली तीनलाल पार्कमा अर्थ समितिका सभापति एवं सांसद डाक्टर कृष्ण हरि बुढाथोकीले अधिवेशनको उद्घाटन गर्नुभएको छ। प्रथम अधिवेशनमा उद्घाटन औपचारिक कार्यक्रममा पत्रकार सहित अन्य राजनैतिक दलहरूको पनि सहभागिता रहेको छ। रामिछापको नेतृत्व हत्याउन नेताहरूबीच केही दिन यता रसाकसी सहित पटक पटक छलफल हुँदै आए पनि हिजो चार बजेसम्म कुरा नमिलेपछि निर्वाचन हुने पक्का पक्की भएको छ। सभापतिका लागि वर्तमान सभापति रमेश राय माझी सहित संस्थापक सभापति राजु बुढाथोकी र समीक्षा श्रेष्ठले चुनावी प्रदेश प्रदान नै गरेर भए पनि पछि नहट्ने गरी निर्वाचन हुने निश्चित भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवाद दोलखाको नेतृत्व पुनः दिनेश बस्नेतले गर्नुहुने भएको छ। हाल राष्ट्रवाद दोलखाको सभापति समेत रहनुभएका बस्नेत फेरि दोहोरिने सम्भावना रहेको बताइएको छ। राष्ट्रवाद दोलखाका नेताहरूबीच शुक्रबार, बिहिबार र शुक्रबार भएको छलफलमा बस्नेतलाई सभापतिमा दोहोर्याउने सहमति भएको बताइएको छ। आज भइरहेको दोलखा जिल्ला अधिवेशनबाट बस्नेत सर्वसम्मत सभापति चयन हुने पक्का पक्की छ। दोलखाका ठूला व्यवसायी समेत रहेका बस्नेतको नेतृत्वमा अहिले जिल्लाभर संगठन विस्तार भइसकेको छ। उहाँ सभापति भएकै कार्यकालमा सबै वडा र पालिकामा राष्ट्रसभाको समिति विस्तार गरिएको छ। राष्ट्रसभा दोलखाको जिल्ला सचिवमा पनि हालका सचिव रमेश कुमार श्रेष्ठ दोहोरिने देखिएको छ। अहिलेसम्म सचिव पदमा कसैले दावी नगरेको र श्रेष्ठलाई दोहोर्याउने आन्तरिक सहमति भएको पनि बताइएको छ। कैद हिरोइन कारोबारमा संलग्न दोलखाका 110 जना काठमाडौँमा पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रहरूबाट कैद हिरोइन सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा दोलखाको कालिम्चो गाउँपालिका 7 का 21 वर्षीय सागर शिवाकोटी, काठमाडौँ महानगरपालिका 16 का 23 वर्षीय आयु श्रेष्ठ, 40 वर्षीय सनी श्रेष्ठ र 35 वर्षीय किबा श्रेष्ठ, वडा नम्बर 19 का 37 वर्षीय सुरेश साई खड्गी तथा भक्तपुरको नयाँ ठिमी नगरपालिका 2 का 35 वर्षीय भगवान थापा मगर लगायत रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध खैरो हिरोइन सहित कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। उनीहरूसँग 300 ग्राम खैरो हिरोइन पनि बरामद भएको ब्यूरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभएको छ। पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। ओखलढुङ्गा जिल्लामै पहिलो पटक कृत्रिम बुद्धिमता एआई सम्बन्धी राष्ट्रिय सम्मेलन सुनकोशी गाउँपालिकामा शुरू भएको छ। सुनकोशी गाउँपालिका 3 सिस्नेर स्थित कालिका बहुमुखी क्याम्पसको आयोजनामा शुरू भएको सम्मेलनमा शिक्षण सिकाइमा एआईको प्रयोग, अवसर, चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावना बारेमा व्यापक छलफल हुनेछ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित सम्मेलनको
उद्घाटन त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले गर्नुभएको छ। कार्यक्रममा उहाँले शिक्षक तथा विद्यार्थीहरूले एआईलाई प्रतिस्पर्धी नभई सहयोगी प्रविधिको रूपमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ। ओखलढुङ्गाको जिल्ला अस्पताल रूम्जटार र अस्पताल व्यवस्थापन समिति विवादमा तानिएको छ। नियम विपरीत विज्ञापन नखुलाएर नियुक्त गरिएका एमडीजीबी चिकित्सकलाई आन्तरिक स्रोतबाट मासिक 3,50,000 तलब खुवाउँदा अस्पताल टाँट पल्टिएको छ। चिकित्सकले अस्पताल छोडेर हिँडेपछि मेजर शल्यक्रिया सेवा समेत बन्द भएको छ। ओखलढुङ्गा जिल्ला अस्पताल रूम्जटारमा स्थापनाको 67 वर्षपछि शुरू भएको मेजर शल्यक्रिया सेवा अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरवाहीका कारण 4 महिनादेखि बन्द भएको छ। अस्पताल व्यवस्थापन समितिले दरबन्दी नै नभएको 9 तहमा विज्ञापन समेत नगरेर सोझै एमडीजीबी डाक्टर संजय पोखरेललाई मासिक 3,50,000 रूपियाँ तलब दिने गरी नियुक्त गरेपछि यो संकट निम्तिएको बताइएको छ। विद्यालयहरूको आर्थिक सुशासन, पारदर्शिता तथा जिन्से व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकामा माध्यमिक तथा आधारभूत तह कक्षा 1-8 लक्षित 2 दिने लेखा तथा जिन्से व्यवस्थापन सम्बन्धी तालिम शुरू भएको छ। कमलामाई नगरपालिका आन्तरिक लेखा परीक्षण शाखाको आयोजनामा संचालित उक्त तालिम आज नगरपालिकाको सभाहालमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। विद्यालय तहमा वित्तीय तथा जिन्से व्यवस्थापनलाई विधि सम्बद्ध, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा विभिन्न सामुदायिक विद्यालयका प्रधान अध्यापक तथा लेखापालहरूको सहभागिता रहेको छ। नगरपालिकाका अनुसार विद्यालयमा सञ्चालन हुने आर्थिक गतिविधि तथा जिन्से व्यवस्थापन प्रक्रियालाई कानूनी व्यवस्था र प्रचलित मापदण्ड अनुरूप प्रभावकारी बनाउन तालिम आयोजन गरिएको छ। तालिमबाट विद्यालय प्रशासनलाई वित्तीय अभिलेख व्यवस्थापन, खर्चको पारदर्शिता, जिन्से सामग्रीको अभिलेखीकरण तथा उत्तरदायी व्यवस्थापन सम्बन्धी ज्ञान र सिप अभिवृद्धि हुने अपेक्षा गरिएको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र

0: र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदै धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841482610।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9545404682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9545404892 र 0484403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
9: ओह

0: सस्तोमय पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849773489। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111343045। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064106। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230, 9767065249।
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
7: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
0: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदै धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: सम्पर्क नम्बर 9841443165 9841443190।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
9: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
9: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
9: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
5: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
4: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845-40-305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
10: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज 3 कुने काठमाडौँ

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हटदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु परेको यो बिचौलियाले अलिकति गरेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो किसानमा बजेट ल्याउनु पर्दैन देख्नु किसान नलाग्नु लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बन्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढाउने भरबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात् हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो भन्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात् हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि

0: पर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात हामीले अगाडि भने जस्तै विजयराज घिमिरी स्वामी अन्तर्विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ, र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र

0: प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
1: निकै महत्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ। हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा प्रयोगको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
0: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जन एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौँ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको, यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन, त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
1: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इङ्गित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
0: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ।

0: परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र दुई तीन वर्षपछि करिब करिब तीन वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादनलाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाउ भन्ने कुरो अभियानमा मात्र सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
1: निकै महत्त्व छ यहाँले भन्दै गर्दा राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्, यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियल जस्तो पनि देखिन्छ। धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
0: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेक्स्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
1: निकै महत्त्व छ हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घट्ने छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय, किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौ कति सक्छौ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
0: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा, महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि अध्यात्म सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ। अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खगोत गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
1: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
0: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पायौँ भने नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौँ र यो चिजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पिर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चिजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
1: निकै मधुबिचे कृषि बाली तथा पशुपक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वस्थ पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निगालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
1: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरा म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है।
0: एकदम हजुरले सही कुरा उठाउनुभयो। हामीले दुई लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 दुई पटक हामीले दुई लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन, साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणित क्वारण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायीको माझमा र जो साना पोल्ट्री व्यवसाय हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभएर ठुला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानी कति मात्रै खण्डमा छौँ, यहाँले भने जस्तै अब मार्केटको चयन विशेष गरी बजारीकरण मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
0: यस सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायिक किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
1: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला, यो त कुनै पालिकामा अलि बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनुहुन्छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी खण्डमा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
0: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेतो सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाउ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले उहीँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामीले प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँ।
1: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छु सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
0: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका नि छौँ। र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल, जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ। र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ,
1: नम्बर दिन सक्नुहुन्छ। किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसरी पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
0: नम्बर चाहिँ मेरो नम्बर छ 9843038196, मेरो चाहिँ आफ्नो फोन नम्बर
1: 9843038196, 9843038196 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
0: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी किममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ। र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्छु।
1: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
0: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
1: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरी अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्यौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरी अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू। थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 9843038196, अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर, कृषि सवालको हटलाइन नम्बर 9855197192, 9855197192 टेलिफोन, एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या, जिज्ञासा, गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी कार्यसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोटा आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

एंड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकाल्नेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-94-66, 9-92-92-65-99-8।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
11: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9-54-043-230, 9-67-65-64-24-99।
11: सुनकोशी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली।
12: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.in एनएसपी पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाण पत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849773480। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335599। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861938068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064166। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827। र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843631494
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: हजुरको रेडियो 102.1 मेगा।
5: Play in the woods.
6: Niños, don't go too far and stay where we can see you.
7: That's right, or else the wolf might come up and catch you all.
5: A wolf? Don't worry, Abuela. We'll just play around the corner.

how high before you get caught.

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रविधि चिन्ताजनक रहेको राजसभा सभापति लामिछानेको भनाई। प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन। गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको राष्ट्रिय मानवाधिकार आयोगको सदस्य थापाको भनाई। बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका ऋणीको नाम सार्वजनिक। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। भारतमा कक्रो जनता पार्टीको पहिलो प्रदर्शन। एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रविधि पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रविधिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्य गर्ने प्रविधिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। सभामुख टोल प्रसाद अरियालले कानून निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नभाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड़ छ। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। संघीय आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकार सहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग का लागि बंगाल को खाड़ी को प्रयास बिमस्टेक को 29वां वार्षिक उत्सव के अवसर में प्रधानमंत्री बालेन्द्र शाह और परराष्ट्र मंत्री शिशिर खनाल ने बधाई तथा शुभकामना संदेश जारी कर प्रधानमंत्री बालेन ने बिमस्टेक इस क्षेत्र को विविधता जीवंतता र साझा झल्काउने एक गतिलो मंच रहेको बताउनु भएको छ। उहाँले अर्थतन्त्रको सामूहिक एकतालाई मजबूत बनाउन तथा यातायात व्यापार र डिजिटल संचारलाई विस्तार गर्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार बिमस्टेकको दिगो शक्ति यसका जनतामा नै निहित रहेको कुरामा जोड़ दिँदै प्रधानमन्त्री बालेनले पर्यटन प्रवर्धन गर्न युवा तथा उद्यमीहरूका लागि अवसर सृजना गर्न र जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप विरूद्ध लड्न सक्ने क्षमताको विकास गर्न थप प्रयास आवश्यक रहेको बताउनु भएको छ। साथै उहाँले विपदमा र आर्थिक समृद्धिको क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। परराष्ट्र मन्त्री खनालले सन् 1997 स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड़ दिनुभएको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले फी नमागेसम्म धर्ना दिइराख्ने बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कंग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुज समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पार्नु भएको छ। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन र यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ। जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकामा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बाल बालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। बागमती प्रदेश समस्याग्रस्त 5 सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गरिएको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिको निर्णय अनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरू सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणीको नाम सार्वजनिक गरिएको छ। यसै गरी दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामावली पनि सार्वजनिक गरिएको छ। समितिले लालीगुराँस सहकारीका 13, सुमेरूका 31, नेशनलका 11, दर्शन सहकारी का 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समितिका सदस्य सचिव प्रवीण खनालले जानकारी दिनुभएको छ। यदि ऋण तिरिसकेको भएमा प्रमाणसहित उपस्थित हुन र नतिरेकाहरूलाई तत्काल ऋण चुक्ता गर्न आग्रह गरिएको उहाँले बताउनु भएको छ। समितिले यथाशीघ्र ऋण नतिरेमा कानून बमोजिम असुली गरिने चेतावनी समेत दिएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ले माध्यमिक शिक्षा परीक्षा एसईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार एकदेखि नौ गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसी 2082 परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले आगामी असार 25 गतिभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनु भएको छ। एससीमा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने एकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताउनु भएको छ। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी?

0: खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल फुरकोट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 9892965998।
5: कसैले भनेकै भरमा वा ललाई फकाई विदेश पठाइदिन्छु भन्ने दिन गए। अब
6: वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मा गएर वैदेशिक रोजगारीको खोजी भन्ने बटन खोजेर क्लिक गरेपछि देश अनुसारको कामको माग हेर्न सकिन्छ।
5: अनि आफू जान लागेको देश छानेर सर्च बटनमा क्लिक गरेपछि रोजगारदाता, पद, तलब, अन्तर्वार्ताको मिति, पठाउन स्वीकृति पाएको म्यान पावर, जान लाग्ने लागत लगायतको सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ।
6: वेबसाइटमा यी बाहेक अरू पनि धेरै काम लाग्दा सामग्री छन्। अनलाइन श्रम स्वीकृति, जाने देशको दूतावासको नम्बर, सरकारले अनुमति दिएको म्यान पावर कम्पनी, आधिकारिक स्वास्थ्य संस्था, बीमा कम्पनी, अभिमुखीकरण गर्ने संस्था, सबैको जानकारी वेबसाइटमा छ।
5: www.dofe.gov.np मा विदेश जानु पूर्व गर्ने र गएपछि अप्ठ्यारो पर्दा गर्नुपर्ने बुझ्नुपर्ने सबै जानकारी पाइन्छ।
7: सार्वजनिक हितका लागि सुरक्षित आप्रवासन सामीद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विस सरकार विकास सहयोग एसडीसी को संयुक्त पहलमा संचालित कार्यक्रम हो। यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र 156 स्थानीय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित छ।
2: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। ओखलढुङ्गा जिल्लामै पहिलो पटक कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी राष्ट्रिय सम्मेलन सुनकोशी गाउँपालिकामा शुरू भएको छ। सुनकोशी गाउँपालिका 3 सिसनेरी स्थित कालिका बहुमुखी क्याम्पसको आयोजनामा शुरू भएको सम्मेलनमा शिक्षण सिकाइमा एआईको प्रयोग, अवसर, चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावनाबारे व्यापक छलफल हुनेछ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले गर्नुभएको छ। कार्यक्रममा उहाँले शिक्षक तथा विद्यार्थीले एआईलाई प्रतिस्पर्धी नभई सहयोगी प्रविधिका रूपमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ। ओखलढुङ्गाको जिल्ला अस्पताल रूमजाटार र अस्पताल व्यवस्थापन समिति विवादमा तानिएको छ। नियमविपरीत विज्ञापन नखुलाई नियुक्त गरिएका एमडीजीपी चिकित्सकलाई आन्तरिक स्रोतबाट मासिक 3,50,000 तलब खुवाउँदा अस्पताल टाट पल्टिएको छ। चिकित्सकले अस्पताल छाडेर हिँडेपछि मेजर शल्यक्रिया सेवा समेत बन्द भएको छ। ओखलढुङ्गाको जिल्ला अस्पताल रूमजाटारमा स्थापनाको 67 वर्षपछि शुरू भएको मेजर शल्यक्रिया सेवा अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरवाहीका कारण 4 महिनादेखि बन्द भएको छ। अस्पताल व्यवस्थापन समितिले दरबन्दी नै नभएको 9 तहमा विज्ञापन समेत नगरी सोझै एमडीजीपी डाक्टर संजय पोखरेललाई मासिक 3,50,000 रुपियाँ तलब दिने गरी नियुक्त गरेपछि यस संकट निम्ति

विद्यालयहरूको आर्थिक अनुशासन पारदर्शिता तथा जिम्सी व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकामा माध्यमिक तथा आधारभूत तह लक्ष्य दुई दिने लेखा तथा जिम्सी व्यवस्थापन सम्बन्धी तालिम शुरू भएको छ। कमलामाई नगरपालिका आन्तरिक लेखा परीक्षण शाखाको आयोजनामा संचालित उक्त तालिम शनिबार नगरपालिकाको सभा हलमा औपचारिक रूपमा उद्घाटन गरिएको। विद्यालय तहमा वित्तीय तथा जिन्सी व्यवस्थापनलाई विधि सम्मत पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिममा विभिन्न सामुदायिक विद्यालयका प्रधान अध्यापक तथा लेखापालहरूको सहभागिता रहेको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन धारा ढोला खोल्सामा सुमो र बोलेरो जीप ठोकिँदा 14 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज कुलेखानी दक्षिणकाली सडक खण्डमा ना 1 ज 7 नम्बरको सुमो र बीएए 97 68 नम्बरको बोलेरो एक आपसमा ठोकिएर दुर्घटना भएको। दुर्घटनामा परि बोलेरोका चालक सहित दुवै सवारी साधनमा सवार 14 जना घाइते भएका प्रहरीले जनाएको छ। सुमोका चालकलाई थप अनुसन्धानका निम्ति प्रहरीले नियन्त्रणमा लिएको छ। आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। केही दिन लगातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो 24 घण्टामा पानी परेको छैन। पछिल्लो 24 घण्टामा सामान्यदेखि मध्यमसम्म वर्षा भएको पूर्वी तराईमा भने तुलनात्मक रूपमा केही शीतल महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो। यस्तै महाशाखाले भोलि र पर्सी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्यसभन्दा बढ़ी रहने सम्भावना छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिटवेभ भन्ने गरिन्छ। महाशाखाले गएको बिहिबार बेलुका तापलहर सम्बन्धी चेतावनी जारी गरेको छ। यो गर्मीयाम शुरू भए तापलहरको चेतावनी चौथो हो। नेपालमा 26.7 डिग्री सेल्सियसलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ, तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोको असरले गर्दा नेपालमा सुखापन ल्याउने र तापक्रम औसत भन्दा माथि जाने मौसमविदको अनुमान छ। पछिल्लो 3 घण्टामा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसून भित्रिन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको ककरोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सड़कमा निस्किएको। संघीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दीपकले पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि संचार माध्यमसँग कुरा गर्दै दीपकले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेशनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट अर्थात नीट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि 5 जना विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनाम वाङचुक पनि प्रदर्शनमा पुग्नु भएको छ। बीबीसी हिन्दीका अनुसार सीजेपी विरूद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्। युवाहरूले ककरोज नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन् जसले बेरोजगार युवालाई ककरोजसँग तुलना गर्नुभएको थियो। गएको महिना शुरू भएदेखि यस अभियानले इन्स्टाग्राममा झण्डै 2.20 करोड फलोवर्सहरू पाएको छ। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएन मालीबाट फर्कदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमानाका असामाका भन्दा
80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्याधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तीर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्री थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटर भन्दा बढ़ी पैदल हिँडेपछि पानी भेटेका थिए। पानी पिएर असामाका पुगेर प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली गएको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जना भन्दा बढ़ी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले उद्धार गरेको छ। र समाचारको अन्त्यमा केही खेल समाचार। एसिसी महिला प्रिमियर कप क्रिकेटको समाचारणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। नेपालकी सोनी पाखरिनले 12 र रूबिना छेत्रीले 10 रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन्। हङकङकी इक्रा सहरले 4 विकेट लिने त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङकी यास्मिन दास वानीले 42 रन बनाउनुभयो। नेपालकी रूबिना छेत्री र रिया शर्माले समान 1 विकेट लिनुभयो। समूहमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। आउँदो जून 16 लस एन्जलसमा हुने न्यूजील्याण्डसँगको पहिलो खेलको 10 दिन अघि मात्र भिसा स्वीकृति दिएको बीबीसीले जनाएको छ। यद्यपि इरानी फुटबल संघले भिसा स्वीकृतिको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जून 12 अमेरिका, क्यानाडा र मेक्सिकोमा शुरू हुँदैछ। यो प्रतियोगिताको पहिलो पुनरावृत्ति हुनेछ, जहाँ आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्नेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको पाकिस्तानबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि ईरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जनाएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। पार्टीभित्र योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको राजसपा सभापति लामिछानेको भनाई। प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन। गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य थापाको भनाई। बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका ऋणीको नाम सार्वजनिक। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767564249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: यौन समयमा चाहिँ बालबालिकालाई अलि बढी देखिने स्वास्थ्य समस्या चाहिँ के छन्?
1: अब यो गर्मीको मौसम आउँदाखेरि चाहिँ हामीले बच्चाहरूमा धेरै जस्तो चाहिँ भाइरल इन्फेक्सनहरू होइन, अब भाइरल इन्फेक्सनहरू पनि तपाईँको थरी थरीको हुन्छ। अब सधैँ जस्तो देखिने भाइरल रुगाखोकी भइहाल्यो, त्यो जुनै पनि सिजनमा हुन्छ र यो सिजनमा पनि हामीले जुन सिजनल फ्लू भन्छौँ, साधारण रुगाखोकीदेखि लिएर कहिले काहीँ चाहिँ तपाईँको रुगाखोकीबाटै अलिकति स्यास्याहरू हुने, घ्यारघ्यारहरू हुने त्यो समस्याहरू पनि देखिन सक्छ। अब सरस्वती बुल्दा चाहिँ त्यो समस्याहरू चाहिँ चिसोमा मात्रै हुने हो कि जस्तो लाग्छ, तर गर्मी महिनामा पनि भाइरल इन्फेक्सन्सहरू, भाइरल रुगाखोकीहरू हुन सक्छ। तर त्योभन्दा पनि बढी चाहिँ गर्मी महिनामा हुने भनेको चाहिँ तपाईँको साधारण यो भाइरल इन्फेक्सनबाट हुने झाडा पखालाहरू होइन, अथवा चाहिँ फुड पोइजनिङ जस्तो खानाको माध्यमबाट, पानीको माध्यमबाट सर्न सक्ने पेट सम्बन्धी रोगहरू चाहिँ यो गर्मी मौसममा अलि बढी हुन्छ। धेरै जस्तो सानो बच्चाहरूलाई चाहिँ यो भाइरल रुगाहरू सँगसँगै चाहिँ भाइरल झाडा पखाला, त्यो चाहिँ तपाईँको कम अनि एउटा रोटा भाइरस भन्ने भाइरस हुन्छ, त्योबाट हुने झाडा पखाला अलि बढी हुन्छ। त्यस्तै अरू किसिमको भाइरसहरूबाट हुने इन्फेक्सनहरू पनि हुन सक्छ र झाडा पखाला लाग्दाखेरि चाहिँ बच्चाहरूलाई पातलो दिशा हुने र त्यही झाडा पखालाको माध्यमबाट चाहिँ त्यसपछि गएर शरीरमा पानीको मात्रा कम हुने अथवा डिहाइड्रेसन हुनेसम्म पनि हुन सक्छ।
0: यो मौसमको फेरबदलको कारणले लाग्ने जति पनि रोगहरू छन् ती रोगहरूमध्ये सबैभन्दा जोखिमयुक्त रोग चाहिँ कुन हो?
1: अब जोखिमयुक्त भन्ने कुरा गर्नुहुन्छ भने रोग आफैमा जोखिमयुक्त हुँदैन, रोग पछिबाट रोगलाई समयमा पहिचान गर्न सकेन र त्यसको उपचार सही तरिकाले भएन भने हुन सक्ने जोखिमता चाहिँ जुनै रोगमा पनि हुन सक्छ। जस्तो हामीले भर्खर झाडा पखालाको कुरा गर्यौँ, झाडा पखालाको कुरा गर्दाखेरि झाडा पखाला आफैमा जोखिमतापूर्ण रोग होइन, झाडा पखाला भएर बच्चाले जीवनजल राम्रोसँग खायो, शरीरमा पानीको मात्रा कम हुन पाएन भने हुँदैन। तर यदि बच्चालाई झाडा पखाला तारन्तार लागिरह्यो, बच्चाले मुखबाट खान सकेन, भमिटिङ पनि भयो, अथवा शरीरमा पानीको मात्राको साथसाथै हाम्रो शरीरमा सोडियम पोटासियमको मात्रा तलमाथि हुन गयो भने त्यसैबाट चाहिँ सिभियर डिहाइड्रेसन हुन सक्ने, कहिलेकाहीँ त्यो पनि समयमा पहिचान हुन सकेन भने त्यहीबाट बच्चा सकमा जाने अथवा किडनीमा समेत त्यसले असर गर्नेसम्म हुन सक्छ। त्यस्तै गरेर हामीले जुन अघि साधारण यो मौसमी फ्लूहरू रुगाखोकी त्यसमै पनि कहिलेकाहीँ रुगाखोकीले गरेर भाइरल इन्फेक्सनहरूले गरेर बच्चालाई स्यास्या हुने, सास फेर्न गाह्रो हुने, अक्सिजनको कमी हुने हुन सक्छ। सो त्यो रोग आफैमा जोखिम भन्दा पनि त्यसलाई समयमा उपचार नगरेर त्यसबाट हुन सक्ने समस्याहरू अथवा कम्प्लिकेसनहरूले गर्दा चाहिँ जोखिमता बढ्ने हुन्छ।
0: बालबालिका सबै बालबालिकालाई यो रोगहरूले भेट्दैन, कोही कोही बालबालिकालाई एकदमै सिरियस कन्डिसनसम्म पुर्याउँछ, कोही कोही बालबालिकालाई लाग्दै नलागे पनि जान्छ नि त। के भयो भने चाहिँ अभिभावकले के गर्यो भने चाहिँ बालबालिकालाई यस्ता रोगहरू लाग्ने सम्भावना बढ्छ?
1: अब यो सबै रोगहरू भनेको तपाईँको यो भनौँ न हाम्रो इन्भाइरोमेन्ट होइन, अब जस्तो झाडा पखाला भयो भने चाहिँ तपाईँको खाना खाने पानीको खानाको माध्यमबाट, सरसफाइबाट होइन, र सबैभन्दा महत्त्वपूर्ण रोकथामको उपाय भनेको सबैभन्दा पहिलो नै हामीले गर्न सक्ने भनेको आमाको दुध होइन। जो बच्चाले आमाको दुध पहिलादेखि नै जन्मेदेखि नै छ महिनासम्म आमाको दुध मात्र खाएको हुन्छ त्यो बच्चाको इम्युनिटी होइन अथवा रोग प्रतिरक्षात्मक प्रणाली चाहिँ बलियो हुन्छ। सो हामीले रोकथाममा सोच्ने हो भने चाहिँ पहिला चाहिँ बच्चालाई चाहिँ आमाको दुध खुवाउने र छ महिनासम्म आमाको दुध बाहेक अरू केही पनि नखुवाउने होइन, त्यो बाहेक समय समयमा खोपहरू लगाउने, जस्तो अघि मैले रोटा भाइरसको कुरा गरेँ, रोटा भाइरसको खोप हुन्छ होइन, अब यो हामीले चाहिँ निमोनियाहरूको खोप हुन्छ अथवा दादुराको खोप हुन्छ, जुनै पनि रोगको जुन खोपहरू हुन्छ त्यो खोपहरू लगाउने र अरू भनेको चाहिँ सरसफाई र पोषणयुक्त खानेकुरामा ध्यान दिने। र जो बच्चाको स्वास्थ्य अवस्था राम्रो छ, उसको वेट राम्रोसँग भइरहेको छ भने ऊ बिरामी हुने सम्भावना पनि कम हुन्छ होइन। अब त्यो बाहेक कुनै बच्चालाई कुनै रोग छ जसले गरेर उसको इम्युन सिस्टम नै विक छ भने त्यो बच्चा अलिकति अरू बच्चा भन्दा उसमा चाहिँ रोग
0: अभिभावकले ख्याल गर्यो भनेदेखि मेरो बच्चामा चाहिँ यो इम्युनिटी पावर
1: त्यस्तो
0: प्रतिरोधात्मक क्षमता चाहिँ कम छ भन्ने कुरा
1: त्यो चाहिँ जस्तो कुनै बच्चा वेट कम छ, समयभन्दा अगाडि नै जन्मेको छ, कुनै कारणले गरेर आमाको दुध खान पाएको छैन, अथवा उसलाई चाहिँ कुनै जटिल किसिमको रोगहरू छ होइन, जस्तो कोही बच्चालाई चाहिँ क्यान्सर हुन्छ, क्यान्सर भएपछि उसले चाहिँ औषधि दबाईहरू खानुपर्ने हुन्छ, त्यसले गरेर उसको रोग प्रतिरोधक त्यो रोगसँग लड्ने क्षमता कम भएको हुन्छ। त्यो बाहेक चाहिँ अब कोही बच्चा बारम्बार बिरामी भइरहन्छ, उसको वेट कम छ, वेट कम भएपछि चाहिँ बच्चाहरूलाई चाहिँ वेटको साथसाथै अरू पोषणयुक्त जुन अब हाम्रो न्युट्रिसनहरू हुन्छ जस्तो आइरन हुन्छ होइन अरू कुराहरू हुन्छ तिनीहरूको कमी भयो भने पनि बच्चामा चाहिँ बिरामी हुने सम्भावना हुनसक्छ। सो बच्चा आमा बुवाले थाहा पाउने भनेको चाहिँ मेरो बच्चाको वेट ठिक छ कि छैन, मेरो बच्चाको चाहिँ भनौँ न बारम्बार रोग लागिरहेको छ कि होइन अथवा कुनै जटिल किसिमको समस्या छ कि भनेर चाहिँ विचार गरिरहनु पर्ने हुन्छ।
0: उमेरले पनि फरक पार्छ कि जस्तो कम उमेरको लागि
1: उमेरले पनि फरक पार्छ, धेरै जस्तो यो समस्याहरू चाहिँ हामी 5 वर्ष भन्दा मुनिका बच्चाहरूमा बढी देख्छौँ होइन। अझ हामीले अघि झाडा पखाला कुरा गर्यौँ त्यो चाहिँ तपाईँको 1-2 वर्षसम्म अझ बढी हुन्छ, तर पनि सरस्वती हेर्ने हो भने 5 वर्षभन्दा माथिको बच्चाहरूको चाहिँ अलिकति उनीहरूको इम्युन सिस्टम आफै अलिकति बलियो भइरहेको हुन्छ र उनीहरूले चाहिँ त्यो रोगसँग लड्ने क्षमता उनीहरूको भनौँ न वृद्धि भइरहेको हिसाबले चाहिँ 5 वर्षभन्दा मुनिका बच्चाहरूमा चाहिँ यो समस्या अलिक बढी हुन्छ।
0: अब रोकथामको थोरै कुरा गरौँ, यो रोग लाग्नै नदिनको लागि चाहिँ के गर्ने?
1: अब यो रोग भनेको यो लाग्नै नसक्ने भन्दा पनि अब हामीले लाग्नलाई बचाउ गर्ने भनेको एउटा त अघि हामीले भनेको जस्तो सरसफाइमा ध्यान दिने होइन, हातहरू राम्रोसँग धुने, बच्चाहरूले त अब सानो बच्चाहरूले हातहरू मुखमा हालिरहेको हुन्छ, पानी खाँदाखेरि चाहिँ तपाईँले भनौँ न राम्ररी उमालेको पानी मात्रै खाने, बाहिरको खानेकुराहरू नखाने होइन, तपाईँको अब यो गर्मी महिनामा छिट्टो बिग्रिन्छ खानेकुराहरू, बासी खानेकुराहरू अथवा बाहिरको खानेकुराहरू नखाने, यो झाडा पखालाको लागि यो कुराहरू रोकथाम गर्न सकिन्छ। त्यो बाहेक जुन अघि हामीले खोपहरूको कुरा गर्यौँ जुन पहिले नै दिने हो त्यो खोपहरू आफ्नो समयमा लगाउने, त्यो बाहेक अरू भनेको पोषणयुक्त खानेकुराहरू खुवाउने होइन, र यदि रोग लागिहालेको खण्डमा अब यो रोगभन्दा पनि यो त साधारण समस्याहरू हुन्छ जस्तो बच्चालाई चाहिँ झाडा पखाला लाग्यो भने चाहिँ ए झाडा पखाला त हो नि भनेर त्यसलाई हेलचेक्राइ गरेर बस्न भएन होइन। अब हरेक आमा बुवालाई आफ्नो बच्चाको अवस्था थाहा हुन्छ, यदि बच्चाले चाहिँ धेरैचोटि दिसा गयो, पिसाब कम फेर्यो, बच्चा सुस्त भयो भने अलिकति केही त्यस्तो आफूलाई चाहिँ यो चाहिँ ठिक छैन भन्ने जस्तो लाग्यो भने चाहिँ स्वास्थ्य कर्मीको पहुँचमा चाहिँ गइहाल्नु पर्यो,
0: तुरन्तै अस्पताल पुग्नु पर्यो।
1: हजुर,
0: अब गर्मीको मौसम छ, विशेष गरी तराईमा झन् धेरै अहिले गर्मी 40 डिग्री सेल्सियस भन्दा माथि छ, तराईमा भएका बाल बालिकाहरूले चाहिँ विशेष के ख्याल गर्ने यो समयमा?
1: यो एकदम महत्वपूर्ण कुरा, अब यो गर्मीमा अर्को हुन सक्ने भनेको चाहिँ तपाईँको यो हिट स्ट्रोक, एकदमै तपाईँको अब तराईमा एकदमै बढी गर्मी हुँदाखेरि चाहिँ यो गर्मीले गरेर शरीरमा पानीको कम हुने, डिहाइड्रेसन हुने र त्यसैले गरेर चाहिँ फेन्ट जस्तो हुने हिट स्ट्रोक्सहरू हुन सक्छ। त्योबाट बच्न चाहिँ एउटा त प्रशस्त पानी अथवा झोलिलो कुराहरू खाने र अर्को चाहिँ धेरै नै गर्मी भएको बेलामा चाहिँ बाहिर चर्को घाममा बाहिर ननिस्किने होइन, त्यो हिट स्ट्रोकहरू बच्नबाट चाहिँ त्यो पनि गर्नुपर्छ। अरूको भनेको चाहिँ पानीहरू नै धेरै खाने होइन, त्यो एउटा त्यो भयो। अब त्यो साथसाथै अर्को गर्मीमा हुन सक्ने तराईमा त्यो त इभन हाम्रो भनौँ न अरू भागमा पनि हुन सक्छ, लामखुट्टेबाट हुन सक्ने रोगहरू होइन, जस्तो अब लामखुट्टे भएपछि हामीलाई यो गएको कति वर्षदेखि त हामी सबैजना डेङ्गु रोगबाट एकदमै धेरै उछौँ। सो डेङ्गु अझ तराईतिर इभन काठमाडौँमै पनि कहिले काहीँ यो जापानिज इन्सेफलाइटिस जुन चाहिँ लामखुट्टेको टोकाइबाट हुने अथवा खानापानीबाट हुन सक्ने भनेको टाइफोइड होइन, अर्को भनेको स्क्रब टाइफस होइन, सो यिनीहरू भनेको तपाईँको गर्मीमा कुनै एउटा लामखुट्टेको टोकाइबाट हुन सक्ने हो 2-3 वटा रोगहरू चाहिँ यिनीहरू हो। सो योबाट बच्न चाहिँ हामीले चाहिँ झुलको प्रयोग गर्ने होइन, लामखुट्टेबाट बच्नलाई आफ्नो वरपरको वातावरण सफा राख्ने, पानी जमेको पानीहरू सफा गर्ने, पानी जम्न नदिने होइन, सो द्याट लामखुट्टे को चाहिँ वृद्धि विकास नहोस् भन्नको लागि, र आफ्नो तवरमा चाहिँ घरमा झुल हालेर बस् गर्ने, र यदि ज्वरो आएको अथवा त्यस्तो कुनै चाहिँ ज्वरो आयो अब जस्तो डेङ्गुको सिम्टम्सहरू भनेको जिउ दुख्ने, हाई फिभर आउने, टाउको दुख्ने, शरीरमा ऱ्यासहरू आउने भयो भने चाहिँ तुरन्त अस्पतालमा गएर उपचार गराउनु पर्छ।
0: यहाँ अहिले जति पनि रोगहरूको कुरा भयो त्यो रोगहरूको पहिचान गर्नलाई त चिन्न पर्यो नि त।
1: हजुर हजुर,
0: स्ट्रोककै कुरा गर्दाखेरि पनि के चाहिँ हुन्छ, कसरी थाहा पाउने चाहिँ, अब स्ट्रोक हुन लाग्यो
1: स्ट्रोककै? अब हिट स्ट्रोक भनेको चाहिँ तपाईँले गर्मीले गरेर हाम्रो शरीरमा चाहिँ पानीको मात्रा कम भएर हुने हो। सो त्यसमा चाहिँ तपाईँको एक त त्यो पहिचान भन्दा पनि त्यसमा चाहिँ हाम्रो प्रिभेन्सन नै जस्तो घाम चर्को घाममा चाहिँ निस्किनु भएन अथवा चाहिँ
0: तर अहिले त अहिले अहिले पनि हेर्यो भनेदेखि स्कुल लागिरहेको हुन्छ विद्यार्थीहरू स्कुल जानुपर्ने बाध्यता स्कुल गइरहनु भएको
1: त्यस्तोमा चाहिँ तपाईँले त्यही त तर कतिचोटि त धेरै जस्तो हामीले कति सुन्छौँ गर्मी धेरै भएको बेलामा चाहिँ स्कुल बन्द गरियो भन्ने कुराहरू छ त्यो चाहिँ हामीले रोकथामको उपाय गरेको हो नि त तर आफ्नो तवरबाट गर्ने भनेको चाहिँ तपाईँले गुम्सेको लुगाहरू नलाउने झ्यालहरू खोल्ने अलिकति हावा खेल्न दिने र चाहिँ तरल पदार्थ पानीको पानी नै बढी खाने हो
0: थाहा पाउने कुरा चाहिँ जस्तो मलाई हुँदैछ अब मलाई चाहिँ हिट स्ट्रोक हुने सम्भावना छ भन्ने कुरा थाहा पाउन चाहिँ के के लक्षणहरू देखा
1: ठ्याक्कै लक्षण भन्दा पनि यसमा हुन सक्ने भनेको चाहिँ तपाईँको गर्मी भएपछि होइन गर्मी हुने अलिकति आफूलाई गाह्रो भएको जस्तो हुने फेन्ट होला जस्तो हुने ब्लड प्रेसर लो भएको जस्तो हुने होइन पसिना अब धेरै पसिना आएको पछि त्यो पसिनाको माध्यमबाट त हाम्रो शरीरमा पानीको मात्रा कम भइरहेको हुन्छ नि त्यसो पसिना आएपछि त्यही अनुसारले चाहिँ झोल कुराहरू खाने गर्नु पर्यो
0: मलाई अब त्यो लक्षणहरू देखा पर्यो भने तत्कालै मैले गर्न सक्ने उपायहरू चाहिँ के हुन सक्छ
1: अब तपाईँले तत्कालै गर्नुपर्ने उपाय भन्दा पनि यसमा चाहिँ हामीले गर्न सक्ने भनेको त प्रिभेन्सन नै हो त्यस्तो बच्चालाई त्यस्तो भएपछि अलिकति खुला ठाउँमा राख्ने होइन चिसो पानीहरूमा उ गरिदिने पुछपाछ गरिदिने अथवा झोल कुराहरू खान दिने र गाह्रो भयो भने तुरन्त अस्पताल लैजाने
0: गर्मी भएपछि कतिपयले अब अहिले त फ्रिज प्रायको घरमा हुन्छ अनि फ्रिजबाट चिसो पानी झिकेर घटघट खाने चलन छ ठुलो मान्छेलाई असर गर्छ भन्ने कुरा त छ नि त बच्चालाई मात्रै त्यसको कतिको असर पर्छ
1: खाना दिनु हो फ्रिजको कुरा खानै नहुने भन्ने होइन
0: चिसो पानी गर्मी ठाउँमा
1: चिसो पानी खानै नहुने हाम्रोमा चाहिँ चिसोलाई एकदम धेरै उसमा लिइन्छ तपाईँले चिसो पानी खानै नहुने होइन होइन तर अब पानी खाँदाखेरि तपाईँले एकदम तपाईँ गर्मीबाट आइरहनु भएको छ चिसो फ्रिजको भन्दा पनि तपाईँले त्यसलाई ठिक्क पारेर होइन चिसोले गरेर कहिले काहीँ अब त्यो चिसोले गरेर घाँटी इन्फेक्सन हुने चिसोले गरेर रुगाखोकी लाग्ने चाहिँ होइन होइन त्यो चाहिँ तपाईँको भिन्दै भाइरल इन्फेक्सनले चिसोले गरेर कहिले काहीँ दाँतहरूमा चाहिँ कड्क त्यो झन्झनाट हुने त्योहरू आफ्नो ठाउँमा छ तर चिसो पानी खानै नहुने भन्ने चाहिँ होइन
0: घामबाट आएपछि अनि एकछिन बसेर मात्रै पानी खानु चिसो पानी खानु भन्ने पनि भनाइ छ नि त
1: त्यस्तो चाहिँ हाम्रो हिसाबले चाहिँ त्यस्तो तपाईँको त्यो भनेको चाहिँ तपाईँको कहिले काहीँ त्यो डाइरेक्ट चिसो भनेर फ्रिजको होइन आइसक्रिमहरू अब बच्चाले गर्मीमा होइन अब तपाईँको जङ्क फुडहरू खानु हुँदैन त्यो भिन्दै कुरा हो तर अब बच्चाले आइसक्रिम खाँदैमा घाँटी इन्फेक्सन हुने अथवा चिसो कुराहरू खाँदैमा फलफुल खाँदैमा रुगाखोकी लाग्ने भन्ने चाहिँ होइन झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो होइन त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने होइन तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन
0: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि चिसो पानीले नुहाइदिनु छोइन्छ कि मिल्दैन नुहाउने
1: केही फरक पर्दैन तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ एकैचोटि चिसोमा तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो पानीको प्रयोग गर्दैनौँ हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक पर्दैन
0: खानेकुरामा चाहिँ विशेष के ख्याल गर्नुपर्छ
1: खानेकुरामा अघि हामीले भनेको जस्तो झोल कुराहरू पानीहरू धेरै खानु पर्यो बाहिर पकाएर राखेको बाहिर धेरै समयसम्म बसेको खानेकुराहरू खानु भएन होइन त्यो भनेको चाहिँ त्यसमा चाहिँ तपाईँको ब्याक्टेरियाको ग्रोथ भइसकेको हुन्छ र त्योबाट चाहिँ यो फुड पोइजनिङहरू हुने सम्भावना हुनसक्छ त्यो बाहेक तपाईँले स्वस्थ खानेकुरा जे खाए पनि भयो पानीको मात्रा झोल कुराहरू बढी खानु पर्यो
0: तराईमा शरबत बनाएर खाने चलन छ अलिक बढी गर्मीको समयमा कागती पानी अलिक बढी खाने चलन छ त्यो चाहिँ खानाको खान चाहिँ कतिको
1: त्यो त तपाईँको गर्मीमा त मैले अघि भनेको जस्तो पानी कागती पानी खाने भनेको त एकदम राम्रो हो
0: कोल्ड ड्रिङ्क्सहरू हुन्छ नि सफ्ट ड्रिङ्क्सहरू
1: बच्चाले मात्रै होइन कसैले पनि खानु भएन त्यसमा चाहिँ तपाईँको सुगरको मात्रा मात्रै बढी हुन्छ र हामीले डायरिया भएको बच्चालाई जुन अघि हामीले झाडा पखालाको कुरा गर्यौँ झाडा पखाला भएको बेलामा त त्यो कोल्ड ड्रिङ्क्सहरू कहिले पनि खाने राम्रो होइन झाडा पखाला भएको बेलामा त त्यो दिनै हुँदैन त्यसमा सुगरको अत्याधिक मात्रा हुन्छ त्योभन्दा बरु तपाईँले नरिवलको पानी खाने घरमा भएको जस्तो भनौँ न हाम्रो तराईतिर बेलको शर्बत अरू कुराहरू हुन्छ आफ्नो जुन भएको त्यो कुराहरू खाने तर कोल्ड ड्रिङ्क्सहरू बरु दही होइन अब मोही होइन लस्सीहरू तिनीहरू खान सकिन्छ दही डायरियाको लागि एकदम राम्रो हुन्छ तर कोल्ड ड्रिङ्क्स त दिनु भएन
0: डेङ्गीको थोरै कुरा गरौँ
1: हजुर
0: बालबालिकामा चाहिँ डेङ्गी संक्रमणको जोखिम कतिको हुन्छ
1: बालबालिकामा पनि डेङ्गी संक्रमणको जोखिम हुन्छ किनभने यो भनेको लामखुट्टीबाट सर्ने हो र बालबालिकाहरू चाहिँ तपाईँको बाहिर खेलिरहेका हुन्छन् एक्टिभ हुन्छन् सो बालबालिकामा पनि डेङ्गीको संक्रमण डेङ्गीको सिजनमा देखिन्छ
0: अलि पहिला यो सामाजिक सञ्जालमै आएको विषय र केही डाक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेङ्गी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो
1: त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन तर लामखुट्टेसँग लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेङ्गी पनि हुन्छ तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन
0: कसरी जोगाउने त बालबालिकालाई
1: अब बालबालिकालाई अनि खेल्न गइहाल्छ त्यही हो हामीले भन्छौँ नि साँझको बेलामा खुट्टाहरू हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गर्यौँ त्यसमा ज्वरो आउने होइन हाई फिभर आउने जिउमा थकान महसुस हुने टाउको दुख्ने आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ ए बच्चामा पनि डेङ्गी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो
0: कतिपयले चाहिँ अब डेङ्गी संक्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ कि अभिभावकले त्यो चाहिँ कतिको उपयोग
1: अब यस्तो हो सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ त्यसपछि जाँचेर कति कुरा थाहा पाएन अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ कहिलेकाहीँ हामीलाई शङ्का लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गी थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन तर अब डेङ्गी नै रहेछ भने पनि डेङ्गीको खासै आफ्नै उपचार चाहिँ छैन किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको यसले गरेर चाहिँ तपाईँको भनौँ न चाहिँ प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन सो त्यस्तो बेलामा चाहिँ अब दुई तिन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि
0: कस्तो खालको चाहिँ लक्षण देखा परे चाहिँ तुरुन्तै लानु पर्यो अस्पताल
1: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्स भयो बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन काँप जस्तो हाम्रो त्यो सिजर भन्छौ नि त्यस्तो आयो अथवा बच्चाले तारन्तार वमिट गर्यो बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुनसक्छ त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरुन्त डिहाइड्रेसन हुनसक्छ होइन अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरुन्तै अस्पताल लैजानुपर्छ
0: खानेकुरा त्यस्तो केही विशेष त बार्न पर्ने अथवा खान दिन पर्ने
1: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ यो सिजनमा झोलिलो कुराहरू बढी खाने पोषणयुक्त खानेकुराहरू बढी खाने होइन पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो
0: अलिकति अब भाइरल ज्वरोको कुरा गरौँ. भाइरल ज्वरो पनि मौसम परिवर्तन हुँदै गर्दाखेरि एकदमै धेरै बाल बालिकाहरूलाई भइरहेको हुन्छ कि. त्यो चाहिँ खास के कारणले मौसम जोडिएको कुरा हो.
1: यस्तो हो, भाइरल ज्वरो भन्नाले कुनै पनि भाइरसबाट हुने ज्वरोलाई हामी भाइरल ज्वरो भन्छौँ होइन. त्यो भनेको तपाईँको भाइरल रुगाखोकी पनि हुन सक्छ, भाइरल डायरिया पनि हुन सक्छ. कहिले काहीँ रुगाखोकी डायरिया नदेखिकन ज्वरो मात्रै पनि देखिन सक्छ. कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ. सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ.
0: त्यो चाहिँ खास के कारणले हुने गर्छ?
1: भाइरसको कारणले
0: मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
1: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्.
0: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
1: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है. यो
0: प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्रायः सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
1: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न. कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ. सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ. जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन. बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले ल एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो. त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन.
0: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता लाग्छ,
1: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ.
0: आत्तिनु पर्ने अवस्था चाहिँ कुन बेला?
1: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो.
0: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
1: होइन? यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ. यो भनेको साधारण समस्या हो.
0: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
1: यो पनि त्यही धेरै जस्तो चार पाँच वर्ष.
0: हजुर.

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: किन आँखा मिचेको मिचै गरेको
3: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
0: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
0: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
9: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
10: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
9: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
10: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
11: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू,
13: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
13: आवश्यक कागजातहरू
9: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9850043230, 97 67 65 24 900। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: अहिले साँझको 7 बजे

0: सुविधा, सड़क, सिंचाई र कृषि, गोलन्जर को पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धि को मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 3 वडा कार्यालयले चालू आर्थिक वर्षको हालसम्म गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: कुनै पनि सालमै निकायले गरेका कामहरूको पारदर्शिता, सुशासन, नागरिक प्रतिको जवाफदेहिता सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो। यसै सन्दर्भमा आज म यस आर्थिक वर्ष 82-83 साउन महिनादेखि वैशाख 8 गतेसम्मको प्रगति विवरण कार्यालयबाट सम्पादित मुख्य गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्न अनुमति चाहन्छु। सार्वजनिक सुनवाई प्रतिवेदन 82-83 आयोजक गोलन्जर गाउँपालिका स्थान 3 नम्बर वडा कार्यालय, हामीले पहिला प्रतिवेदन गर्दा 3 नम्बर वडा कार्यालय पनि गरेका छौँ। मिति 82-89 पृष्ठभूमि र उद्देश्य अब 82-83 दोस्रो चौमासिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको बारेमा आम नागरिकलाई जानकारी तथा पारदर्शिता कायम गर्न यो सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हो। प्रशासनिक तथा सेवा प्रवाहको अवस्था अब 82-83 साउन 1 गतेदेखिको वैशाख 8 गते हिजोसम्मको यस कार्यबाट प्रदान गरिएका प्रशासनिक सेवाहरू, नागरिकता सिफारिस निवेदन संख्या 57, महिला 22, पुरुष 35, जम्मा 57, नागरिकता प्रतिलिपि 15, सिफारिस 15, घरबाट सिफारिस निवेदन संख्या 30, यताबाट सिफारिस संख्या 30, नाता प्रमाणित निवेदन 35 परेकोमा, यो अङ्ग्रेजी नेपाली दुईटा छ, नाता प्रमाणित नेपाली 28, अङ्ग्रेजी 7, घटनादर्ता निवेदन संख्या 105, जन्मदर्ता 35, जन्म प्रतिलिपि 23, बिहा दर्ता 21, बिहाको प्रतिलिपि दर्ता 2, मृत्यु दर्ता 19, बसाई सराई आएको 1, सम्बन्ध विच्छेद 4। हाल सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरू जम्मा संख्या हाम्रो 368, ज्येष्ठ नागरिक 153, दलित 32, एकल महिला 10, विधवा 23, पूर्ण अपाङ्ग 8, आंशिक अपाङ्ग 22, दलित बालबालिका 54, लोपन्मुख जाति 66। गोलन्जर गाउँपालिका अनुमोदन कार्यालयबाट अब 82-83 सञ्चालनमा रहेका योजनाहरू, सम्पन्न योजनाहरू 83 कालिका देवी मन्दिर निर्माण गोलन्जर 3.5 लाख सम्पन्न भइसकेको, विपद व्यवस्थापन तथा बाटो सरसफाई 10 लाख, सेराकुलो मर्मत 3 लाख, रातमाटे पुछा ठाडो कुलो निर्माण 2 लाख, तल्लो कुलो खेत गोलमथान तेस्रो कुलो मर्मत 2,50,000, सुहारा कुलो मर्मत 1 लाख, तामाङ जातिको मलामी विश्राम स्थल भदौरी 2 लाख सम्पन्न भएका, सम्झौता भएका योजनाहरू उक्ले खेल मैदान 2,50,000, सान्ने समूह भवन 2 लाख, समूह घर निर्माण बसेरी 1,50,000, लामसोती समूह भवन निर्माण 1,50,000, लाकुरीको बोटेर खोप केन्द्र भवन निर्माण 1,50,000, थाङ्ग्रे कार्तिके चनाउँदै थाङ्ग्रे मूर्ति हुँदै लाकुरीको बोट सडक निर्माण 2,50,000, सोनानन्द सापकोटाको शालिग निर्माण बिजेको छ 1,50,000, बसरी खत्रीकुलो मर्मत 3 लाख, धेद्रे समूह भवन निर्माण 3 लाख, सम्झौता हुने चरणमा रहेका योजनाहरू अब शहीद विजय स्मृति प्रशिक्षण भवन यो 2 लाख, बेलबटे फेदी आँप ग्राभेल तथा ड्रेन निर्माण 10 लाख, बजार ठाडो ग्राभेल तथा ड्रेन निर्माण 5 लाख, कटुवा खोला तल्लो कुलो हुँदै रातमाटे जोड्ने सडक 5 लाख, ओम शान्ति भवन ग्वालदा थप निर्माण 5 लाख, फैजियाब चौरबाट तेस्रो रानी बाटो बस्ती संरक्षण 2,50,000, भीमसेन मन्दिर वाल निर्माण 1 लाख, सुलीभन्ज्याङ मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण 1,50,000, माख्लो ज्यामिरे कुलु मर्मत 1,50,000, ओडाकालले व्यवस्थापन 50,000, बल्डर खानपानी आयोजना 2,50,000, बल्डर भित्री सड़क ग्राभेल बिछाउने कार्य 4 लाख, विभिन्न साइटले पाइप खरिद एवं वितरण धारा इन्टेक निर्माण 1,50,000, कृषि तथा पशुतर्फ सञ्चालित कार्यक्रम तथा सेवा प्रवाह मिति 82 कार्तिक 22-12 गतेदेखि 15 गतेसम्म परेको बेमौसमी वर्षाको कारण धान बालीमा भएको क्षति विवरणको संकलन जम्मा निवेदन 107 जनाको संख्या चाहिँ कार्यान्वयन भन्नु अब कार्यान्वयन चाहिँ भएन होला। प्याज खेती प्रवर्धन कार्यक्रम कृषि औजार उपकरण आवेदन संकलन उत्पादनमा आधारित प्रोत्साहन अनुदान रैथाने बाली कोदो फापर तिथि फापर कार्यक्रम संयोजना भएको हरित प्रतिपाथी 30 रुपियाँ अन्न रैथाने प्रवर्धनको लागि मागमा आधारित कार्यक्रम आवेदन संकलन 50% अनुदानमा धानको उन्नत जातको बिउ माग आवेदन संकलन प्राविधिक परामर्श तथा वडापरि पशुतर्फ निशुल्क पशु औषधि वितरण विभिन्न रोगको भ्याक्सिन कार्यक्रम वडाभरि लङ्की एफएमडी पिपिया यो चाहिँ भ्याक्सिन होला पशु वन्यकरण बोका बह गाई भैँसी आई गाईको संख्या 124 भैँसी 77 प्राविधिक औषधि उपचार तथा परामर्श
3: भन्नु त अब के नै छ र राम्रै गर्नु भएको छ जस्तो लाग्छ र फेरि आउने कार्यक्रम पनि राम्रै गर्दै जानु होला भन्ने लाग्छ अब बाँकी राम्रै गरे पनि नराम्रो गरे पनि अब बाँकी एकै वर्ष रह्यो अब यसलाई राम्रै भन्नुपर्छ र एउटा कुरो के छ मलाई लागेको चाहिँ भने गाउँपालिकाले पनि प्रत्यक्ष पनि देखाएको छ ओडाले त पटक पटक प्रयत्न पनि गर्दा पनि एउटा हाम्रो सदाबहार अब एउटा गाउँ दुईवटा टोल जाने बाटैमा एउटा ढुङ्गो झरेर बाटो अवरोध भएको लगभग 1 वर्ष भयो त्यो 1 वर्षसम्ममा न गाउँपालिकाको प्रयत्न भयो न ओडाले प्रयत्न गर्दा सकिएन भन्ने कुरो चाहिँ आज मिसिन लगेर न अब मिसिनले नहुँदाखेरि केले हुने हो त्यो अब त्यो मिसिनले पनि नभइसकेपछि अब त्यो त्यतिकै बसेर अब त्यो बाटै बन्द हुने हो त्यसतिर चाहिँ अलिकति यहाँहरूको ध्यान जाओस् अब अरू कुरा त अब राम्रै गर्नुभएको छ अब यो बजेट छुट्टिन्छ यति यो ठाउँलाई यति यो ठाउँलाई यति भनेर चाहिँ अहिले यहाँ सचिवजीले प्रस्तुतिमा पनि सुनिँदाखेरि त्यो बजेटको काम अहिलेसम्म हुन नसक्ने र तात्तातो अब कार्यक्रम चाहिँ क्लोजिङ हुने बेलामा चाहिँ तातातो गरेर चाहिँ अनि हाफ बाहिर भावै गरेर चाहिँ काम चाहिँ नराम्रो हुने गतिविधि देखिया छ त्यसलाई चाहिँ चाँडै सम्झौता गर्न बोलाएर हुने हो कि के गरेर हुने हो चाँडै काम गर्दैदेखि जनताले पनि अलि हेर्ने मौका पाउँथ्यो अब सकिने बेला भइसक्यो आज कि भोलि लुलुलु छिटो छिटो गरेर चाहिँ काम चाहिँ राम्रो नभएको गुणस्तर नहुने र काम सक्ने मात्रै प्रवृत्ति बढेको हो कि जस्तो लागेको छ अब आइन्दा त्यस्तो गर्नुहुने छैन र अब हामी सबै लाग्नुपर्छ भन्ने भन्दै उहाँले हतारमा पनि नमस्कार
4: स्थानीय तहमा सुशासन सामाजिक उत्तरदायित्व जवाफदेहिता पारदर्शिताको लागि गोलन्दुर गाउँपालिकाको आर्थिक वर्ष 82-83 दोस्रो चौबासी अघि नै सञ्चालक मित्रले भनिसक्नुभयो यो निर्वाचनको कारणबाट विभिन्न समय पाबन्दीले गर्दा होला अलि ढिलै भएको हो तथापि आज कार्यक्रम सञ्चालन हुन गइरहेको छ यहाँ स्लोगनमै स्पष्ट उल्लेख गरिसकिएको छ सार्वजनिक सुनवाईको आचार संहिताभित्र रहेर बोल्नुपर्ने बाध्यताहरू पनि छन् यी सबै कुराले गर्दा शिक्षा सडक सिँचाइ र कृषि गोलन्दुरको पूर्वाधार तरकारी खेती पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार यिनै चिज नै हो हामीले खोजेको यो स्लोगनमै काफी छ यिनै चिजलाई हामीले व्यवहारमा उतार्नुपर्ने गाउँपालिका प्रतिबद्ध छ र यसमा खास गरी अघि नै भनिसक्नु भएको छ ओडाको भन्ने कुरा ओडा कार्यालय अन्तर्गत रहेर अथवा ओएस ओडामा भएका गतिविधिहरूसँग संलग्न रहेर मात्र भनिसकेपछि वडामा हुँदा पनि पालिकामा हुँदा पनि यिनै नै कामहरू गर्ने हो। म के निवेदन गर्न चाहन्छु भने आर्थिक वर्ष 82-83 भए गरेका कामहरूको बारेमा सचिवज्यूले जुन जानकारी गराउनु भयो त्यो अनुसार काम सम्पन्न भइसकेका हुन बाँकी, योजना समता भएका र हुन बाँकी कामहरूको पनि जानकारी हामीले पायौँ। त्यसमा पनि केही अपुग्ताहरू छन्। यो वडा कार्यालय प्रत्येक वर्ष योजना तर्जुमा गर्ने बेलामा बस्ती स्तरको योजना तर्जुमा गर्ने, वडामा सर्वदलीय सर्वपक्षीय भेला डाक्ने, रिपोर्ट गर्ने र गाउँपालिकाको अधिवेशनमा तिनै हामीले टिपाएका योजनाहरू मूलत सबै नै कारण त हुन सम्भावना छैन, तिनीहरूलाई छाँटकाँट गर्दै अलि बढी अब कार्यकारी साथीहरूकै मातहतमा रहेर काम हुने गर्छ। यसलाई अन्यथा पनि भन्नु भएन किनभने सामाजिक रूपमा भए गरेका कामलाई त्यस्तो अन्यथा लिन मिलेन। तथापि आवाजविहीनहरूको आवाज उठ्ने गरी 3 नम्बर वडाले आफ्नो कामलाई तीव्रता दियोस्। केही केही कामहरू जस्तो कृषि र तरकारी खेतीमा पशुपालनको क्षेत्रमा वडा कार्यालयले पटकै पछि दिएको प्रतिबद्धता माथि थोरै प्रश्न किसानहरूको तर्फबाट अगाडि बढेको छ, अगाडि आएको छ। यस वर्षको हावाहुरीले 3 नम्बरको अधिकांश तरकारी खेतीहरू जो टनेलको रूपमा विकास भइरहेको थियो त्यसको नष्ट भएको छ। किसानहरूले दुध उत्पादन गरेर उचित मूल्य पाइरहेको अवस्था छैन। त्यसको लागि वडाबाटै अलि बढी प्रयत्न गरिदिन म वडा कार्यालय मार्फत अनुरोध गर्न चाहन्छु। पर्यटन विकासको क्षेत्रमा के कति प्रगतिहरू भए त्यो जानकार हुन हामी जिज्ञासु छौँ। पर्यटन विकासको जो टनेलको रूपमा विकास भइरहेको थियो त्यसको नष्ट भएको छ। किसानहरूले दुध उत्पादन गरेर उचित मूल्य पाइरहेको अवस्था छैन।

0: भए त सूर्यञ्जाङको मठ मन्दिरमा कति प्रगति भयो, डुकुर सिंहमा के कति बजेट विनियोजन भएर कति प्रगतिहरू भए, लगायतका अन्य विभिन्न मठ मन्दिरहरूको बारेमा पनि अझ बढी प्रगति, अझ यसको समृद्धिको खाका कोर्नलाई वडाध्यक्षजी मार्फत म निवेदन गर्न चाहन्छु। सड़क सिंचाई कृषि सड़कमा शिक्षातर्फको कुरा, शिक्षामा भएका प्रगतिहरू, शिक्षा जुन मात्रामा प्रगति हुनुपर्ने थियो त्यो मात्रामा प्रगति भइरहेको छैन, त्यो तपाईँहरूले महसुस गरिरहनु भएको कुरा हो। सड़कमा केही स्तरोन्नति भएको छ, त्यसलाई सुधार गर्न जरुरी छ, शुरूआती चरणमा छ। तीन नम्बर वडा कार्यालयको जुन अब गोलन्दर गाउँपालिकाकै क्षेत्र केन्द्र रहेको सड़क सुधारको कार्यक्रम जो हाम्रो बीचमा प्रमुख उपप्रमुख सहित हुनुहुन्छ, उहाँहरूको विशेष ध्यान आकर्षण होस् भन्न म चाहन्छु। सिंचाईमा थोरै सुधार भए पनि लगभग 1800 रोपनि क्षेत्रफल रहेको यो गुवाल्टाको फाँटमा अहिले यो स्थानीय तहको निर्वाचन पश्चात हामीले त्यति धेरै ध्यान पुर्याएनौँ कि यो वडा कार्यालय मार्फत यहाँको कृषियोग्य जमिनलाई सिंचाई व्यवस्थाको लागि विशेष ध्यान आकर्षण गराउन चाहन्छु। र अरू मूलभूत कुराहरू यिनी कुराहरू हुन्। कृषि पशुपालनका सेवाको क्षेत्रमा अहिलेसम्म यहाँबाट वितरण हुने सेवामा कुनै त्यस्तो अवरोध भएको जस्तो महसुस गरेको छैन। पशुपालनको त्यो कृत्रिम गर्भाधारण गर्ने बेलामा कहिलेकाहीँ समस्या पनि देखिएको छ, त्यो सिमेन्ट के भन्दो रहेछ त्यो कहिलेकाहीँ नहुँदा किसानहरूको चाहिँ सिमन कहिलेकाहीँ त्यो पनि सधैँ त भन्न सकेन, कहिलेकाहीँ त्यस्तो समस्या देखेछ, त्यो समस्या हल गरिदिन पनि अनुरोध गर्न चाहन्छु। त्यस्तो समस्या नहोस्, त्यो चाहिँ निश्चित अवधिमा अब त्यो गर्भाधारण गराउने कुरा हुन्छ, त्यसले गर्दा त्यो समस्या निश्चित रूपमा हुने छैन। अरू बाँकी गोलन्जारका विभिन्न आधारभूत कुराहरू, यहाँनिर अस्पताल बनिरहेको छ, आधारभूत अस्पताल बाटो बन्ने विस्तार क्रममा छन्, गाउँपालिकाको भवन चाँडै नै उद्घाटन हुने क्रममा छ। यी राम्रा सकारात्मक पक्षहरूलाई विशेष बधाई दिँदै यहाँका राम्रा पक्षहरूको उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरू, अघि नै टङ्कजी एकजना मित्रले भन्नुभयो अब एक वर्ष भन्नुहुन्थ्यो, अब एक वर्ष होइन, अरू 5 वर्ष तपाईँहरूकै हो, तपाईँहरू नै अगाडि बढ्नुहोस्। भर्खर सुरुवात गर्नुभएको छ, आफ्ना अधुरा कामहरू अपुरा कामहरू पूरा गरेर आफ्नो कार्यकालको कुनै अवधि निश्चित सीमा हुँदैन, काम गर्ने मान्छेको कुनै सीमा हुँदैन, त्यसले गर्दाखेरि यसलाई फेरि अगाडि प्रगति उन्नति गर्दै आफ्ना गोलन्दरवासी जनताको पक्षमा काम गरेर अगाडि बढ्ने एउटा प्रेरणा तपाईँहरूमा आओस् भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु हस्त, धन्यवाद।
1: अब यहाँ कुरा त धेरै गर्नु नै छैन, अब गएको बजेटका बारेमा देशको राम्रो काम गरे देशको यो स्थिति नै हुने थिएन, राम्रो काम गरेको भन्न सकिँदैन। अब गएको कुरा गएको, गएको कुरालाई पछुताउन मानिकन आउने कुरालाई सबै पार्टीले आफ्नो जिलो राख्न सके फेरि आगाल्न सकिन्थ्यो कि भन्ने धारा राख्दै म यहाँबाट बिदा हुन्छु हस्त, धन्यवाद।
2: म पनि मेरो व्यक्तिगत र राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट चाहिँ एउटा प्रश्न राखेर चाहिँ यहाँबाट चाहिँ बिदा हुन चाहन्छु। सार्वजनिक सुनवाई भन्दै गर्दा आजको यस व्यवस्थामा एउटा बिरालो बाँध्ने प्रथा मात्र हो कि सुनवाई पनि हुने हो? जनताको अचम्म, जनता अचम्म मान्दैछन्, जनता भ्रममा छन्, पार्न सकिन्छ त्यो होइन, जनता भर्खर हेरेको अवस्थामा छन्, बोल्न होइन गर्न गाह्रो छ, यो सबैलाई जानकार छ, तर अवस्था व्यवस्था यस्तो र यसका लागि होइन। हरेक आर्थिक वर्षमा बनिने बजेट शीर्षक यसवटाको सम्पूर्ण टोल बस्तीको प्रतिनिधित्व गरेर आएको सल्लाह सुझावभन्दा बाहिर नरही योजनाहरू बन्ने गरोस्, अन्यथामा होइन आवश्यकतालाई प्राथमिकता दिइने गरियोस्। प्रश्न अरूमाथि अरूसँग मात्र होइन, प्रश्न हामीसँग र आफूलाई पनि गरौँ। सबैको मुखमा रहेको उडान नम्बर 3 को लुप

0: लिपिया धुरा भनेर चिनिने सुलुभन्ज्याङको सार्वजनिक जग्गामा बनेको घरटौरा बारम्बार रूपमा हरेक जनताले उठाएको आवाज र न्यायालयले समेत आदेश गरेको अवस्थामा सम्बन्धित निकाय किन मौन? यस बारेमा सम्बन्धित निकायलाई आफ्नो भनाइ राख्दै म यहाँबाट बिदा हुन चाहन्छु।
1: मेरो जिज्ञासा शिक्षा, सड़क, सिंचाइ र कृषि गोलन्जर पूर्वाधार भने हुन्छ, शिक्षा भने हुन्छ, विद्यार्थी हुँदैन, दुवजना मास्टर हुन्छन्, त्यसलाई सुधार गर्नु पर्यो, ओडाले हेर्नु पर्यो, पालिका सभाले हेर्नु पर्यो, शिक्षा सुधार भन्ने अनि विद्यार्थी संख्या 2, टिचर संख्या 4-3 त्यस्तो स्थिति छ। त्यस्तो शिक्षा सुधार गर्नको लागि मेरो सल्लाह सुझाव मेरो चाहिँ त्यस्तो विद्यालयहरूलाई पालिका स्तरबाट ओडा स्तरबाट मिलाएर त्यसलाई उहाँका टाढाका विद्यार्थीलाई हामीले स्थानीय स्तरमै ल्याएर न जहाँ छ उहाँलाई पाए पनि ठाउँमा हामीले सकिन्छ नि त के भन्छ विद्यार्थीहरू ल्याएर होस्टेल व्यवस्था गर्ने तिनीहरूको देख्दै गर्ने 4 बच्चाका लागि एउटा ओडाले खर्च गर्दाखेरि कति खर्च लाग्छ त 4 जम्मा ल 10,000 विद्यार्थी खायो भने 40,000 रुपियाँ पुग्छ, माठा 30,000 1-1.5 लाख खर्च लाग्छ। शिक्षा क्षेत्र सुधार गर्नका लागि चाहिँ कि त मास्टर अनुसारको विद्यार्थी हुनु पर्यो, त्यस्तो नभएको ठाउँमा चाहिँ हामीले चाहिँ त्यस्तो विद्यार्थीलाई मर्ज गर्ने होइन, विद्यालय स्थापना हो त्यसको समस्या गर्नु पर्यो, कार्यालय सहयोग अथवा त्यहाँको स्थानीयलाई राख्न दिनु पर्यो, त्यहाँ तपाईँहरू समस्या गर्नुहोस् है, तपाईँहरूले तपाईँहरूको गाउँको विद्यालय हो गाउँमा राख्नुहोस्, हामीले तपाईँहरूको विद्यार्थीलाई बालबालिकालाई हामी यस्तो गरेर लगेर यस्तो ठाउँमा समस्या गर्छौँ है तपाईँहरूलाई भनेर त्यो व्यवस्था गर्नु पर्यो सरकारले। सरकारको पैसा अत्यधिक त्यति खर्च भइरहेको छ, त्यस्ता विद्यालयलाई यसरी मर्ज गर्ने होइन कि विद्यार्थीलाई चाहिँ ल्याएर जहाँ उहाँलाई पाएको छ त्यस्तो विद्यालयमा होस्टेलको व्यवस्था गरेर हुन्छ अरू अन्य कुनै व्यवस्था गरेर हुन्छ त्यस्तो व्यवस्था गरियोस्। स्वास्थ्य भन्नु तपाईँहरू स्वास्थ्य सेवा लिने आउँदै गर्दा स्वास्थ्य सेवा टाढा मान्छे आए हुन्छ कतिलाई भन्छ यहाँ बनिरहेको मिसिन पनि अहिले हाम्रो यत्रो आधार जस्तो बनेछ मिसिन बिग्रिया छ, अब अर्को मान्छे आउँदा मिसिन बनाए हुन्छ, अर्को एउटा आउँदा मिसिन बिग्रिया हुन्छ भने हुन्छ, अब कहिले पाउने औषधि कहिले पाए हुँदैन, बाहिर किन्नु पाइँदैन भने हुन्छ, साधारण अर्को कुरा नगर्ने साधारण जीवनजल पनि यहाँ नजिकको मान्छेले लगेर खाइरहेको छ भने टाढाको एक पाकेट दिन्छ, कम्तीमा नै टाढाबाट धाएरका मान्छेलाई त कम्ती 3-4 पाकेट दियोस् न, सरकारले दिएको सेवा सुविधा फ्री भन्दैमा झाडा पखाल लगाएर आए हुन्छ बिचरा, एक पाकेट दिएर पठाउने अरू तपाईँ किन्नुहोस् त आफै परि लिएर जानुहोस् त्यो भन्नु भएन, त्यो मेरो चाहिँ सल्लाह हुँदैन सुझाव धेरै छ मेरो चाहिँ त्यस्तो गर्नु भएन। स्वास्थ्यका लागि सबैलाई समान रूपले हेर्नु पर्यो, एम्बुलेन्स हुन्छ एम्बुलेन्स अब यतै हुँदैन एम्बुलेन्स कहिले कहाँ भन्यो कहिले कहाँ भन्छ, सबैजनाले एम्बुलेन्स सेवा पनि पाएका छैनन्, अब मान्छे अनुसारको अहिले एकजनाले भन्नुहुन्थ्यो कसले भन्नुहुन्थ्यो एम्बुलेन्स छ अरूलाई त छुट्नुहुन्थ्यो मलाई त छुट्दैन तपाईँ भनिदिनु पर्यो हजुर, त्यस्तो नहोस्। गोलन्जर गाउँपालिका जनता अथवा ओडाका जनता सबैले समान रूपले एम्बुलेन्सको सुविधा पाउन्, एम्बुलेन्स भयो जसरी भए पनि उहाँलाई स्वास्थ्य त दिनु पर्यो उहाँलाई, अब कसैमा पैसा नहुनु सक्छ त्यो पालिका ल हामी एउटा जिम्मेवार भएर ल हामी अहिले तपाईँको लागि गर्छौँ तपाईँ पछि पुट्टाल गर्नुहोस् त्यो व्यवस्था गरियोस्। स्वास्थ्य क्षेत्रमा भन्दा सिँचाइ भयो भने एउटा के अरे आर्थिक वर्षमा बजेट मानव अहिले तपाईँहरूको एमालेको सरकारवाला एमाले एउटा काम सुरु गरे हुन्छ अर्को वर्ष काङ्ग्रेस अथवा घन्टी आउँछ उसले हुँदैन यो कहाँ त्यसो काम गरौँ, म अहिले तपाईँ हामीले देखाएको छ नि सरलङ्ग इनपोर्ट हाम्रो सिँचाइ पाइप टाँगेको छ इनार खाँच्यो इनार डुब्यो सिँचाइ खोइ त आयो खोइ पानी टाँगी कहाँ बन्यो, अब मान्छेहरू आउँछन् बने हुँदैन सिँचाइको लागि व्यवस्था एउटा सरकार आउँछ सुरुवात हुन्छ अर्को सरकार आउँछ छैन, कम्तीमा नि पहिलाको कार्यलाई सम्पन्न गरियोस् जुनसुकै सरकार आओस्, हामी त यहीँको जनता हो नि त गोलन्जरको जनता 3 नम्बरवटाको जनता सबैले सेवा सुविधा गरी सिँचाइको व्यवस्था गरियोस्। अब अर्को आज कृषि भने हुन्छ कृषिमा आयो भने अब हाम्रो मित्रहरू युनुहुन्छ होला कर्मचारी मित्रहरू पनि आयो भने सबैले कृषिमा सबैले बिउ बिजन पाए हुँदैन कति आयो त ल अहिले तपाईँहरू यहीँ पनि ओडामा सोध्छु हजुरहरूलाई प्रश्न मेरो हो कि ओडामा कति बिउ बिजन आयो कति बिक्री बेला भयो कतिजनाले सेवा लिए बिक्री बेला रहेन बिक्री बेला म 1 झोला पनि लान्छु म 1 झोला लान्छु कतिजनाले पाए त सम्बन्धित किसानले पाए कि पाएन खेती गरेर किसानले पाए कि नगरेर लगेर झोलामा राख्यो अथवा मैले ल्याएर त लान त तैँले फल पनि म पनि खान्छु जग्गा सुको पनि छैन तैँले त फला ल मैले ल्याएर 2 प्याकेट 4 प्याकेट ल बाँडौँ खाऊ त्यस्तो भइरहेको छ। त्यसमा चाहिँ सम्बन्धित निकायको ध्यान जाओस् ओडा पालिका सबैको समस्या हो यो ओडाको मात्रै सबैको यस्तो समस्या छ। अनि अर्को कुरा के छ भने सिँचाइको लागि मलबाट मल वितरण हुन्छ उपाध्यक्षले हल्का हामी हेर्छौँ 900 आयो भने हुन्छ बाटो म त सार्वजनिक यता चढ्ने मान्छे म सबै क्षेत्र हेरिरहेको हुन्छु कहाँ मल कसरी झर्दैछ कता मल कसले कतिबाट ल्याएको छ हामी त हेरिरहेको हुन्छ नि पर्छ आँखाले
2: त्यो उठाएर किनभने उपाध्यक्षले भने एक बेला झारौँ, अध्यक्षले भने दुई बेला झारौँ, फलानले भने तिन बेला झारौँ, बाटो बाटो मल झरेर मल छटाइदिनु होस्, सम्पूर्ण मल ओडामा आएको मल ओडामा ठक्रक्क आइपुगोस् क्या। जति कृषि सामग्री केन्द्र लिमिटेड सिन्धुलीले बाँड्छ त्यति मल चाहिँ सलक्क ओडामा आइपुगोस्, अथवा पालिका पालिकामा आओस्, पालिकाले ओडा ओडामा झारिदियोस्, जनतालाई सुविधा दिने हिसाबले गर्दाखेरि चाहिँ ओडामा आएको मल पनि जस्तो हाम्रो डोबाले भन्नुहुन्थ्यो कम्ती पनि तिन नम्बर आएको मल त कति बर आयो, जम्मा सय बर आयो भने तिन नम्बरका साबिक ओडाहरूलाई हेरेर तिन नम्बरमा भयो झरोस्, साबिक ओडा छैन त नौ नम्बरमा बस्तीले पनि झारिदिउँ, अरूलाई एक नम्बर झारिदिउँ, त्यहाँको एकजना जिम्मेवार भित्र बनाइदिउँ, त्यसलाई वितरण गर्न सजिलो पनि हुन्छ, त्यसले गर्दा वितरण गरे सहज हुन्थ्यो। अब त्यो प्रविधि छैन, जो छ अब पावाला पञ्चवाला आउँछ झ्यापा झ्यापा बराएर जान्छ, किसान बिचरा पाखाले गाछ गएको हुन्छ, पाखामा आउँदा खै मल छैन मानिसके, अब तपाईँलाई अझ हजुर भने हुन्छ, त्यस्तो त्यस्तो समय नआओस् होइन। हामी अब कृषि कृषि भने हुन्छौँ अनि कृषिमा जुन कृषिकरले पाए हुँदैन, अब उहाँले भन्नुहुन्छ गाईको भन्नुभयो, गाईलाई के लगाउँछ हुन्छ नि त्यो, अब हुँदैन कोही कहिले कर्मचारीलाई भ्याउँदैन कहिले काहीँ, अब कहिले काहीँ त चिजै हुँदैन हामीसँग, अब गोठ सुधार भने हुन्छ जो आएर यहाँ बोल्छ सबैले बोल्छ त्यसले पाए हुन्छ, बिचरा त मरी मरी गर्ने पाए हुँदैन, गोठ सुधार के गोठ राम्रो गोठ सुधार बाटो लेखलाई गोठ सुधार चाहिँदैन, उनीहरू पनि पाल व्यवसाय गरे होला नि, बाख्रा पालेर गरेर कुखुरा पालन गरे होला नि होइन, जहाँ जे छ अब यहाँले गाई पालन गरेर दुध बेचेर पैसा कमाउँछ भने गाई पालन गर्यो भने लेखाले कुखुरा पालन गर्ला, कुखुरा पालन नभए दिनु पनि बाख्रा खोर भने बाख्रा खोर पनि बनाउनु त होइन, कृषि त सबै कृषि हो नि त, त्यो हिसाबले काम गरियोस्। अनि सिँचाइ भन्ने गर्दा कुलोहरूमा अब हुन त मेरो बजेट नपर्ने होला, अध्यक्षज्यूलाई मलाई लाग्छ कि अध्यक्षज्यूहरूले हाम्रो सिँचाइ यति छ, यतिवटा हाम्रा कुलो छन्, त्यो कुलोमा यति यति बजेट, अब कोही छ ठाडा कुला नि बनाएको छन्, घर छेउका कुला पनि पिस भएका छन्, कोही क्षेत्र के छ भने मेरो कुला पालन पानी चुहिएर बर्खामा हरियर भाउँछ त्यसले कुलोमा कुलो बन्ने हुँदैन, त्यहाँ न यहाँ नआएर नमागेर नपाए हो कि, अब देखिदेखि उनीहरूले नदेख्नु भएको कि, तर यहाँ आएर नमागेर नपाइयो त्यो चाहिँ म जान्दिनँ, अब भात कुरो त कसले जान्छ भनिन्छ नि, खाना आएर त्यसलाई कसले टक्रियो भन्ने पनि छ, त्यो अब आउनु पर्ने हो कि, मेरो विचारमा चाहिँ अब आर्थिक वर्षमा अथवा बजेट आउँदाखेरि चाहिँ सबैलाई सम्मान हुने विषयमा एउटा घर परिवार भएर जिम्मेवार व्यक्ति भएपछि अभिभावक भएपछि जेठो छोरो कमजोर छ है, माइला छोरो यसो छ, यसलाई यो दिनुपर्छ, यसो हस्पिटल लाग्यो पैसा थाहा पाउनु पर्ने एउटा अभिभावकले, उडा चाहिँ हुँदैन, अभिभावक त होइन, उडाको त अभिभावक होइन उहाँ त, अब उहाँलाई कहीँ बाटो भत्कियो, अब कुलो भएर उहाँलाई नदेख्नु भएको होइन नि, तुरन्त लाग्नु पऱ्यो के सकिन्छ तुरन्त लाग्नु पऱ्यो, त्यो हिसाबले चाहिँ अघि बढ्दाखेरि चाहिँ हाम्रो ओडा गाउँ समाज सबै अब ओडा बन्यो, गाउँ बन्यो, ओडा बन्यो, ओडा बन्यो, पालिका बन्यो, पालिका बन्यो, जिल्ला बन्यो, जिल्ला बन्यो, देश बन्यो, त्यसको चाहिँ हामी लाग्नु पऱ्यो, अब त्यही नै सल्लाह सुझाव त्यसको लागि हजुरहरूले कसरी पहल गर्नुभयो त्यही नै हो मेरो हस्त, नमस्कार।
3: लक्ष्मण प्रसाद बगाल, पदले शिक्षक, शिक्षाको क्षेत्र हेर्ने हो भनेदेखि नाइन क्लासको प्रश्न भनेको अध्यक्षज्यूलाई प्रश्न गर्छु, म व्यवस्थापन समिति अध्यक्षज्यूलाई, नाइन कक्षाको इङ्ग्लिसको प्रश्न भनेको ग्रिडभन्दा बेगर प्रश्न, र कक्षा नौको प्रश्न हुन्छ 75 प्रणाङको प्रश्न हुन्छ, प्रश्न 50 प्रणाङ र समय 2 घण्टा लेखिएको छ, जवाब दिएको हुने विद्यार्थी विद्यार्थीमाथि खेलवाड गर्न पाइन्छ पाइँदैन, मैले प्रश्न हेरेर मैले स्वयं वडा अध्यक्षज्यूलाई पनि यो कम्प्लेन गरेको, यस्तो गर्न पाइँदैन, किनभनेदेखि राज्यको नियमअनुसार पाठ्यक्रमको निर्देशिका अनुसार हेर्ने हो भनेदेखि 75 प्रणाङमा लेखिन्छ, त्यहाँ 3 घण्टा लेखिन्छ, एचआर 2 एचआर र 50 प्रणाङ एफएम लेखिएछ, फेरि नलेख्या भए त म केही भन्दिनँ थिएँ, भित्र जेसो यहाँ सबैले हेर्नुहुन्छ, हेर्दा पल्टा हेर्दाखेरि 50 प्रणाङ देख्नु भने तपाईँहरू पनि भन्नुहुन्छ, यो एउटा शिक्षा चौपट्टै भएको छ गोवाल्टारको शिक्षा, मैले यहाँ आउन खोज्दाखेरि भएन मलाई, ठिक छ मलाई चाहिएन, म अब 4 वर्षको अन्तरालमा म जहाँ सुकै जान्छु, मलाई उही सम्मान गरेको छ, सडक यहाँबाट ग्वालटारको बजार भनिन्छ, बजारको स्थिति हेर्नु भनेदेखि त्यो बजार हो कि हजार हो त्यो कुरो बुझिँदैन, जम्मै फोहोर छ, नाला वरिपरि फोहोर छ, त्यो किन सफा सुग्घर हुन सकेन, यो वडा अध्यक्षज्यू वडा अध्यक्षज्यूलाई यो प्रश्न, किनभने पालिका पनि यही गाउँमा छ। अनि अब यो सडक विस्तार भनिन्छ, कता कताको विस्तार गरिन्छ, के भनिन्छ, कहाँ भनिन्छ, त्यो कुरा मलाई त्यति थाहा हुँदैन किनभने म बाहिर बस्ने हो। अनि यहाँ विकास समृद्धिको मूल आधार भनेको छ, के को विकास हो त, कि गोजीको विकास हो कि झोलेको विकास हो कि, अघि उहाँले दोहोऱ्याउनु भएको उहाँले भनेको कुरालाई म फेरि दोहोऱ्याउन चाहन्न, अघि धेरैजना साथीहरूले बाँदरको कुरा उठाउनु भएको थियो, बाँदरको कुरा उहाँले छोड्नुभयो किनभने उहाँहरू पीडित हुनुहुन्छ, अनि
4: मल आउँछ अब मल पनि नाम जान्छ ककसको नाम जान्छ नभएका व्यक्तिको नाम जान्छ मलाई थाहा पनि हुँदैन मलाई दिँदै दिँदैन किनभनेदेखि म हुन्न मेरो दिदी हुनुहुन्छ दिदीलाई के थाहा होइन फलानुको नाममा गयो मलाई यहाँ प्रष्ट भनिदिन्छु म मलाई मल आउँदैन मैले वडा अध्यक्षलाई पनि रिक्वेस्ट गरिरहेको छु प्रभु मलाई दिनुहोस् हुन्छ म मिलाइदिन्छु भन्नुहुन्छ यहाँ नाम ककसकोबाट जान्छ अनि सामान आएको छ अरे यहाँ वडामा के सामान आउँछ अथवा मल बिउ बिजन जे आओस् अब नाम लेखेर जानुहुन्छ मलाई दिनुहुन्न मैले भनिदिन्छु भनेको छु भनिदिनु है दिल्ला भनिदिन्छु मलाई दिनुहुन्न र यो विषयमा सबै त्यहाँ कस्तो राम्रो कुरा लेखेको छ उत्तरदायित्व कसको र जवाबदेता दिने कसले जवाबदेता कसको यसको मलाई उत्तर दिनुहोस् म धेरै कुराहरू बोल्दिनँ किनभनेदेखि शिक्षकको नाताले धेरै बोल्यो भने त्यो राम्रो पनि हुँदैन जिस कुरा राख्यो भने त्यो ठाक पनि हुन सक्छ धन्यवाद
5: यो वडामा अहिलेबाट चाहिँ किन होला महिलाको लागि चाहिँ केही पनि विकासहरू केही रोज यस्तो सिपमूलक कार्यक्रमहरू केही पनि आउन छोड्यो एउटा कुनै कुनै महिलाहरूले चाहिँ केही सिप गरेर खान पाउने कार्यक्रमहरू पहिला पहिला आइ नै रहन्थ्यो हुन त त्यो काम कसै कसैले त पुरा गर्नुभयो कसैले अधुरै छोड्नु भएको छ अनि यो मलाई चाहिँ पर्यटक भन्ने यहाँ छ हाम्रो वडामा नि एउटा सानो पर्यटक चाहिँ छ जस्तो लाग्छ किनभनेदेखि सोमबारे हाट बजार लाग्छ हाम्रो गाउँमा होइन हाम्रो वडामा अनि यो बजारलाई चाहिँ अलिकति एउटा टोयलेट त्यहाँनिर अलिक व्यवस्थित कुन ठाउँमा हुन्छ हाम्रो वडाको चाहिँ यही वडाभरिमा कहाँ हुन्छ बरु त्यहाँनिर नभएर साँगुरो ठाउँ भएर भएदेखि पनि कुनै ठाउँमा भएर अलि हाम्रो त्यसलाई चाहिँ गहना बनाइदिन पाएको भएदेखि यो चाहिँ एकदम पर्यटकै हो हाम्रो वडाको यो एउटा आयस्रोत हो जस्तो लाग्छ मलाई यो चाहिँ हामीले सोमबार एकदम टोयलेटहरूको समस्या छ यो कुरा चाहिँ अब अहिलेसम्म चाहिँ यो परेन यसलाई चाहिँ के गरी हुन्छ हाम्रा दाजुहरूले चाहिँ यसको लागि के गर्दा हुन्छ त्यो गरिदिनु होला भन्ने मलाई लागेको छ अरू त सबै कुरा यो सरहरू सबैले भनिसक्नु भएको छ यस्तो मैले दोहोऱ्याउने परेन यति नै भन्छु म हस्त नमस्कार
6: यति बेला तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
7: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर 0484000026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
6: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
8: हजुरको रेडियो 102.1 मेगाहर्ज
9: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
10: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन् लाइक र कमेन्टले नापिने नाता होइन व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो अब खबर सन्तोषी रावलबाट
11: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन् जसमा हत्या हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ बढ़दो बेरोजगारी दर सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो
12: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीडित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण त्यसपछि आफ्ना सोचहरू त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
11: राष्ट्रिय मानवाधिकार मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 का अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचांक समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी चिन्ता निन्द्रामा समस्या थकान एकाग्रमा कमी चिड़चिड़ापन टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो,
13: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामी तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटिजहरू हुनसक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुनसक्ला।
11: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो।
14: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बङ्गलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले अहिले आज मात्रै वीरगञ्ज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
11: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मध्य प्रदेशमा काठको मूल्य घटाइएको छ। मध्य प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा आठ गते खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ सात बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
15: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेला भएन भने तिनीहरू जो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मुहत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
11: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सीधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
16: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू, खेर जाने मकैको डाँट अब आमदानीको स्रोत बन्दै।
17: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
16: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाँसे मैदान।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
9: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँठ नै अब आमदानीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँठबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
10: गाई बस्तीले खाने दाना जसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले भने।
9: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
11: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
9: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
12: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
9: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दुध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
13: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई पुण्य भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
9: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाइ छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
8: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
14: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन्, छोटो बसाईमा काव्य पढिसकियोस्।
8: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने अनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई.org, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेकको वाईफाई 6 राउटर, नाम एक कॉमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावनाबारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
14: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यस्तालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
0: हजुर तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
14: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै छ पवित्र

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न, छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन्, अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लयमा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्, अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ, अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ। तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ। अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नुभएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदाहुँदै पनि यतिले पुगेन, म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेख्न पढेको बारेमा हाई स्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ। अब फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारे मात्रै पढ्ने, देवताको बारे मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
1: मधेशमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844431379 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761863033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849073479 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9840949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9940262072 वडा नम्बर 9 प्रेरणा सारु सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064106 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767065249 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
3: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रदै धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: सम्पर्क नम्बर 9141443165 9141443190
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा छ छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेको छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 रुपियाँ चामलतिर ल्याएर वजन गर्ने मेरो काम त छ। किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान ओभर नलाग्नु देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरबको आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम। कृषि सवाल

नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 5.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौं र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात् हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले तिनजना एग्रो एन्ड पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक आरएनडी गर्ने रिसर्चर वैज्ञानिक बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गादपी गरिएसी भन्ने हाम्रो अगाडि मैले कुनजना एग्रो एन्ड पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक आरएनडी गर्ने रिसर्चर वैज्ञानिक बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ।

0: मा भनेको स्वर्ग वा नरनी महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुछ्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चीजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
1: निकै महत्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ। हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चीजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा परेको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको पशु पक्षीहरूलाई पनि असर परेको त छँदैछ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
0: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनु भयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछौँ।
1: जस्तो यहाँले भनेको

0: दुईटा महत्वपूर्ण कुरा मैले सँगै छुपुट गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउण्डमा यो सन्देश इङ्गित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनु भयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ। पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र दुई तीन वर्षपछि करिब करिब तीन वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादन लाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्र सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
0: निकै महत्वपूर्ण छ यहाँले भन्दै गर्दा, राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियल जस्तो पनि देखिन्छ, धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा। यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेस्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
0: निकै महत्वपूर्ण छ। हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घटेको छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चिजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसङ्ग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौँ कति सक्छौँ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि अध्यात्म सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु, यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाएँ भने नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौ र यो चीजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चीजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
0: निकै मधुर विषय, कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं, हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि, यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेर्यौँ जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट उत्पाद प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वास्थ्य पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निगालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
0: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरालाई म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो, सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
1: एकदम हजुरले सही कुरा उठाउनु भयो। हामीले दुई लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 दुई पटक हामीले दुई लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ, 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन। साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ। हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणीकरण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसायी हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
0: साना मात्र नभए ठुला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ, भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानीको अन्त्य पनि खण्डमा छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन विशेष गरी बजारीकरण मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ त्यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चीकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
1: यस सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायिक किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
0: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला। यो त कुनै पालिकामा अलि बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनु छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी खण्डमा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
1: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेतो सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाउ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्म आउनुभएको कारणले भैँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामी त्यो प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँ।
0: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छ सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ आफ्नो?
1: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका नि छौँ। र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ। र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
0: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसरी पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
1: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
0: 98 43 38 11 96, 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
1: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी किममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछौँ।
0: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
1: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
0: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्तियौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरे अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू, थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 98 43 38 11 96, अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 98 510 97 192 98 510 97 192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विक्रय सम्बन्धी निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोट आजको श्रृंखलाबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज, किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 048540239, 048540533 र 98540239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
8: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

अस्मिता, मान्छेको चाहना भन्दा पनि बाध्यता बलवान हुँदो रहेछ। म अब सधैँको लागि श्रीमती सहित परदेशी हुँदैछु। सक्छौ भने मलाई माफ गरिदेऊ है, तिम्रो पढाइ।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: अहिले रातको 9 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन

0: को लागि। ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165, 9841443190।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 0 87 8 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट, सिन्धुली।
7: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।
9: टन्नै पैसा कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ। काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छु हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
12: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485410043, 9863024322।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767652449।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआतिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्री राज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको 4,246 वटा महाधिवेशन सम्पन्न भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म 512 स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ। थप 4 नगरपालिका र 4 वटामा समिति अध्यावधिक भएका छन्। आज र भोलि राष्ट्रपाको जिल्ला अधिवेशन भइरहेको छ। जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति अध्यावधिक निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। यही जेठ 26 गतेदेखि राष्ट्रपाको प्रदेश अधिवेशन शुरू हुँदैछ। प्रदेश अधिवेशनहरू सञ्चालन गर्न 7 वटै प्रदेशमा 5 सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिनुभएको छ। यसैबीच

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 कोटामा पहिलो मनोनयन सूचीबाट 3735 जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिश गरेको छ। कक्षा 11 र 12मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नाका लागि सिफारिश गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रविधि पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रविधिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकारी हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकारी हुनुपर्ने बताउनु भएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको 29 वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले बधाई तथा शुभकामना सन्देश जारी गर्नुभएको छ। प्रधानमन्त्री बालेन्दले बिमस्टेक यस क्षेत्रको विविधता जीवन्तता र साझा झल्काउने गतिलो मञ्च रहेको बताउनु भएको छ। उहाँले अर्थतन्त्रको सामूहिक एकतालाई मजबूत बनाउन तथा यातायात व्यापार र डिजिटल सञ्जाललाई विस्तार गर्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइतीघरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षदेखि बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने भएपछि 26 लाख घरायसी ग्राहक मारमा पर्ने भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार 26 लाख हाराहारी ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्दै आएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। जलविद्युत परियोजना विद्युत प्रसारण लाइन सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कंग्रेसको पार्टी केन्द्र कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई अनुमति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभयो। बागमती प्रदेश समस्याग्रस्त 5 सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गरिएको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक
गरेको हो। समितिको निर्णय अनुसार लालीगुरा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र नेशनल नमोबुद्ध बचत थारिन सहकारी संस्था लिमिटेडका ऋणको नाम सार्वजनिक गरिएको छ। त्यसै गरी दर्शन बचत थारिन सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामहरू पनि सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 ले माध्यमिक शिक्षा परीक्षा यासीको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1 गतेदेखि 9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसरी एससी 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। ओखलढुङ्गा जिल्लामै पहिलो पटक कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी राष्ट्रिय सम्मेलन सुनकोशिका पालिकामा शुरू भएको छ। सुनकोशिका पालिका 3 सिस्नेट स्थित सुनकोशिकालीका बहुमुखी क्याम्पसको आयोजनामा शुरू भएको सम्मेलनमा शिक्षण सिकाइमा एआईको प्रयोग, अवसर, चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावना बारे व्यापक छलफल हुनेछ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 धाराढोला खोलसामा सुमो र बोलेरो जीप ठोकिँदा 14 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आज कुलेखानी दक्षिणकाली सडक खण्डमा नायक ज 7207 नम्बरको सुमो र बीएए 9768 नम्बरको बोलेरो एक आपसमा ठोकिएर दुर्घटना भएको हो। वैदेशिक रोजगारीमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले 2 युवतीलाई पक्राउ गरेको छ। ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई काठमाडौँबाट पक्राउ गरेको। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका 1 घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 31 वर्षीय लक्ष्मी थापा कार्की र काठमाडौँ बुढानीन कण्ठ नगरपालिका 8 बस्ने 35 वर्षीय प्रिया बानिया रहेका छन्। उनीहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको भन्ने पीड़ितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको। पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिने भन्दै 1 जनासँग 11,50,000 र प्रियाले जापान पठाइदिने भन्दै 1 पीड़ितबाट 2 लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 मेगाहर्ट्ज नमस्कार हजुर को रेडियो 102.1 मेगाहर्ट्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम समस्त हरि को पर्खामा रहनु भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीत कवि वादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईको मिठोको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ट्ज तामाको सिएफएम 95 मेगाहर्ट्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हामीलाई सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ हेरेर सुनेर साथ दिनुहोला कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु मिठा रमाइला कुराकानी गर्नेछौ यो रातको समयलाई अझ विशेष विशेष विशेष बनाउनेछौ ल सुनेर भनौ न साथ दिनुहोला म्यासेजहरू पनि पठाउनुहोला कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला है पनि भन्न चाहन्छु तपाईँले म्यासेजहरू लेख रचनाहरू पठाउन सक्नुहुन्छ तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन हुनेछन् कार्यक्रम सुन्दै हुनुहुन्छ भने सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ पनि भन्न चाहन्छु अनि हामीलाई कुन कुन माध्यमबाट सुन्दै हुनुहुन्छ यसो कुरा पनि भन्नुहोस् ल पनि भन्न चाहे आवाज कस्तो आइराखेको छ ती कुराहरू पनि भन्न सक्नुहुन्छ तपाईँले भन्नुहोला पनि भन्न चाहन्छु मिठा रमाइला कुराकानी गर्छौ यहाँहरूलाई थाहा नै छ मैले माया प्रेमका अनि साथसाथै विभिन्न अन्य कुराहरू पनि जोड्दै आइरहेको हुन्छ यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु म तपाईँको माझमा धुली खेल डाँडा दुई मालिका बल गीत यति बेला राख्न चाहन्छु यो गीत भर्खरै बजारमा उपलब्ध भएको छ अनि यसमा आवाज दिनुभएको छ सानु केसी अनि रामहरि भण्डारी को आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु कार्यक्रमको सुरुवात गर्न चाहन्छु रमाइलो गीत छ होइन यो गीत राख्न चाहन्छु सानु केसी रामहरि भण्डारी अनि लक्ष्मी दर्नालको सुमधुर आवाजमा रहेको गीत छ तपाईँको माझमा यति बेलाको समयमा

यमिठकी तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। दुली खेल डाँडा दुई मालिका वर्गीत रहेको थियो सानो केसी रामहरि भण्डारी अनि लक्ष्मी दर्नालको सुमधुर आवाज भनेको गीत छ। भर्खरै बजारमा उपलब्ध भएको गीत छ, रमाइलो गीत छ। पहिलो भाग तपाईँले सुनिराख्नु भएको थियो होइन, सुनिसक्नु भएको छ भने दोस्रो भाग फेरि आएको छ, रमाइलो छ। तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ, साथसाथै गीत पनि सुन्न सक्नुहुन्छ पनि भन्न चाहे। यहाँलाई प्रस्तुत गरिसकेको छु, यहाँहरूको माझमा राखिसकेको छु है मैले पनि भन्न चाहन्छु। यसमा आवाज मैले भनिसकेको छु, सानो केसी रामरी भण्डारी अनि लक्ष्मी दर्नालको आवाज रहेको थियो। मिठा रमाइला कुराकानी गर्छु, तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छु, लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ, लेख रचनाहरूलाई पनि स्थान दिनेछु भन्न चाहन्छु। मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछु, सुनेर साथ दिनुहोला, कार्यक्रममा सेयर गरेर पनि साथ दिनुहोला ल भन्न चाहन्छु। यति बेला म म्यासेज तर्फ लाग्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त भएका छन्, ती म्यासेजहरू वाचन गर्छु, त्यसपछि म अन्य मनमा लागेका कुराहरू त गर्ने नै छु। यति बेला अर्जुन आखा हुनुहुन्छ, सेवा छ हजुर, यता शङ्खुवा सभा धर्मा देवी दुई तामापोकबाट अर्जुन आखा हो भन्नुहुन्छ। शुभरात्रि छ साथीहरू, मिडिया प्रेमी राई अनि शाह रोज छेत्री, त्यस्तै अरूपल रोशनी, अन्जिता मल्ल, ठकुरी छेत्री, राज घले मगर, राज वियोगी गुरुङ, अर्जुन जिमे, ललित जिमे लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार हजुर, सन्चै हुनुहुन्छ, दोलखा मार्ग गर्दै हाल काठमाडौँबाट कुमार श्रेष्ठ भन्नुहुन्छ होइन। बज्ने भाका हजुरलाई, घर परिवारलाई, साथीहरू धनु गज्ने, सम्पाली शेर्पा लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। माया हुनुहुन्छ, नमस्कार हे, म माया खड्का कपिल वस्तुदेखि सुन्दैछु, आज गणेश अधिकारीको भुइँमान सेवा निगित राखिदिनुहोस् है, विशेष हजुरलाई सम्झिँदै विदा भए है भन्नुहुन्छ। मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर देवमान देवान हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, वीरतामोड झापा घर भई हाल्छ रोमानियाबाट भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दाखेरि सुना कन्दुङमा, सन्जु शेर्पा सन्जु, त्यस्तै गरेर सबिना लिम्बु कन्दुङमा, त्यस्तै बान्तो आजनु रेडियो कर्मी इच्छा लिम्बु, होमियोमा प्रतीक्षा चामलिङ राई, काली कमला अनेम लिम्बु, त्यस्तै गरेर मिडिया प्रेमी अस्मिता मगर, भागी सिर्जना, सोनिया शेर्पा, सोनिसा, त्यस्तै सरगम राई, त्यस्तै गरेर सन्चमाया किरवाङ, त्यस्तै सबिना याखा, सपना तुम्बाम फो, सिम्पल सरिना, सपना शंकर, पूर्वली खुसी, ममतापया, खुसी निरा तामाङ, कविता मगर, रोज छेत्री, रचना चौहान, विष्ट लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। तिम्रो माया हृदयमा प्राप्त थिएन, तिम्रो माया हृदयमा पर्याप्त थिएन, किनकि चाहिए जति आप्त थिएन, तिम्रो माया हृदयमा प्राप्त थिएन, किनकि चाहिए जति आप्त थिएन, तिमीले सोझै गन्तव्य टुङ्गियो भन्यौ, तर यो त सुरु थियो समाप्त थिएन। कुमार श्रेष्ठ दोलखा मार्गबाट भन्नुहुन्छ। आप्त हुन त साहित्यिक कुरा मलाई मन्ची पर्छ, तर शब्द अलिक कठिन लाग्छ मलाई पनि, आप्त मतलब ठिक छ। अब सुन्दै हुनुहुन्छ भने भन्नुहोस् ल। जिनु भान्त हुनुहुन्छ, गुड मर्निङ, सरी गुड इभिनिङ है, उहाँले भन्नुहुन्छ शुभरात्रि सबैमा भन्दिनुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निकिता मगर हुनुहुन्छ, सुन्दैछ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई म्यासेजहरू प्राप्त भइरहेका छन् होइन, म्यासेजहरू टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरू पनि वाचन गर्छु, म वाचन गर्नेछु पनि भन्न चाहन्छु। रिसाउनु त भएको छैन मान्छेन के अरे, गुड मर्निङ अनि सा के छ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। मिठो रमाइलो गीत तपाईँको माझमा राखे, अब यसपछि अर्कै एउटा गीत राख्छु तपाईँको माझमा। यति बेलाको समयमा राख्न चाहन्छु अर्कै एउटा गीत रहेको छ होइन, यति बेलाको समयमा राख्न चाहन्छु। तपाईँहरूले म्यासेजहरू पठाउनुहोस् ल, पठाउँदै गर्नुहोस् पनि मलाई चाहे।
मलाई भन्दै हुनुहुन्थ्यो एउटा गीत राख्नुहोस् है भनेर गणेश अधिकारीको है कोही मान्छे ठिक छ त्यही त मैले गीत बताएन भनेर मेसेजहरू पठाउनुहोस् कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् ल सुन्नुहुन्छ भने अन्य साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ कि है यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु दुई मान्छे किन मैले ठ्याक्रकै त्यो गीतका भेटिन भन्ने झोला बिरमला तल्ल जातैको ठिक छ तपाईँको माझमा मिठा कुराकानीहरू त गर्नेछु गरिराख्नेछु ओके है कोही मान्छे यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछु ल तपाईँले पठाउनु भएको मेसेजहरू वाचन गर्नको लागि अनि साथमा केही मिठा कुराहरू गर्नको लागि।

Really manage her work with the fight of Masma, Raki, Gonisa Dikari, and Santis Triferia, Kusumadura, Abasm, like a good year. Karicho Mesames, the Hurian Yarbeda Kikuse, Abasm, Mastriras, Mahotsu, Satma Tapan, and Sari, Beladis, Tata, Bidis, Marahira, Pipinama, and Bat, Yerbay, and Isuman, and Saban, Sasa. मेसेजहरु पठाउनुहोस् कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोस् भन्ने मैले चाहन्छु तपाईले पठाउनु भएको मेसेजहरु वाचन गर्नेछु लेख रचनाहरु छन् भने पनि वाचन गर्नेछु साथीहरुलाई शेयर गरेर सुन्न भन्दिनुस् राम्रो लाग्छ भने राम्रो लाग्दैन भने हामीलाई भन्दिनुस् के कुरा राम्रो लाग्दैन हैन आफ्नो मन चाहन्छु यति बेला केही कुराहरु गर्न चाहन्छु त्यो त संगीत भनेको यस्तै हो माया प्रेम को सम्बन्धमा कहिलेकाहीँ यस्तो मोड आउँछ समय आउँछ जहाँ शब्दहरू हराउँछन् र केवल कहिलेकाहीँ विभिन्न कुराहरू हुन्छ कि जिन्दगीको कुनै मोडमा आइपुग्दा आफ्नै छायासँग पनि आँखा जुदाउन गाह्रो भइरहेको हुन्छ अथवा हुन्छ होइन कुरा त्यस्तो सम्बन्ध जब बगैँचामा सम्बन्धको बगैँचामा जब वर्षाका फुलहरू हिलाउन थाले होइन त्यस्तै गरेर अब जब मैले समयमै पानी हाल्न बिर्सिए तिमीले त सधैँ विश्वासको दियो बालेकै थियौ तर मैले नै अन्जानमा त्यो दियोहरू निम्न दिए कहिलेकाहीँ मान्छेले सबैभन्दा बढी माया गर्ने मान्छेलाई नै सबैभन्दा बढी चोट पुर्याउँदो रहेछ सायद सायद मैले पनि त्यही गरे तिम्रा आँखाहरूमा देखिएका ती आँसुका थोपाहरूको हिसाब किताब गर्दा हरेक थोपामा मेरो नै कमजोरी देख्छु तिमी त सधैँ निस्वार्थ थियौ तिम्रो प्रेममा कुनै स्वार्थ थिएन तर मेरो जिद्दी मेरो मौनता र मेरो आफ्नै संसारमा हराउने बानीले तिम्रो भावनालाई कतै न कतै कुल्चिएको महसुस आज होइन आज भइरहेको छ तिमीलाई आरोप लगाउनु त केवल मेरो जिन्दगी मेरो आफ्नो गल्ती लुकाउने बहाना मात्र हुन्थ्यो त्यसैले आज म निस्वार्थ स्वीकार गर्छु यो दूरी यो रिक्तता र यो अलमलको काराको मनै हो दोषी हो तिमीलाई दोषी दिन चाहन्न होइन केही भन्न चाहन्न दोषी पनि मै हुँ सबै चिज मायामा होइन सबै चिज मै हो चिन्ता नै भनिन्छ नि होइन भन्छन् नि समयले सबै घाउ निको पार्छ तर आत्मग्लानीको घाउ सायद अलिक गहिरो हुँदो रहेछ है ठिक छ कुराहरू धेरै छन् ती कुराहरू नगरौँ पनि भन्न चाहन्छु त्यति बेला म म्यासेज तर्फ लाग्न चाहन्छु हजुरको रेडियोमा सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्छु म छुच्ची फुच्ची दिनुहुन्छ विनिता छेत्री दिनु दोलखाबाट कार्यक्रम मजाले सुन्दैछु हेर्दैछु भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ प्रकाश के सुन्नुहुन्छ भाइ नमस्ते सन्चै हुनुहुन्छ अनि खाना खानुभयो धेरैमा आउनुभयो दाइ लाइभमा कहाँ जानुभएको थियो एकचोटि भन्नु होला हजुरले दाई बर्खाको गीत एउटा विष्णु माझीको बर्खाको झ्याँ कुटी करायो भन्ने दाई झ्याँ कुटी करायो भन्ने विष्णु माझीको बर्खा गीत राख्नुलाई लाइ भन्नुहुन्छ बर्खा लागेको हो र छैन जस्तो लाग्यो मलाई त बर्खा लागेको खै मौसम यस्तो छ कि बर्खा लागेकै छैन जस्तो ठिक छ गीत त म राख्छु अब गीत म राख्छु होइन गीत नराख्ने भन्ने हुन तर बर्खा चाहिँ लागेको छैन जस्तो लाग्यो गर्मी भएर उत्पात छ यति बेला निर्दोष सेम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ नमस्ते नमस्कार आर्ज श्रीराजी पाँच थरको मेकलाग्जिङ दुई घर भाइ हालबिरानो देश कतारबाट छेम निर्दोष कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दामी छ भन्नुहुन्छ कार्यक्रम घर परिवारमा मिठो सम्झना एसएमएस दोहोरी सुनाउनु भएको
होइन सुन्नु भएको अनि सुनेर बस्नु हुने सम्पूर्ण साथीहरूलाई बज्नगीत सुनाउन चाहन्छु भन्नुहुन्छ भने समीक्षा जोशी, अङ्किता सुनवार, लुम्बुनी पबिना, त्यस्तै दिलदुखिरिया, चामलिङ जुनिता राई, फुचे संस्कृति लामा, माया राई, त्यस्तै गरेर काली कमला वनिम लिम्बु, रुबिना थामी, कनुसा सुनवार, त्यस्तै गरेर सरिता याक्थमा, पूर्वली खुसी ममता पोया, त्यस्तै कल्पना छेत्री राई, अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। दाई हजुरको धेरैमा कार्यक्रम आयो भन्नुहुन्छ प्रकाशजी, होइन ठिक छ, एक दुई दिन यसो हराएको थिएँ है, यस्तै व्यस्तता कारणले भनौँ अथवा केही कारणले सो आइसकेको छु। विश्वेश्वरमा धन्यवाद दिन चाहन्छु। दाई नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी परेको छैन खै, यतातिर त गर्मी छ यसरी हो। ठिक छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई खेमसेन सूरी र विष्णु माझीको नयाँ गीत आउँदैछ बजारमा भन्नुहुन्छ, हुनसक्छ होइन, म डे टु डे अपडेट हुन्न, म खासै म आएपछि सुन्ने गर्छु, आउँदैछ त्यो छैन यो त्यसै म हुन्न है, म रियल कुरा गर्छु। यति बेला हुनुहुन्छ धनुगज हुनुहुन्छ दादा, नमस्कार है, माया लागेर आएको छु सुन्नलाई भन्नुहुन्छ, सम्झना छ है सबैमा भन्नुहुन्छ। धनुजी यहाँहरूको माया छ र त म छु, हामी छौँ होइन, हामी तपाईँ नभयो भने, तपाईँहरूको माया रहेन भने हामी हुन्छौँ र नै हुन्नौँ है, सो त्यो भएर माया लाग्नु पनि पर्छ, जबरजस्तीको माया त काम छैन, तर मनैदेखि हुनुपर्छ। रातिको कार्यक्रम अथवा दिउँसोको कार्यक्रम आउँदैछ है भन्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ। सुहाना भुजेल हुनुहुन्छ, नमस्ते दाई, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, नमस्कार है, ठिक छ, राम्रो छ, रमाइलो छ, धनुजी स्वागत छ पनि हुन चाहे। त्यस्तै मनोज सुन्दास हुनुहुन्छ, कार्यक्रम लाइभबाट हेर्दैछु है दाई भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मुना भण्डारी हुनुहुन्छ, हेलो दाई नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, घर सुन्दरी हाल चाहिँ काठमाडौँ थानकोटबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि म मनैदेखि धन्यवाद दिन चाहन्छु। परदेशी कान्छ सुमन हुनुहुन्छ, हेलो भन्नुहुन्छ, हेलो हजुर स्वागत छ लाइभमा पनि भन्न चाहे। स्मिता श्रेष्ठ हुनुहुन्छ, खाना देवी घर भई होइन, रामे छाप खाना देवी घर भई आज काठमाडौँबाट कार्यक्रम हेर्दैछु सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। अमृता योगी हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद। आशिका मगर हुनुहुन्छ, हेर्दैछु भन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्रिमान देवान हेर्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। कार्यक्रम के कस्तो लाग्दैछ भनिदिनुहोस् ल। डबिन दादालाई नि सम्झना माया छ है भन्नुहुन्छ, डबिन मरालाई सम्झेको त हामीले पनि छौँ तर व्यस्त होला है, ठिक छ, सुन्ने साथीले के भन्छ यो मर भन्दैनन्छ, हामी साथीमा चल्छ है फेरि कुराहरू है, ठिक छ। यति बेला अर्को एउटा गीत राख्न चाहन्छु तपाईँको माझमा, राख्न चाहन्छु म एउटा गीतहरू चाहिँ पार्दै हुनुहुन्छ होइन, म राख्ने कोसिस गर्छु, मैले भनिरहेको छु, सो यति बेला राख्ने कोसिस गरौँ एउटा मिठो गीत, बर्खा त लागेको छैन तर तपाईँको माझमा राख्न चाहन्छु, विष्णु माझी अनि खेम सेन्चुरीको आवाजमा गीत, कुनै एउटा गीत राख्ने कोसिस गर्छु म आफ्नो मन चाहे, सम्भव भएसम्म है पनि मन चाहे। तपाईँको माझमा राख्न चाहन्छु यति बेलाको समयमा, जति तिमी टाढा हुन्छौ, यो बोलको गीत राख्न चाहन्छ है, कृष्णमाझी खेल सेन्चुरीको आवाज सुन्दै, त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पनि पठाउँदै गर्नुहोला है त।

जति तिमी टाढा हुन्छौ विष्णुमा जानी खेम संसारको सुमधुर आवाजलाई गीत तपाईँको माझमा राखे कार्यक्रममा समाष्ट रोडी अनि अरू भइराखेको छ आवाजमा म सुराजमा छु साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ पनि भन्न चाहे हेर्दै हुनुहुन्छ पनि भन्न चाहे यति बेलामा म्यासेज तर्फ लाग्न चाहन्छु त्यो पनि किशोर अन्जान हुनुहुन्छ मलाई हेर्दै हुनुहुन्छ टिकटक लाइभ मार्फत होइन उहाँले रमाइलो कुराकानी गर्नुभयो जस्तो त्यो मनमा अलिक भित्रभित्र कस्तो होइन खुल्दुली जस्तो पो हाँस उठ्यो अनि त्यसपछि यसै हाँस्दै भए पनि के कुराहरू खेलिरहेका थिए म त उसकै निम्ति हाँसिरहेको छु अनि उसकै यादमा बाँचिरहेछु भनिदिनुहुन्छ देवनी किशोर अन्जान के गर्नु जिन्दगी यस्तै छ है डिबी अफिसियल अनि त्यस्तै गरेर हाम्रो हुनुहुन्छ ठिक छ मेसेजहरू प्राप्त भइरहेका छन् पनि भन्न चाहे ठिक छ यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु केही मेसेजहरू छन् पाचन गर्नुपर्ने हुन्छ होइन 10:52 भइसकेको छ टेकु छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ तनहुबाट सम्पूर्णमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ सुनिता सुनवार हुनुहुन्छ सम्झनामा सम्झना होइन सबैमा सम्झना शुभरात्रि छ भन्नुहुन्छ देवीन किशोर अन्जान हुनुहुन्छ तिम्रो मुस्कानमा मेरो सारा संसार अटाउँछ तिमी खुसी हुँदा मात्र यो मनले शून्यताबाट मुक्ति पाउँछ भन्नुहुन्छ तिम्रो मुस्कानमा मेरो सारा संसार अटाउँछ तिमी खुसी हुँदा मात्र यो मनले शून्यताबाट मुक्ति पाउँछ सरी वर्फम्बल्बो भाषण गर्न चाहन्छु तिम्रो मुस्कानमा मेरो सारा संसार अटाउँछ तिमी खुसी हुँदा मात्र यो मनले शून्यताबाट मुक्ति पाउँछ जिन्दगीको यो लामो यात्रामा धेरै मान्छेहरू भेटिए तर यो मुटुले तिमीलाई मात्र आफ्नो मान्यो तर यो मुटुले तिमीलाई मात्र आफ्नो मान्यो त्यही तिम्रो मायाले आज पनि मेरो मनलाई तिमीतिरै तान्यो तिम्रा ती सुन्दर मुस्कानका तीरहरूले मुटुमा गोली चाहिँ हान्यो मुटुमा गोली चाहिँ हान्यो भन्नुहुन्छ देवन किशोर अन्जान फिदा हुनुभएको छ कसैको मायामा ठिक छ जीवन गिरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ हेर्दै हुनुहुन्छ खलडुङ्गा घर भइहाल भने काठमाडौँबाट जीवन गिरी हो भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई वाचन गर्ने कोसिस चाहिँ म गरिरहेको छु होइन सम्झना सबैमा माया शुभरात्रि भन्नुहुन्छ जुवन गिरीले युनिसा चामलिङ राई हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ माया पुरी हुनुहुन्छ मन्थली नौ पुरानो गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रममा जाले सुन्दैछु भन्नुहुन्छ मामु बाबाको लागि बुनु आयुषा पुरी अञ्जिता पुरी छोरी दृश्य पुरी लगायत सबैमा बज्ने समर्पण गर्न चाहन्छु भन्नुहुन्छ भावना मगर हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै बान्तुवा सोफिया राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ भोजपुरबाट भन्नुहुन्छ हेर्दै हुनुहुन्छ अनि सुन्दैछु पनि भन्नुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पुण्य प्रसाद भण्डारी हुनुहुन्छ नमस्ते सर सबैमा सम्झना है माया छ भन्नुहुन्छ देवेन्द्र किशोर अन्जानजी हाँस्दै हुनुहुन्छ होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला अब चाहिँ छुट्टिनुपर्छ पनि भन्न चाहे 10:54 भइसकेको छ ठिक छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0840 40 00 26 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु रातको समयमा 10:55 गइसकेको छ औषध लिन बिर्सिनुभयो कि ध्यान दिनुहोला है पनि भन्न चाहन्छु त्यस्तै गरेर कोही कसैलाई केही भन्नु थियो कि
बिर्सिनु भयो कि सम्झिनु सही पनि हुन चाहन्छ। त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। झालुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। सुन्दर निधरीको कामना सर, राम्रो राम्रो सुन्दरीहरूलाई सपनीमा भेट्नु होला। शुभरात्री भन्नुहुन्छ देवन किशोर अन्जानले। नरीहरू राम्री राम्री ताउँछन्, कहिलेकाहीँ यसो चुपलुक्क आए जस्तो लाग्छ होइन, मिठा मिठा कुराकानी भयो जस्तो लाग्छ, तर यादमा राम्रोसँग त्यो फेस यादै नहुने रहेछ होइन। को होइन कोसँग कुराकानी गरियो भन्ने कुरा, सपनामा गरिएका कुराहरू विपणीमा थाहा नहुँदो रहेछ। यस्तै है देवेनजी, के गर्नु, यस्तै छ, म पनि हेर्दैछु सुन्दैछु है भन्नुहुन्छ पनि प्रसाद भण्डारीजी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै अब चाहिँ छुट्टिनु पर्छ। अन्तिममा मिठो गीत राख्छु तपाईँको माझमा, मिठो एकदम मिठो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। यतिन्जेलसम्म हेरेर सुनेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दादा। लाइन गाह्रो छ भन्नुहुन्छ अमृताजी, छैन हो, सजिलो यस्तै छ, ठिक छ, राम्रो छ, जे होस् चलाएको छ भनौँ न जिन्दगी है। यति बेला अन्तिममा मिठो गीत कसम मैले लेख्छन् खाती अनि टिकापुनको सुमधुर आवाज मिलाएको गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत श्री राज महत होइन, भर्खर 14-15 लागेको ह्यान्सन ठिटो छुटिन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: खाली भ्रष्टाचारमा दोषी पूर्व कर्मचारीलाई पेन्सन बहाल छँदा मुद्दा खेप्नेको रोक्का लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकको शुभ समाचार।
2: धनकुटा महालक्ष्मी नगरपालिका पाँच मिलाङचुङका चमक बहादुर कुमारले अहिले करिब 10 रोपनी बारीमा बेसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान मकै टमाटर प्याज तथा तरकारी खेती गर्दै आएका कुमार यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि बेसार खेतीतर्फ लाग्नु भएको हो। अहिले उहाँको घर परिवार घर वरिपरि आँप लिची सुपारी सहित बेसार देख्न पाइन्छ। आँप लिची र सुपारीमा बाँदरले पटक पटक क्षति पुर्याउने गरेको भए पनि बेसारमा भने कुनै असर पुर्याउँदैन। कुमार भन्नुहुन्छ, पहिले पहिले बाँदरले टमाटर प्याज लगायत फलफूल उत्पादन हुनै दिँदैनथ्यो, तर अहिले बेसार खेती गर्न थालेपछि कुनै समस्या छैन। मिलाङचुङ गाउँका करिब 20 परिवारले अहिले बेसार खेती गर्दै आएका छन्। सबैले बेसार खेती गर्नुको उद्देश्य बाँदरको आतंकबाट छुटकारा पाउनु नै हो। अदुवा अकबरे माछा पालनमा पनि बाँदर आतंक नहुने भए पनि यी बाली भन्दा बेसार खेती गर्न सहज हुने भएकाले यसतर्फ लागेको उनीहरूको भनाई छ। बाँदरले दुःख नदिने रोपेर पत्करले छोपिदिएपछि उत्पादन नहुन्जेल केही गर्न नपर्ने भएकाले यो खेती गर्न समेत निकै सहज भएको स्थानीय पुनम पौडेल बताउनुहुन्छ। यसमा अन्य बालीमा जस्तो दुःख समेत गर्नु पर्दैन, त्यसैले यो निकै सहज छ। अहिले यही गाउँबाट मात्र वार्षिक 800 क्विन्टल भन्दा बढ़ी बेसार उत्पादन हुन थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पहिलो महाधिवेशनमा होमियो रासोपा शीर्षकमा हिमालय टाइम्समा खबर छ। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। आगामी असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले शनिबार र आइतबार 2 दिने जिल्ला अधिवेशन शुरू गरेको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शनिबार 36 जिल्ला र आइतबार 25 जिल्लामा अधिवेशन गर्न तल्लो समितिलाई स्वीकृति दिएको छ भने बाँकी 16 जिल्लामा दोस्रो चरणमा अधिवेशन गरिनेछ। गर्नुपर्ने बताउनु भएको छ। महाधिवेशनको संघारमा शनिबार दिउँसो सामाजिक सञ्जाल मार्फत लामो सन्देश जारी गर्दै उहाँले रासोपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने रहेको बताउनु भएको हो। रासोपाले अहिले जिल्ला अधिवेशन गरिरहेको छ। शनिबार 36 जिल्लामा अधिवेशन गरेको रासोपाले आज 25 जिल्लामा अधिवेशन गर्न लागेको हो। रासोपा महामन्त्री कविन्द बुलाकोटीका अनुसार 16 जिल्लामा अर्को चरणमा अधिवेशन गर्ने योजना छ। कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको रासोपाले जनाएको छ। हिमाली लगायत जिल्लामा विधानले तोके बमोजिम जिल्ला अधिवेशनको मापदण्ड नपुगेकाले पछि गर्ने रासोपाको योजना छ। आइतबारका लागि जिल्ला अधिवेशन गर्न 25 जिल्लालाई स्वीकृति प्रदान गरिएको छ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुँदैछ। रासोपाले प्रथम महाधिवेशन तयारीका लागि 18 उपसमिति गठन गरेको छ। महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामी छानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको रासोपाले जनाएको छ। राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समिति सदस्यहरू स्वत प्रतिनिधि हुनेछन्। केन्द्रीय सल्लाहकार परिषद, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगका पदाधिकारी सदस्य सहभागी हुनेछन्। महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी 6 तहको निर्वाचन समिति बनाइने जनाइएको छ। हरेक तहमा सभापतिमा निर्वाचित हुने व्यक्तिले प्रतिनिधिबाट 50% मत कटाउनुपर्ने व्यवस्था छ। केन्द्रीय पदाधिकारीको आकार 13 सदस्य हुने व्यवस्था छ। सभापति उपसभापति महिला सहित 3, महामन्त्री 1, सहमहामन्त्रीमा र 1 महिला सहित 3 कोषाध्यक्ष र सहकोषाध्यक्ष रहने राष्ट्रपतिले जनाएको छ।
2: सरकारको छायामा सभामुख शीर्षकमा मध्यान्न दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जाल मार्फत सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति सहानुभूति देखाइन्। सभामुखले संसदलाई प्रभावकारी बनाउन चाहँदा पनि परिस्थितिका कारण नसकेको भन्दै उनले भनेकी छन्, हरेक दिन सभामुखको मुख सानो र निन्याउरो हुँदै गएको देख्छु। सत्तापक्षकै सांसद तामाङको यो अभिव्यक्तिले प्रतिनिधि सभामा भइरहेको कार्यशैलीलाई झल्काउँछ। करिब दुई तिहाई बहुमत प्राप्त रासोपाको एकल सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहले गरेका छन्। सभामुख अर्याल रासोपाकै निवर्तमान उपसभापति हुन्। सभामुखले सदन सञ्चालनमा प्रष्ट भूमिका देखाउन नसक्दा संसद सरकारको छायामा परेको आरोप लागेको छ। बजेट अधिवेशनको शुरूकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सदन छाडेर हिँडेपछि प्रधानमन्त्री शाह आलोचनामा परे। प्रधानमन्त्रीले सदन बंक गरेको विषयमा प्रतिपक्षी दलहरूले प्रश्न तेर्स्याए। नियमित प्रश्नोत्तरका लागि भन्दै प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गरे। गृह मन्त्रालयको समेत जिम्मेवारी बोकेका प्रधानमन्त्री शाह अनुपस्थित हुँदा राज्य व्यवस्था समितिको बैठक पनि प्रभावित भयो। प्रधानमन्त्रीको खोजीमा निरन्तर संसद अवरोध भए पनि सभामुखले उनलाई उपस्थित गराउन सकेनन्। गत आइतबारको संसद बैठकमा भने सभामुखलाई समेत थाहै नदी प्रधानमन्त्री शाह नाटकीय रूपमा सांसदसँग प्रश्नोत्तरका लागि तयार भए। संसद नियमावलीले प्रश्नोत्तरको आफ्नै विधि बनाएको छ। 3 दिन अघि प्रश्न टिपाउनु पर्ने र प्रधानमन्त्रीले तयारी गरेर उत्तर दिने अभ्यास छ। तर आकस्मिक रूपमा सवाल जवाफ गर्ने क्रममा सीमा विवादका विषयमा बोल्दा प्रधानमन्त्री शाह नराम्ररी चिप्लिए। संसदमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ भनेर दिएको अभिव्यक्ति अहिले पनि विवादमा छ। प्रधानमन्त्रीको भनाई सच्याउन परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गर्नु पर्यो। सोही विवादास्पद टिप्पणीका कारण विपक्षी दलहरूले संसद अवरूद्ध गरिरहेका छन्। एकपछि अर्को विवाद थपिँदा सभामुख अर्यालले 25 जेठसम्मका लागि संसद बैठक स्थगन गरेका छन्।
1: नयाँ ढंगले आगामी साझेदारीको यात्रा शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुमधुर र बलियो बनाउँदै नयाँ ढंगले आगामी साझेदारीको यात्रामा अघि बढ़ने समझदारी दुई छिमेकी मुलुकबीच भएको छ। परराष्ट्र मन्त्री सुशीर खनालको नेतृत्वमा नेपालको प्रतिनिधि मण्डल र भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरबीच शनिबार भारतको नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा दुई देशबीचको लामो सम्बन्ध आपसी सहकार्यको अवसर पहिलाउँदै थप बलियो बनाउने समझदारी भएको हो। द्विपक्षीय सम्बन्ध थप प्रगाढ़ बढ़ाउन नयाँ सम्भावनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि दुई देशका प्रतिनिधि मण्डलीय प्रकट गरेको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जनाएको छ। दुई देशबीचको लामो सम्बन्ध आपसी सहकार्यको अवसर पहिलाउँदै थप बलियो बनाउने समझदारी भारतसँगको सम्बन्ध उद्देश्यपूर्ण र उच्च सम्मानसाथ अघि बढ़ाउन नेपाल तत्पर भारत सरकार नेपाललाई बलियो र दृढ़ सहयोग गर्न सदैव तयार लगायतका बुदामा सहमति भएको छ। भारतको भेटवार्तामा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली जनताका तर्फबाट भारत सरकार र त्यहाँका जनताको सुख र समृद्धिको कामना गर्दै पठाउनु भएको शुभकामना सन्देश सुनाउनुभयो। गत महिना मोरिससमा नवौं हिन्द महासागर सम्मेलनको छेकमा भएको फलदायी भेटवार्ताको स्मरण गर्दै फेरि आफूहरूबीच ठोस र महत्वपूर्ण अवसरबीच भएको भेटले थप खुशी तुल्याएको उहाँले औल्याउनुभयो। उहाँले भन्नुभयो, नेपालको नयाँ सरकारले सुशासन आर्थिक प्रवर्धन र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको छ। हामी विगतका कुनै पनि झोला बोकेर हिँडेका छैनौं। केवल हाम्रा संरचना मार्फत छिमेकीका साथै महत्वपूर्ण साझेदारहरूसँग साँच्चै नतिजामुखी र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्दै अघि बढ़न चाहन्छौ। सो क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमणको समेत स्मरण गर्नुभयो। नेपाल र भारत दुई देश मात्र नभएर प्राचीन सभ्यताको साझा हिस्सेदार रहेको कुरा दोहोर्याउँदै उहाँले भन्नुभयो, हामीले गर्वका साथ स्वीकार गरेका छौं, हामी एक गर्विलो प्राचीन सभ्यताका हिस्सेदार हौं, हामी सभ्यतावादीबाट रूपान्तरित हुँदै आधुनिक विकास उन्मुख साझेदारका रूपमा नयाँ जन्म लिएर अघि बढ़ेका छौं। नयाँ सरकारको नेतृत्वमा नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको मन्त्री खनालले प्रष्ट पार्नुभयो। त्यसैले पनि भारतसँगको सम्बन्धलाई उद्देश्यपूर्ण र उच्च सम्मानसाथ अघि बढ़ाउन तत्पर रहेको उहाँले धारणा राख्नुभयो। उहाँले थप्नुभयो, भारतसँगको हाम्रो सम्बन्ध ऐतिहासिक मात्र होइन, साझेदारीको समयमा पनि सबैभन्दा महत्वपूर्ण रहेको छ। चाहे त्यो विपत्तिको समयमा होस् या आज पश्चिम एशियाको संकटको समयमा पनि, किन नहोस् आवश्यक इन्धन मल आपूर्तिमा तपाईहरूले हामीलाई सहयोग गरिरहनु भएको छ। नयाँ ढंगले आगामी साझेदारीको यात्रा शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ।
2: जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। इटलीको उत्तर पूर्वी शहर प्रीएस्टेको सेन्ट्रल रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया दोम्ब्रा ओडीबी एसोसिएशनको मद्दत खोज्दै पुग्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले ट्रिएस्टे सेन्ट्रलको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसोसिएशनकी संस्थापक लोरेना फुर्नर्स फोन सरले भनिन्, यहाँको कमजोर प्रशासनका कारण आश्रय पाउनेहरूमध्ये नेपाली अन्तिममा पर्छन्। उनका अनुसार पछिल्लो वर्षमा टीएसटी स्टेशनको अगाडिको चोकमा नेपालीको दैनिकी उपस्थिति उल्लेखनीय रूपमा बढ़िरहेको छ। त्यसरी खाना खोज्दै आउने नेपालीले इटली प्रशासनबाट आश्रय नपाएसम्म सड़कमा नै बस्नुपर्छ। यो पार्कमा 100 बढ़ी नेपाली अलपत्र छन्। यो संख्या नियमित जस्तै भइसकेको छ। यी नेपाली पश्चिम बाल्कन मार्ग हुँदै टीएसटी सेन्ट्रल स्टेशनमा पुगेका हुन्।
1: दश वर्षका लागि बन्न लागेको सनसेट लमा के छ शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले पूर्वाधार निर्माणका क्रममा देखिएका कानूनी तथा प्रक्रियागत जटिलता हटाउन 10 वर्षीय अवधिका लागि सनसेट लको मस्यौदा तयार पारेको छ। सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल तथा अन्य राष्ट्रिय प्राथमिकताका आयोजनालाई छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित पूर्वाधार सहजीकरण ऐनको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सनसेट कानूनको अर्थ निश्चित अवधिपछि कानून निष्प्रभावी हुन्छ। उदाहरणको लागि अमेरिकाले सन् 2015 77 नेपाली वस्तुमा शून्य भन्सार दर दिने भनेर 10 वर्षसम्म लागू हुने गरी कानून बनाएको थियो। सन् 2025 डिसेम्बरमा यो कानून निष्प्रभावी बन्यो र ती वस्तुको निर्यातमा नेपालले अब भन्सार तिर्नुपर्ने भएको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत पूर्वाधार निर्माणलाई गति दिन सनसेट ल ल्याइने घोषणा गर्नुभएको थियो। सोही घोषणा अनुसार राष्ट्रिय योजना आयोगको नेतृत्वमा गठित सुझाव समितिले विभिन्न कानूनमा रहेका विकास निर्माणका अवरोधकारी प्रावधानहरूको अध्ययन गरी सुधारसहितको सनसेट लको मस्यौदा बनाएर प्रक्रिया अघि बढ़ाएको हो। वन ऐन, वातावरण संरक्षण ऐन, जग्गा प्राप्ति ऐन, गुठी ऐन, विद्युत ऐन र सार्वजनिक खरिद ऐन लगायत कानूनमा रहेका जटिल प्रक्रियाका कारण राष्ट्रिय महत्वका आयोजना वर्षौंसम्म अल्झिने अवस्था देखिएको छ। कतिपय अवस्थामा कानूनी दोहोरोपन र प्रक्रियागत झन्झटका कारण आयोजनाको काम अनावश्यक रूपमा ढिलो हुने गरेको छ। अमेरिका सहित विभिन्न पश्चिमी मुलुकमा महामारी, आर्थिक मन्दी वा विशेष परियोजनाका लागि अस्थायी कानूनी व्यवस्था लागू गर्न सनसेट ल अवधारणा प्रयोग हुँदै आएको छ। नेपालमा भने पूर्वाधार विकासलाई केन्द्रमा राखेर पहिलो पटक यस्तो व्यवस्था लागू गर्न लागि हो। विकास निर्माणमा ऐन कानून नै बाधक देखिएपछि विद्यमान कानूनहरू 10 वर्षसम्म आकर्षित नहुने गरी सनसेट ल बनाइएको जनाइएको छ।
2: भ्रष्टाचारमा दोषी पूर्व कर्मचारीलाई पेन्सन बहाल छँदै मुद्दा खेप्नेको रोकका शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सुरक्षा मुद्रणका उपकरण खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका वन तथा वातावरण मन्त्रालयका उपसचिव नवीन पोखरेल 11 जेठ 2081 लोकन्थली स्थित आफ्नै घरमा मृत फेला परे। पछि सुसाइड नोट पनि भेटियो। घटनाको 3 दिन अघि मात्रै पोखरेल विशेष अदालतबाट दोषी ठहर भएका थिए। यही मुद्दामा सुरक्षा मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतलाई पनि अदालतले दोषी ठहर गरेको थियो। पोखरेललाई 6 महिना कैद र करिब 5,85,00,000 जरिमाना तथा त्यति नै बिगो रकम भराउने फैसला भएको थियो। अदालतको फैसलापछि पोखरेल बर्खास्त भए पेन्सन सुविधा पनि गुम्यो। यस घटनाले नेपालमा भ्रष्टाचार विरूद्धका कानूनी व्यवस्थाबारे हुने सार्वजनिक बहसहरूमा खासै चर्चा नभएको एउटा विषय उजागर गरेको छ। अहिलेको कानून अनुसार सेवामा बहाल रहँदै भ्रष्टाचारमा दोषी ठहरिए सरकारी कर्मचारीले पेन्सन गुमाउँछन्। अवकाशपछि दोषी ठहरिएका कर्मचारीको भने पेन्सन सुविधा रोक्का गर्ने स्पष्ट कानून छैन, त्यसैले उनीहरूले पेन्सन निरन्तर पाइरहेका छन्।
1: एसी पूरक परीक्षाको नतिजा 2 सातामै शीर्षकमा हिमालय टाइम्समा खबर छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसीईको पूरक अर्थात ग्रेड वृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको 2 साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यस वर्ष नतिजा प्रकाशन प्रक्रियालाई थप छिटो र व्यवस्थित बनाउने लक्ष्यसहित आवश्यक तयारी अघि बढ़ाएको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आगामी असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा असार 25 गतेभित्र सार्वजनिक गर्ने योजना बनाइएको छ। उहाँले परीक्षाको उत्तर पुस्तिका परीक्षण अंक प्रविष्ट तथा नतिजा प्रशोधन कार्यलाई समयमै सम्पन्न गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसअघि प्रकाशित एसी 2082 नतिजा पनि परीक्षा सम्पन्न भएको करिब 1 महिनाभित्र सार्वजनिक गरिएको थियो। सही अनुभवका आधारमा पूरक परीक्षाको नतिजा अझ छिटो सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डको भनाइ छ। यस वर्षको एसी परीक्षामा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। तीमध्ये ग्रेड वृद्धिको अवसर पाउने विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन सक्नेछन्। यद्यपि पूरक परीक्षामा वास्तविक रूपमा कति विद्यार्थी सहभागी हुनेछन् भन्ने यकिन तथ्याङ्कको अशेष संकलन भइ नसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
2: विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र ब्याङ्क खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। चाबहिलका अनिल डंगोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा एनबीटीभी मार्फत निशुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देखे। विश्वकप प्रतिको रूचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण उनले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोजे। लिंक क्लिक गर्नसाथ उनको मोबाइल ह्याङ भयो। धेरै बेर मोबाइल अड्किए जस्तो भएपछि उनले रिस्टार्ट गरिहेरे तर फोन स्लो नै भइरह्यो। एक क्लिक लाखौं रूपैयाँ गायब शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।